पत्नी शिलवती र पुत्र गुनिलो मालिक हाँसी मुख प्रेमी मित्र र दाजु भाइ सजिला माता पिता सन्मुख आमदानी धनमा र चाहिँ मनमा कण्ठस्थ विद्या सदा यस्तो रूप जान मेला जुलाको पाइन्छ भाग्य छँदा नारायण।

नारायण आई उछिंदा हुँदा रात दिउँसो हप्ता र महिना पनि थाई हुन अनेक काम गर्दा बेला बितेको पनि नारायण।

0: एक बात बोले श्री कालिका माई भगवती की
1: जय,
0: भक्तर भगवान की
1: जय,
0: भक्त वत्सल भगवान की
1: जय,
0: सारा भक्त प्राणी की
1: जय।
2: निन्दा छैन नाङ्गाको याद छैन भोकको, निन्दा छैन नाङ्गाको याद छैन भोकको, इच्छा मलाई लागिरहेछ स्वर्ग लोकको।

विद्यामा धनमा पुराउनु परे यो बानी हरदम लिनु बाजु बन्द किरीट कुण्डल मणि औठे चुरा हारले भोटो कोट कमेज टोपी पगडी अस्कोट सुरुवालले माछो कुम्भ बँदेल बाघ बनी दै कहिले मगन ते हुँदै कुर्दी जङ्गल चोर धैर कहिले योगी खुनी जाइ हुँदै विद्या सुन्न भनेर कान बनिए के गर्नु ती कुण्डल दानै गर्नु भनेर हात बनिए बाला भिरे के फल जिब्रो पन्नर मन्त्र जप्न बनियो न स्वादकै खातिर यो चोला उपकार गर्न बनियो सिङ्गारमा के छ र मुमाको अति सागो रोयो निमा गयो जीव गई खेलिनु।

0: काशी एकानब्बे वर्षमै अब म एउटा श्लोक भन्छु, सुनिदिनु होला सबैले। ए स्वामी तरुणी भए कि मगरै छोरी दुराइ गएछमा, पाल्नु भयो जवान कसो मगरुला खाना त दर्शनका, कहिले देख्छु शशि बदन कि मुरा दिन बित्न लाग्यो यसै, जोवन कि धनी छु खसम कि कमी छु बिराम पालु कस, नेत्रै खोली कट चले मकन जाऊ डर्छे इसरा गरी, जान्थे म घरका धान सब चली हेर्दै म यत गरे परे, देख्थे सूर्य र चन्द्रमा सरी बहु सुन्दर मुरा पनि, यो जीव डगमग गर्दथ्यो मदन काई जसले भरी सन्सनी, वृन्दावन मधुमालती कि फुल चाहिँ जोवन्त मेरो गयो, राजैका कुलमा जन्म हुन गई विवाह नहुने भयो, साथैका सङ्गिनी सबै चलि गए मन रुन्छ मेरो अति, कौनै मर्दनले निसाब गरिदेला कुन्दै बजेला पति।
1: नमस्कार, म घनश्याम ओली दिगु गाउँपालिका वडा नम्बर 4 गाउँघरमा चाहिँ केदारनाथ ओली भन्छन्। मैले चाहिँ श्लोक लिएर आएको छु, पत्नी पुत्र र पुत्र र कुटुम्ब सम्पत्तिमा चिन्ता छ रात दिन कसो

हो यसमा काम दिने कृतन गराउन श्री रामको पर्थ्यो बस्नु त ब्रह्मचार्य व्रतमा सेवा गुरुको गरी विद्या

0: धर्मता पर्थ्यो गर्नु सेवा अतिथिको सेवा म गृहस्थी हुँदा तु यादै गरिएन मोह बसले अहिले पछुतो भयो अहिले बल घट्यो हात गोडा रह्यो अब पो बिहाल भयो पर्थ्यो ज्ञान खोजी खोजी गरनु सत्सङ वेदान्तले बाँदर झै कुदिरहन्छ मन यो बाँधेर त्यही ज्ञानले पर्थ्यो पर्थ्यो लानु परमात्मा चिन्तनमा त्यो बेला हाँस्दै गयो बुढो भई सबै कुरा कुरा बस्यो मलाई साथ कसले दियो अब यो सारा व्यवहार छाडी बनमा बस्ने गरी जाउँ भने अन्नमै प्राण रहन्छ कलीमा छोटला भन्ने डर हुने त्यसैले घरमै बसेर पनि म आत्मा सुधार्छु भने रातो दिन हरिनाम जपे जपे होला कि भन्ने आशा भने यो चिन्तामणि हो मनोरथ दिने वैकुण्ठको साँगु हो नौका हो अब भवसिन्धु अमृत हो सम्पूर्ण ब्रह्माण्डको
1: नन्दलाल गिरी सन्यासी हुँ यो भजन राख्न मन छ भजनारायण भजनारायण

0: Bada Narayen, Bada Narayen, Bada Hariram. Deyatanango kapara thayena, Anjuli baheka bartana thayena. Rukhamani basan, bhikamagi khansan, tarapani asatira manalantam. Bada Narayen, Bada Narayen, Bada Hariram. Javataka tanama pranarahansa, Tavataka garima shudani garisan. Prana gaya pati patni darthi, thara thara kandai para para sharthi. Bada Narayana, Bada Narayana, Bada Hariram. Kati muri dai chan, kati rangi dai chan, kati latta ka premi hudai chan. Tara chan jnana bina shava anda, buri machi kasa shava ikudanda. Bada Narayana, Bada Narayana, Bada Hariram. Gita alikati jopari linsan, alikati ganga jala niji linsan. Prabhu ko pujana jojana garlan, kinati emaka basama parlan. Bada Narayana, Bada Narayana, Bada Hariram. Deha vichara gali gaya sara, lauro bhupara sarana sahara. Kesa phuleka danta dhareka, savasana asai tarpa gireka. Khelai biti gayo balya avasa, tarunai tirago tarunu avasa, virida bhaye pachi chinta lela, harikana vadane kono vela, bhada Narayana, bhada Narayana, bhada Hariram. Anipani janmin, anipani marnu, anipani garbhaye tira gaye parnu, avata prabhuji para lagau, yo bhava sagara bata uthau. Ani uidi usu rata rahavta patshara tithiritu bara gomba. Maina inaira barsha unai san ayu katrane kaiti unai un. Bada Narayana, Bada Narayana.
1: Samudayik pahunch ka lagi sanchar Radio Sailung. Samudayik FM 92.7 MHz. र समयमा काम सम्पन्न नगर्ने प्रवृत्तिका कारण परियोजनाको लागत अस्वाभाविक रूपमा महँगो हुँदै गएको बताउनुभयो। उहाँले सार्वजनिक खरिद प्रक्रिया र ठेक्का व्यवस्थापनमा रहेका जटिलतालाई औंल्याउँदै कानूनी तथा प्रक्रियागत लोप हुल्स बन्द गर्न आगामी आर्थिक वर्षको बजेट आएपछि गहन छलफल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। पूर्वाधार विकास मन्त्री लम्सालले निर्माण क्षेत्रमा अहिलेको मूल्य वृद्धि मुलुकको इतिहासकै सबैभन्दा उच्च रहेकाले अहिलेको मूल्य वृद्धिले देशको अर्थतन्त्र र निर्माण क्षेत्रमा गम्भीर असर पर्ने बताउनुभयो। यसैबीच दक्षिण एसियाली मुलुकका प्रतिनिधिहरूले क्षेत्रीय विकास सुशासन र साझा समुन्नतिका लागि ग्लोबल साउथ विकासोन्मुख राष्ट्रहरू बीचको सहकार्यमा जोड़ दिएका छन्। फ्रेण्डस अन दि क्लाउड प्लेटफर्म अफ इन्फ्लुएन्सर नेपालले दि ग्लोबल साउथ एण्ड चाइनाज गवर्नमेन्ट शीर्षकमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले क्षेत्रीय विकासमा चिनिया अवधारणा अनुकरणीय हुन सक्ने उल्लेख गरे। नेपाल, भारत, चीन, भूटान र बंगलादेशका अर्थतन्त्र विज्ञ तथा राजनीतिज्ञले राजनीतिक, आर्थिक, सामाजिक, सुरक्षा र जलवायु परिवर्तनसँगै समग्र राष्ट्रिय एवं क्षेत्रीय हितका सन्दर्भमा सहकार्य आवश्यक रहेको प्रश्न पारेका हुन्।
2: आगामी आर्थिक वर्षको बजेट आउने लागेका बेला सरकारले नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्का गरेको छ। कति समयलाई भन्ने यकिन नै नगरी दर्ता रोक्काको निर्णय गरिएको हो। यातायात व्यवस्था विभागले बिहिबार प्रदेश यातायात मन्त्रालय र यातायात व्यवस्था कार्यालयलाई नयाँ सार्वजनिक सवारी साधन दर्ता नगराउन परिपत्र गरेको छ। वायु प्रदूषण, इन्धनको मूल्य वृद्धि र ट्राफिक जाम नियन्त्रण गर्न भन्दै नयाँ सार्वजनिक सवारी साधन दर्ता गर्ने कार्य तत्कालका लागि स्थगन गरिएको विभागले सार्वजनिक सूचना नै जारी गरेको छ। अहिलेको असामान्य परिस्थिति एवं चुनौती सम्बोधन गर्न सवारी तथा यातायात व्यवस्था ऐन अनुसार नै चर्को अर्को सूचना जारी नभएसम्मका लागि दर्ता स्थगन गर्ने निर्णय भएको विभागका निर्देशक मणिराम भूषालले बताउनु भएको छ। यातायात व्यवस्था ऐन 2049 दफा 24(3) वातावरण प्रदूषण, सवारीको चाप, सड़कको स्थिति, सवारी आवागमनमा पर्ने कठिनाई वा अन्य कुनै कारणले गर्दा सार्वजनिक हितका लागि कुनै किसिमको सवारी साधनको दर्ता रोका गर्न मनासिब देखेमा विभागले कुनै वा सबै यातायात व्यवस्था कार्यालयलाई यस्तो सवारीको दर्ता रोका गर्न आदेश दिन सक्ने व्यवस्था गरिएको छ। विभागले गरेको परिपत्रमा भनिएको छ, सार्वजनिक हित एवं नेपाल सरकारले सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नभएसम्मका लागि तत्काल ऐनको दफा 14 बमोजिम गरिने दर्ता रोका गर्न आवश्यक देखिएको विभागले जनाएको छ। दर्ता रोका गर्नुको कारण इन्धनको मूल्य वृद्धि र वायु प्रदूषणलाई देखाइएको भए पनि इन्धन नचाहिने वातावरण प्रदूषण नगराउने विद्युतीय सवारीको दर्ता पनि सरकारले रोकेको हो।
1: अब राजनीतिक प्रसंग, एमालेको चार उपाध्यक्षले पार्टीको नीति र नेतृत्व पुनर्गठनको माग गरेका छन्। भक्तपुरको गुण्डुमा जारी केन्द्रीय सचिवालय बैठकमा हिजो उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरूङ र रघुजी पन्तले पार्टी नीति र नेतृत्वमाथि प्रश्न उठाउँदै पुनर्गठन गर्नुपर्नेमा जोड़ दिनुभएको हो। पाँच उपाध्यक्ष मध्ये रामबहादुर थापाले मात्रै अहिलेकै नेतृत्वमा पार्टीलाई बलियो बनाएर जानुपर्ने धारणा राख्नुभयो। अन्य उपाध्यक्षले भने 21 फागुनको निर्वाचन परिणामले पार्टीको नीति र नेतृत्व पुनर्गठनको सन्देश दिएको तर्क गरेको सचिवालयका एक सदस्यले बताए। शुक्रबार हिजो दिउँसो 12 बजे शुरू भई 6 बजेसम्म चलेको बैठकमा पाँच उपाध्यक्षले मात्र भनाइराखेका थिए। उपाध्यक्षहरूले पार्टीको मूल नेतृत्वमाथि प्रश्न उठाएपछि ओली आक्रोशित भएको अर्का एक नेताको भनाइ छ। उपाध्यक्षहरू पौडेल, विष्टले पहिलेदेखि नीति र नेतृत्व पुनर्गठनको आवाज उठाउँदै आउनु भएको थियो। सचिवालय बैठकमा पनि उपाध्यक्षद्वय पन्त र गुरूङ पनि नेतृत्व पुनर्गठनको पक्षमा उभिनु भएको हो। उपाध्यक्ष थापा भने ओलीको नेतृत्वप्रति दृढ रहँदै आउनु भएको छ। शनिबार आज महासचिव, 3 उपमहासचिव र 9 सचिवले निर्वाचनको समीक्षा गर्दै नेतृत्व र नीतिमाथि धारणा राख्ने योजना छ। उपमहासचिव लेखराज भट्टले भने शुक्रबार हिजोको बैठकमा पाँच उपाध्यक्षले निर्वाचनको समीक्षा गरेको र अध्यक्ष ओलीले उपाध्यक्षको भनाईमाथि थप धारणा राखेको बताउनुभयो। बैठकमा नेताहरूको प्रस्तावित कार्य विभाजन संशोधन गर्न सुझाव आएको पनि भट्टले बताउनुभयो। केन्द्रीय सचिवालयमा गरिएको प्रस्तावमा अध्यक्ष ओलीले समग्र पार्टी हेर्ने, उपाध्यक्षहरू रामबहादुर थापालाई सुशासन र सेवा प्रवाह, विष्णु पौडेललाई पार्टी विभागहरू, पृथ्वी सुब्बा गुरूङलाई सामाजिक विकास सम्बद्ध विभाग, गोकर्ण विष्टलाई पूर्वाधार र रघुजी पन्तलाई मानव स्रोतको जिम्मेवारी दिने प्रस्ताव सचिवालयमा गरिएको छ। महासचिव शंकर पोखरेललाई पार्टी संगठनात्मक कामको संयोजन, केन्द्रीय कार्यालय, उपमहासचिवहरू लेखराज भट्टलाई नीति तथा योजना, रघुवीर महासेठलाई कृषि तथा उद्यमशीलता, योगेश भट्ट राईलाई नीति तथा योजनामा प्रस्ताव गरिएको छ। सचिव पद्मा अर्याललाई संसदीय मामिला विभागको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ। यसैबीच सुदर्शन सहकारीको बचत ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, फरार अभियुक्त गितेन्द्र बाबु जीवी राई र पूर्व डीआईजी छविलाल जोशी लगायत विरूद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोग कास्की जिल्ला अदालतले खारेज गरिदिएको छ। जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले अभियोग पत्र संशोधनको आदेश जारी गर्दै उनीहरू विरूद्ध सहकारी ठगीको अभियोग मात्र कायम रहने व्यवस्था गरेको हो। जिल्ला सरकारी वकिल कार्यालय कास्कीले महान्यायाधिवक्ता कार्यालयको निर्देशन अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 36 बमोजिम अभियोग पत्र संशोधनको माग गर्दै निवेदन दिएको थियो। त्यसलाई इजलासले हिजो सदर गरेको छ। तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले 30 पुसमा लामिछानेको हकमा अभियोग पत्र संशोधन गर्ने निर्णय गर्नुभएको थियो। त्यसपछि त्रुटि भएको बताउँदै 2 माघमा जीवी राई सहित सबै प्रतिवादीको हकमा पनि अभियोग संशोधनको अनुमति दिनुभएको थियो। काठमाडौँ र पर्सामा सहकारी ठगी र संगठित अपराध तथा चितवनमा सहकारी ठगीको मुद्दा चलाइएको थियो। कास्की जिल्ला अदालतमा सहकारी ठगीको अभियोग पत्र कायम छ। अब सम्पत्ति शुद्धिकरणको मुद्दा रूपन्देहीमा मात्रै रहेको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा महिलामा जिम्मेवारीको बोझ तर निर्णय प्रक्रियामा पुरूष हावी हुँदाको प्रभाव।
3: भन्न स्वतन्त्र भए पनि महिलाहरू अहिले पनि पछाडि नै छन्। जे होस् महिलाहरूलाई पुरूषले अगाडि नै आउन अधिक दिएकै छैन जस्तो लाग्छ।
1: परराष्ट्र मन्त्री खनालको भारत भ्रमण स्थगित, काठमाडौँ तराई मधेस द्रुत मार्ग निर्माणको समय 11 महिना बाँकी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स,
6: बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा बाँदर गाउँतिर मान्छे शहरतिर शीर्षकमा खबर प्रकाशित छ। गएको प्रतिनिधि सभा निर्वाचनमा मध्यपहाड़ी जिल्लाका उम्मेद्वारको सबैभन्दा ठूलो चुनावी एजेण्डा थियो बाँदर नियन्त्रण। वर्षौंदेखि बाँदरको शास्ति खेपिरहेका मतदाताको उम्मेद्वार समक्ष पहिलो माग नै यसको नियन्त्रण थियो। मतदातासितको बाचा अनुसार ती जिल्लाका सांसदले अहिले संसदमा बाँदर नियन्त्रणकै विषय उठाउन थालेका छन्, तर नियन्त्रण विधिमा भने मत बाँझिएको देखिन्छ। त्यस्तै परराष्ट्र मन्त्री खनालको भारत भ्रमण स्थगित शीर्षकमा अर्को खबर छ। परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण स्थगित भएको छ। भारतीय सरकारको निमन्त्रणामा मन्त्री खनाल 18 जेठमा नयाँ दिल्लीमा आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय विक फ्याट आईबीसीई शिखर सम्मेलनमा सहभागी हुने तय भएको थियो, तर भारत सरकारले उक्त सम्मेलन नै स्थगित गरेपछि मन्त्री खनालको भ्रमण पनि रोकिएको हो। त्यस्तै हाइमन परीक्षण बलात्कार पीड़ितमाथि दोस्रो चोट शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। द्रुत मार्ग निर्माणको समय 11 महिना बाँकी, भौतिक प्रगति 48% मात्रै शीर्षकमा भित्र पृष्ठमा खबर छ भने निर्माण व्यवसायको गुनासो, मूल्यवृद्धिले काम गर्न सकेनौ शीर्षकमा अर्को खबर छ। त्यस्तै विकासशील मुलुकमा स्तर उन्नति हुन नेपालले माग्यो थप 3 वर्ष शीर्षकमा सजना बरालले खबर लेख्नु भएको छ। अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तर उन्नति हुने समय सीमा 3 वर्षपछि धकेल्न नेपालले संयुक्त राष्ट्रलाई औपचारिक पत्र पठाएको छ। परराष्ट्र मन्त्रालयले हिजो आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यसअघि सन् 2026 नोभेम्बरका लागि तय भएको स्तर उन्नतिको मिति अब सन् 2029 नोभेम्बरसम्म पुर्याउन आग्रह गरिएको हो।
1: गोर्खापत्र दैनिकमा फेरिँदैछ कर्मचारीको कार्यशैली शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ। कर्मचारी खाजा खान जाँदा पनि लामो समयसम्म बस्ने, कार्यालयमा आकस्मिक रूपमा साथीहरू भेट्ने, एकअर्काको शाखा कार्यालयमा गएर अल्मलिने कार्य अहिले रोकिएको छ। अहिले त सतर्कता केन्द्रले पनि एक सरो मात्र अनुगमन गरेको छ। नयाँ सरकारको आगमनसँगै स्थानीय सरकारका रूपमा रहेको कर्मचारी यसलाई फेरि सुन्नुहोस्। नयाँ सरकारको आगमनसँगै स्थायी सरकारको रूपमा रहेको कर्मचारी संयन्त्रको कार्यशैलीमा पनि परिवर्तन देखिएको हो। यस अगाडि कार्यकक्षीमा प्राय नभेटिने कतिपय कर्मचारी अहिले दैनिक कार्यसूचीमै व्यस्त हुने गरेका छन् र कर्मचारीहरू बिहान 9 देखि साँझ 5 बजेसम्म कार्यालयमा सेवा प्रवाह र भावी योजनाको सन्दर्भमा व्यस्त हुने गरेका छन्। भित्री पन्नामा छापिएको खबर छ नेपाल बेलायतबीच शिक्षामा सहकार्यको प्रस्ताव शीर्षकमा। नेपाल र बेलायतबीच विद्यालय तहदेखि उच्च शिक्षासम्मको क्षेत्रमा सहकार्य गर्न प्रस्ताव गरिएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहनुभएकी बेलायती मन्त्री सीमा मल्होत्रा बीच शुक्रबार यस विषयमा छलफल भयो। छलफलमा दुई देशबीच शिक्षा क्षेत्रको विकासका लागि भइरहेका साझेदारी कार्यक्रम तथा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा विचार आदान प्रदान पनि भयो। नागरिकसँग सुझाव संकलन गर्दै कार्यदल शीर्षकमा अर्को खबर छ। संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले संविधान संशोधनको मस्यौदा तयार पार्नका लागि जनस्तरबाट सुझाव माग गरेको छ। दलका सदस्य सचिव लीलाधर सुवेदीले हिजो सूचना जारी गर्दै संविधान संशोधन प्रक्रियामा सबै नागरिकको सहभागिता सुनिश्चित गर्न लिखित राय सुझाव दिन आह्वान गर्नुभएको हो। सरकारले बकर ईद ईद उल अजहाका अवसरमा जेठ 14 गते सार्वजनिक विदा दिने भएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सूचना जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त भएको जानकारी अनुसार यस वर्ष बकर ईद जेठ 14 गते परेको जानकारी दिनुभयो। प्रकोप बन्दै नसर्ने रोग शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। त्यसै गरी उदयपुर सिमेन्ट उद्योगमा कार्यरत मजदूर तथा कर्मचारीले 13 महिनादेखि तलब भत्ता लगायतका कुनै पनि सेवा सुविधा नपाएपछि शुक्रबार मूल ढोकामा नै पत्रकार सम्मेलनको आयोजना गरी अनिश्चितकालीन आन्दोलनमा उत्रिएको जानकारी दिएका छन्। 17 वर्षमा 25 किलोमिटर मात्र कालोपत्रे भएको बारेमा भण्डारा मलेखु सड़क खण्डको बारे शालिग्राम नेपालले चितवनबाट लेख्नु भएको खबर छ। पूर्वी चितवनको भण्डारादेखि मलेखुसम्म जोड्ने ट्र्याक खुलेको 15 वर्षमा 25.5 किलोमिटर सड़क मात्र कालोपत्रे भयो। ट्र्याकको लम्बाई 66 किलोमिटर रहेको छ। 6 झुलुङ्गे पुल निर्माण हुने शीर्षकमा बनेपाबाट लेखिएको अर्को खबर पनि छापिएको छ। नागरिक दैनिकमा अलपत्र हुलाकी सड़क मर्कामा नागरिक शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट लेख्नु भएको छ। हुलाकी सड़क अन्तर्गत बाँके र दाङको बीचमा करिब 35 किलोमिटर सड़क अधुरो छ। नेपालगंजदेखि बाँकेको राप्ती सुनारी 3 नारायणपुर र दाङको देउखुरी स्थित राजपुर गाउँपालिकासम्म सड़क निर्माण भए पनि बाँकी खण्ड विस्तारको काम रोकिएको छ। राष्ट्रिय सड़क सञ्जालसँग अहिलेसम्म नजोड़िएको राप्ती पारीका स्थानीय यही हुलाकी सड़क विस्तार हुने प्रतीक्षामा छन्। सड़क सञ्जालको पहुँच नहुँदा त्यहाँका नागरिकले राप्ती नदीमा हरेक वर्ष डुंगा र झुलुङ्गे पुलबाट वारपार गर्नुपर्ने बाध्यता छ। 27 दिनदेखि होल्डिङ सेन्टरमा राष्ट्रिय सभा विधायन समिति भन्छ सुकुम्बासीको जीवनयापन दयनीय, प्रदूषित पानी पिउनुपर्ने बाध्यता शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। अन्नपूर्ण पोस्ट दैनिकमा भने कुपोषणले ग्रसित मधे स्मृति कागजमा रोग गाउँमा शीर्षकमा मनिका झाले लेख्नु भएको खबर छापेको छ।
2: साझा खबरमा अब विदेशका खबर। युरोपेली संघ यूएका सदस्य राष्ट्रले ईरानी अधिकारी र हर्मुज मार्ग अवरूद्ध गर्न जिम्मेवार अन्य अधिकारी र संस्थामाथि प्रतिबन्ध लगाउने तयारी गरेका छन्। गत फेब्रुअरीमा अमेरिका इजरायलले गरेको आक्रमणपछि तेहरानले विश्वव्यापी ग्यास र तेलको ढुवानी मार्ग हर्मुज नाका बन्द गरेको थियो। नाकाबन्दीलाई अन्तर्राष्ट्रिय कानूनको विपरीत मान्दै यूएका सरकारहरूले आफ्नो विद्यमान ईरान प्रतिबन्ध व्यवस्थाको दायरा विस्तार गर्न प्राविधिक कदम चाल्ने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबा विरूद्ध सैनिक कार्यवाही गर्न सकिने चेतावनी दिनुभएको छ। ट्रम्पले आफ्नै अन्तत क्युबा विरूद्ध कदम चाल्ने राष्ट्रपति बन्न सक्ने संकेत गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका हुन्। हालका दिनहरूमा यो अभियान अझ तीव्र बनेको छ। अमेरिकाले क्युबाका पूर्व राष्ट्रपति राउल कास्ट्रो विरूद्ध अभियोग दर्ता गरेको छ भने क्यारेबियन क्षेत्रमा सैन्य शक्ति पनि जम्मा गरेको बताइएको छ। र इरान र अमेरिका बीचको कूटनीतिक वार्तालाई अन्तिम रूप दिनका लागि पाकिस्तानका सेना प्रमुख इरानको राजधानी तेहरान प्रस्थान गर्नुभएको छ। पाकिस्तानी सरकारी संचार माध्यमले सुरक्षा स्रोतलाई उद्धृत गर्दै उहाँको भ्रमणको पुष्टि गरेको हो।
1: साझा खबरमा अब खेल खबर। नेपालले लगातार आईसीसी विश्वकप क्रिकेट

0: यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब महिलाको जिम्मेवारी र सहभागिताको कुरा। राष्ट्रिय कृषि गणना 2078का अनुसार नेपालका 62% घर परिवार कृषि पेशामा आबद्ध छन्। तीमध्ये 32% किसान परिवारको मूल नेतृत्वमा महिला छन्। खेतीयोग्य जमीनमा महिलाको कानूनी स्वामित्व भने 34.4% मात्रै छ। 70% भन्दा बढ़ी महिला किसान भए पनि उनीहरूको पहिचान स्थापित हुन सकेको छैन।
3: नेपालमा खेतीपातीको मेरुदण्ड महिलाहरू हुन्। बिहान घर धन्दा, त्यसपछि खेतबारी, पशुपालन, घाँस दाउरा र परिवारको हेरचाह, यी सबै जिम्मेवारी महिलाकै काँधमा हुन्छन्। तर किसानको पहिचान, स्वामित्व, तालिम र सरकारी सेवामा पहुँच भने अझै पुरूष केन्द्रित छ। बाजुराकी धर्मा विकको अनुभवले यही भन्छ।
4: पुरूषहरूले हलो बायो भने दिन खन्नै पर्यो, भिटो खन्नै पर्यो, हामीले कुटो कोदाली हेर्नै पर्यो, भर बाल्टी ल्याउनै पर्यो। अन्त पुरूषकै मान्यता हार्दा हलो बायो भन्दा र उइमोला लाउँदा जेठदेखि र कार्तिकसम्म कैतक खेती लाइनु हो, कैतक भन्दा महिला कन थाहा हुँदो पुरुषले त हलाउडो मात्र हमाइदिँदा।
3: रामेछापकी प्रतिमा घिमिरेको अनुभव पनि उस्तै छ। पशुपन्ची बेचबिखनदेखि कृषि उपज बेचेपछिको कमाई आफैसँग राख्ने छुट पनि उहाँलाई छैन।
5: महिलाको नाममा जग्गाको स्वामित्व एकदमै न्यून देखिन्छ। कृषि कार्यको लागि चाहिँ कुनै पनि एउटा निर्णय लिनु पर्दा चाहिँ महिला भन्दा पनि बढी पुरुषहरूको बढी प्राथमिकता दिइन्छ। महिलाहरूले चाहिँ दोहोरो भूमिका खेलिरहनु पर्छ। किसानको खेतमा गएर खेतको काम पनि गर्नु पर्यो, अर्को भनेको चाहिँ घरायसी काम।
3: कृषि अर्थ विश्लेषकहरूका अनुसार पछिल्लो समय नेपालमा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि गाउँको कृषि प्रणाली महिलाले धानेका छन्। तर नीति निर्माणदेखि किसान परिचय पत्रसम्म महिलाको उपस्थिति कमजोर छ। मोरङ्की गोमा नेपालको किसान परिचय पत्र अहिलेसम्म छैन।
6: पुरुषहरू घरमुली हुन्, उनीहरूले काम गरेर उनीहरूले किसान भए, तर महिलाहरू बिहान 4 बजे उठेदेखि राति 10 बजेसम्म घरको सामान्य कामहरू, खाना पकाउने, घर सफा गर्ने, गाई बस्तुको स्याहार चाकर गर्ने कामहरू हुन्छन्, तिनीहरूलाई गौण रूपमा लिएको हुन्छ।
3: कृषि तालिम र सरकारी कार्यक्रममा समेत महिलाको सहभागिता न्यून छ। खेतीपातीमा महिलाको भूमिका अग्रस्थानमा भए पनि सुविधा लिने ठाउँमा पुरूष नै अगाडि देखिन्छन्। यही कारणले महिलाको किसान पहिचान नै गुमेको रामेछाप मन्थलीकी पार्वती पाठक बताउनुहुन्छ।
7: खेतीपाती यताउति कुरामा महिलाहरू नै अगाडि छन्, तर सुविधा लिने ठाउँमा र त्यहाँ नाम आउने ठाउँमा चाहिँ महिला पछाडिन्छन्। त्यो चाहिँ अब पुरुष प्रधान देश भएर हो कि अब हाम्रो समाजै अशिक्षित भएर हो कि यो चाहिँ महिलाहरू पछाडिन्छन्। विकसित भए पनि अब जति पनि सुविधा भन्न स्वतन्त्र भए पनि महिलाहरू अहिले पनि पछाडि नै छन्। जे होस् महिलाहरूलाई पुरुषले अगाडि नै आउन अझै दिएकै छैन जस्तो लाग्छ।
3: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गण्डकी प्रदेशमा महिलाको कृषि जग्गामाथिको पहुँच सबैभन्दा बढी 38.5% छ भने कर्णालीमा सबैभन्दा कम 28.7% मात्रै रहेको छ। सरकारले सन् 2030 महिलाको कृषि भूमिमा पहुँच 40% पुर्याउने लक्ष्य लिएको छ। तर लक्ष्य पूरा गर्न कानूनी स्वामित्व मात्रै होइन, सामाजिक सोच परिवर्तन पनि आवश्यक पर्ने अधिकार कर्मीहरू बताउँछन्। महिलालाई किसानका रूपमा आधिकारिक पहिचान दिने, कृषि तालिममा प्राथमिकता दिने, सहुलियत ऋण र प्रविधिमा सहज पहुँच सुनिश्चित गर्ने नीति प्रभावकारी रूपमा लागू हुनुपर्ने सरकारवालाहरूको भनाइ छ। सन्तोषी रावल, CIN, काठमाडौँ।
2: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
8: विकसनशील मुलुकमा स्तर उन्नति हुन नेपालले माग्यो 3 वर्षको भाका। काठमाडौँ तराई मधेस द्रुत मार्ग निर्माणको समय 11 महिना बाँकी। नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक, अब सार्वजनिक यातायातमा पनि ब्यागेज ट्याग अनिवार्य।
2: एमालेका 4 उपाध्यक्षद्वारा नेतृत्व परिवर्तनको माग। कास्कीमा रवि, जीवी
9: छवि विरूद्ध संगठित अपराध र सम्पत्ति शोधीकरणको मुद्दा खारेज, परराष्ट्र मन्त्री खनालको भारत भ्रमण स्थगित,
8: महिलामा जिम्मेवारीको बोझ तर मूल्यांकनको अभाव, भण्डारा मलेखु सड़क 17 वर्षमा 25 किलोमिटर मात्रै कालोपत्री, नेपाल बेलायत बीच शिक्षामा सहकार्यको प्रस्ताव,
9: यूले ईरानमाथि थप प्रतिबन्ध लगाउने, ईरान अनि अमेरिका बीच वार्ताको तयारीका लागि पाकिस्तानी सेना प्रमुख तेहरान प्रस्थान, क्युबा विरूद्ध सैन्य कार्यवाही गर्ने अमेरिकाको चेतावनी,
8: र आईसीसी विश्वकप लीग 2 छ खेल जितेको नेपालको एक दिवसीय मान्यता जोगिने सम्भावना बढ़्यो, टी20 आई सीरिजमा नेपाली महिला टोलीद्वारा मलेसिया पराजित, काबा महिला भलिबलमा भारतसँग नेपाल 5 सेटमा पराजित।
9: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा झ्यापै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ संसदका पछिल्ला बैठकहरूमा सांसदहरूको विरोध र सभामुखको चेतावनीको श्रृंखला चलिरहेको छ। यसै बीचमा संसद बैठक मंगलबारसम्मको लागि स्थगित गरिएको अवस्था छ र संसदमा विशिष्ट प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति चाहिने भनेर सांसदहरूले निरन्तर रूपमा अवरोध र आवाज उठाइरहेको यसले सभामुखलाई पनि केही चिन्ता थपेको छ र चुनौती पनि थपेको छ र यहाँ सभामुख डोल प्रसाद अर्याल जस्ता देखिने एकजना व्यक्ति माथिपट्टि प्रधानमन्त्री कार्यालय लेखिएको छ र ढोका पूरै बन्द गरिएको छ। त्यहाँ सभामुख जस्ता देखिने व्यक्तिले ढोकामा मुटकी हानेको जस्तो देखाइएको छ र केही भनिराखेको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, हजुर भोलि बक्स्योस् रे, मुख खोली बक्स्योस् रे क्या।
8: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको पर्खाइमा बस्नुहुने तमाम आदरणीय श्रोताबीचमा धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यका लागि हामीले परिचय दिन सिकौं। सुन्दर बिहानीमा नित्य कर्म गरिरहनुभएका आदरणीय श्रोता मित्र, कार्यक्रम सुनौलो बिहानीमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रममा उपस्थित छौं कार्यक्रम प्रस्तुता म विनिता, पण्डित बत्री प्रसाद सापकोटा अनि लामा गुरु डुक्पा लामा, साथमा हुनुहुन्छ प्राविधिक मित्र सुजन पनि। यो कार्यक्रम रेडियो सैलुङ 92.7 MHz प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। तपाईँ हाम्रो बिहानीलाई थप सुनौलो बनाउन निकै मिठा र रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँको संघारमा आउने गर्छौं। कार्यक्रममा राशि फलाउँछ कार्यक्रमका झलक, मीठा मीठा शास्त्रीय भजनहरू तपाईँ सामु लिएर आउने गर्छौ। बिहान उदाए जस्तै मनभरि उत्साह र पाखुरीभरि जागर बोकेर बिहानीको स्वागत गरिरहनुभएका तमाम श्रोता मित्र, आखिर सबैको बिहान उस्तै उस्तै गरी बित्ने गर्छ। नित्य कर्मको निरन्तरता, बिहानको व्यायाम, चियापान, खोरानी गोठ, खेतबारी, समाचार श्रवण, पठन, पूजापाठ यस्तै यस्तै महाराउँदै रमाउँदै बरालिँदै हाम्रो बिहान गुज्रने गर्छ। हामी हाम्रो अवस्था अनुसार बिहानहरू बिताइरहेका छौ। यो हामी सबैको दैनन्दिन कर्तव्य पनि हो अनि जीवन जिउने बहाना पनि हो। यही विविधपनको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन र आशावादी गराउन विभिन्न सन्देशमूलक सामग्री लिएर कार्यक्रम सुनौलो बिहानीमा आउने गरेका छौ। कार्यक्रमको शुरूआत गरौं नियमित कार्यक्रम राशिफल अंशबाट। राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बत्री प्रसाद सापकोटा।
1: मान राखुन सबले दुर्योधन समान, कर्णै समान दानमा, तगत श्री बलरामकै जति होस् बातकै काममा, राजा धर्म कुमारकै जति होस् श्री ब्रह्म ज्ञानै अनि विदुरकै सारी ज्ञान होस् सुजनले मानुन बडाले पनि।
2: नमस्कार, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz म पति प्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 साल अधिक ज्येष्ठ शुक्ल पक्ष सन् 2026 मे 23 तारीख ज्येष्ठ 9 गते शनिबार सप्तमी तिथि उत्तरायण ग्रीष्म ऋतौ रौद्र नाम संवत्सर अहलेसा नक्षत्र मानस जोग कर्कट राशिका उत्तरमा श्वेत चन्द्रमा छन्। सायद गर्दा लाभ हुने आजका जोगिनी बाह्य भेम छन्, सायद गर्दा पछाडि र बायाँ जोगिनी पार्ने। आजका दिन 34 घडी सुन्न पलाएका छन्। उदय 5:13, अस्तय 18:49 हुन्छ। अब कार्यक्रम शुरू गरौं राशिफलबाट।
3: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ। आज बोलीमा राम्रो कुराहरू आउन सक्नेछ, खर्च हुन सक्छ। तपाईँको मनमा अघि गइसकेको बेलाको सम्झना आउन पनि सक्छ अनि त्यसमा आफूले अलिकति धेर तर्क नलिकन अनि बडा समझ पुर्याएर काम गर्दै लैजानुहोस्, बडा राम्रो हुन्छ। राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। सानोतिनो कुराहरूमा केही ठास ठुसो पनि कतै पर्न सक्ने सम्भावना छ। अतिथिहरूलाई साथ र सहयोग गर्नुपर्ने पनि छ र अतिथिहरूको स्वागत सम्मानहरू राम्रोसँगले गर्नुपर्छ अनि आफूले गर्ने कामहरू सोच विचार पर्याएर गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। तपाईँको बोलीको प्रभाव पर्नेछ, व्यापार व्यवसायबाट राम्रो प्रगति हुन सक्ने सम्भावना देखिएको छ, सामाजिक काम थपिन सक्ने सम्भावना छ। कर्कट राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। आर्थिक खर्च हुने समय आएको छ र सानातिना काममा पनि ठूलो नै लगानी गर्नुपर्ने अवस्थाहरू आउन सक्ने सम्भावना देखिएको छ। सिंह राशि भने मित्रहरूको आज तपाईँको समय सामान्य छ। तपाईँको मनमा अलिकति केही डर आउँछ कि जस्तो त्यस्तो पनि छ, मनमा चिन्ता हुन पनि सक्छ। तपाईँका शत्रुहरूदेखि अलिकति केही पोल्टो पोल्टो नै हुनुहोला, बोल्दाखेरिमा पनि अलिक होस राखेर बोल्नुहोला। सबै कुरा विचार पुर्याएर काम गर्दै लैजानुहोस्, राम्रो हुन्छ। कन्या राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई भोग्य पदार्थ प्राप्ति हुन्छ, खाने चिजहरू पाउन सकिने त्यस्तो छ। आर्थिकमा खलबलहरू नगर्नुहोला, बडो सावधानी अपनाउनुहोला। यातायातको साधन प्राप्त हुन सक्ने सम्भावना देखिएको छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई केही काम मिल्न सक्ने सम्भावना छ। सानो प्रयासले महत्वपूर्ण काम सम्पन्न हुनेछ। विदेशी कारोबार अलिकति फस्टाएर जाने सम्भावना देखिएको छ। वृश्चिक राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। पढाइ लेखाइको काममा समय निकै जान सक्छ। विदेशी यात्राको सम्भावना पनि छ। विदेशी यात्रा सम्बन्धी कारोबारबाट राम्रो प्रगति पनि देखिएको छ। धनु राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। आफूले गरेको काममा पदोन्नति बढ्ने छ। आफ्ना ठाउँबाट केही अलिकति पर जानुपर्ने सम्भावना देखिएको छ। थोरै प्रयासले धेरै फलदायक लाभ हुने देखिएको छ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँका साना ठुला केही अप्ठ्यारा काम कुराहरू केही आउन सक्छ। यातायातको साधनहरू पनि सुविधा हुने जोग परेको छ। कृषि तर्फको व्यापारबाट केही फाइदा हुने देखिएको छ। कुम्भ राशि हुने मित्रहरू आज तपाईँको समय राम्रो छ। तपाईँले आफ्नो स्वास्थ्यतर्फ होस गर्नुहोस्। धार्मिक काम हुने समय पनि छ। तपाईँको परोपकारको काममा समय अलिकति जान्छ। त्यसमा बडो होस पुर्याएर परोपकार गर्नुपर्छ। मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँको राम्रै ठाउँको यात्रा हुनेछ। तपाईँका साथी या परिवार आफन्तबाट सहयोग हुने सम्भावना देखिएको छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौं। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। रेडियो सैनो सामुदायिक एफएम 92.7 MHz चरीकोट चरी ज्ञान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने बाटाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापकोटा बिदा हुन्छु। नमस्कार, शुभ दिन।
0: भर्खर तपाईँले पण्डित पति प्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश सुनिसक्नु भएको छ। अब हामी लामा गुरु डुक्पा लामाबाट लामा राशिफल सुन्दैछ।
4: जम्बल सुन

0: ने फुला आटा सीधे नमस्कार सेवा जले जुजुला पास चाउडे गुडीस पात्र अनुसार लो वर्ग जोग को साथ में उपस्थित भइसकेको छु म निरज लामा पाखरिन।
1: आज विक्रम संवत 2083 जेठ 9 गते शनिबार मे 23 तारीख बुद्धिस्ट पात्र अनुसार आज धवसी बधुन 7 गते गाइनीमा बुद्धिस्ट पात्र अनुसार आजको दिन यस्तो छ, आज विवाहको लगन त्यति राम्रो देखेको छैन र छेवर गरेको छ दिन राम्रो छ र आजको ठेजुरसा अनि छिउसा राम्रै जोगहरू परेको छ। आजको भूमतोङ बाइपे परेको छ, त्यसलाई सायद गर्दा पछाडि पार्नुहोस्। होम यज्ञ झिन्सेक गर्नु इच्छा छ भने बुद्ध धर्म लम्बीहरूले आज अग्नि देवता मेला जोडेको छ, त्यसैले गर्न सक्नुहुनेछ। लो वर्ग
0: जीवालो मुसा वर्गको मित्र आज शिक्षा देखिएको छ, घर गरे सीमाता कतिको अन्तक्ष चोट पर्ला अन्तक्ष होसियार गर्नुहोस् राम्रो हुनेछ। नाङ्लो गाई वर्गको मित्र आज लासा देखिएको छ, सबै कुरा राम्रै हुनेछ। टाग्लो बाघ गुरुको मित्र आज सोक्ष देखिएको छ, धर्मको टिटी धर्म गर्नुहोस् पुण्य गर्नुहोस् राम्रो हुनेछ। हेलो बिरालो वर्गको मित्र आज सोक्ष देखिएको छ, धर्मको टिटी धर्म गर्नुहोस् पुण्य गर्नुहोस् राम्रो हुनेछ। ढुक्लो कटुल वर्गको मित्र आज राम्रो देखिएको छ, सबै कुरा राम्रै हुनेछ। ढुल्लो नाग गुरुको मित्र आज राम्रो देखिएको छ, सबै कुरा राम्रै हुनेछ।
1: तालो घोडा वर्गको मित्र आज मध्यम खालको भएकोले यहाँले केही खर्च गर्नुपर्ने केही आमदानी आउने र अन्य विघ्नबाट नभएको देखिन्छ। लुक्लो भेडावर्गको मित्रले आज राम्रै देखेको छ, तपाईँले गर्नु खोजेको काम र सफल भएर जानेछ। टेलो बाँदर वर्गको मित्रले आज राम्रो, तपाईँले गर्नु खोजेको कामहरू सफल रहने देखेको छ। झ्यालो चरा वर्गको मित्रलाई राम्रै छ, तपाईँले गर्नु खोजेको कामहरू सफल प्राप्त हुनेछ। खिलो कुकुर वर्गको मित्रलाई राम्रो, यहाँले गरिराख्नु भएको गरेको कामहरू एकदम सफल भएर जानेछ। फक्लो भजल वर्गको मित्रलाई आज सिसो सामान्य दिन चोट पटक लाग्न सक्छ, तपाईँले गरेको कामहरू अलि अप्ठ्यारो हुन सक्छ, यहाँले अलि विचार गरेर अगाडि बढ्नु होला राम्रो हुनेछ। तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला। आजको लो वर्ग जोक तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला। ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरियाङ दोलखा। यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग हेरी कार्य गर्नुहोला। सम्पर्क नम्बर 98 40 92 67 61। सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टिदेले फ्याफुल्ला नमस्कार सेवा शुभ दिन।
2: सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा भर्खरै तपाईँले लामा गुरु ढुक्पा लामाबाट लामा राशिफल श्रवण गरिसक्नु भएको छ। श्रोताबिन धैर्य र साहसका साथ समयको परिवर्तन सँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यको लागि हामीले आफूलाई परिचय दिन सकौं, हाम्रो कर्म र व्यवहारमा परिष्कृत गरौं। छाडा प्रवृत्ति वर्तमानको लागि चुनौती भएर आएको छ, यस कुराको हेक्का राखौं। सुनौलो बिहानीले हामी सबैलाई सत्प्रेरणा भरे। राशिफल अंश पछाडि अब भने तपाईँलाई रेडियो सैलुङबाट आज दिनभर प्रसारण हुने कार्यक्रम झलक तपाईँलाई सुनाउनेछौ। श्रोता आज शनिबार पनि सदा झैं रेडियो शुभारम्भ बिहान 5 बजेबाट भइसकेको छ। 5 देखि 5:15 सम्म रेडियो शुभारम्भ सुनिसक्नुभयो। 5:15 देखि 5:30 सम्म स्तुति पुराण कथा श्रवण गरिसक्नुभयो। 5:30 देखि 6 बजेसम्म भजनहरू, 6 बजेदेखि 6:30 सम्म सीआईएनबाट साझा खबर सुनिसक्नु भएको छ। 6:30 देखि 7 बजेसम्म सुनौलो बिहानी कार्यक्रम सुन्दै हुनुहुन्छ। 7 बजेदेखि 7:30 सम्म सैलुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। 7:30 देखि 8 बजेसम्म राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:15 सम्म आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा सुन्न सक्नुहुनेछ। 8:15 देखि 9 बजेसम्म चलचित्रका गीतहरू सुन्न सक्नुहुनेछ। 9 बजेदेखि 9:15 सम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 9:15 देखि 10 बजेसम्म सैलुङ देउराली सुन्न सक्नुहुनेछ। 10 बजेदेखि 10:05 सम्म थामी भाषाको समाचार, 10:05 देखि 11 बजेसम्म पप गीतहरू, 11 देखि 12 सम्म हिन्दी गीतहरू, 12 देखि 1 बजेसम्म लोकदोहोरी गीतहरू, 1 बजेदेखि 2 बजेसम्म चलचित्रका गीत, 2 बजेदेखि 2:15 सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 2:15देखि 3 बजेसम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ। 3 बजेदेखि 3:15सम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 3:15देखि 4 बजेसम्म लोक दोहोरी गीतहरू, 4 बजेदेखि 4:15सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 4:15देखि 5 बजेसम्म लोक पप गीतहरू सुन्न सक्नुहुनेछ। 5 बजेदेखि 6 बजेसम्म बाल गीत सुन्न सक्नुहुनेछ। 6 बजेदेखि 6:30सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 6:30देखि 7:30सम्म इसाई डबली रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:30देखि 8 बजेसम्म सीआईएनबाट साझा खबर सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:45सम्म गीतहरू सुन्न सक्नुहुनेछ। 8:45देखि 9:15सम्म आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 9:15देखि 10 बजेसम्म फेरि पनि पुराना निकै मिठा आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 10 बजे रेडियोका आजका सम्पूर्ण सेवा बन्द रहनेछन्।
3: श्रोताबिन्द, भर्खरै तपाईँले रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक सुनिसक्नु भएको छ। अब हामी साथमा मौलिक लोक संस्कार र संस्कृतिले भरेका भजन श्लोकहरू तपाईँलाई सुनाउनेछौ। कार्यक्रमको शुरूमा दोलखा कालीजो गाउँपालिका जमार्सीका ज्येष्ठजन खड्गबहादुर राउतले नेतृत्व गर्नुभएको यो निकै मिठो लोकधुन शास्त्रीय लोक भजन तपाईँलाई छोड्दैछौं।

नारायण

0: कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा हामीले शास्त्रीय लोक भजन तपाईँलाई सुनाइसकेका छौँ। यो भजनलाई नेतृत्व गर्नुभएको थियो दोलखा कालिजो गाउँपालिका वडा नम्बर 7 वरिष्ठ नागरिक खड्ग बहादुर रावले र साथमा हुनुहुन्थ्यो भजन पारखीहरू पनि। वर्तमान अवस्थामा लोपोन्मुख रहेका लोक परम्पराहरूको अनुसन्धान, संरक्षण, सम्वर्धन, जगेर्ना अनि लिपिबद्ध गर्न ढिला भइसकेको छ। यो कालजयी स्वर दोलखा कालिन्चो गाउँपालिका वडा नम्बर 9 ज्येष्ठजन सूर्य प्रसाद ओलीको हो। यस्ता आवाजहरू, यस्ता कला अनुभव बिस्तारै बिस्तारै लोप हुन लागेका छन्। तसर्थ संरक्षण स्वरूप हामीले कार्यक्रम मार्फत प्रस्तुत गरेका छौँ। गाउँको आफ्नै लोक संस्कृति हुन्छ, संस्कृतिको छुट्टै पहिचान, महत्व र कार्य हुन्छ। आवश्यकता, भौगोलिक अवस्था, जातीय बनोट, मूल्य मान्यता आदिले संस्कृतिको निर्धारण गर्छ। आदरणीय श्रोता मित्र, कार्यक्रम सुनौलो बिहानीमा अब भने लोक संस्कृतिका अर्का संरक्षक भीमेश्वर नगरपालिका जिलु फसिभै निवासी ज्येष्ठजन जो उमेरमा 96 वसन्त पार गरिसक्नु भएको छ, भजन प्रवीणको नामले परिचित हुनुहुन्छ। कृष्ण प्रसाद चौलागाईको वर्तमान आवाज कस्तो रहेको छ, उहाँको आवाजमा सजिएको श्लोक तपाईँलाई थाहा छ।
1: सुनैको बोला हुन्छ भन्सीहरूको सिंह बाँचे पछि श्री शान्त भएर जान्छ पछि जो आओस कुमर कसी छोटी

Thank you.

0: කාර්යක්‍රම සුනෝල විහානි සුන්දිනුන්ස සුනෝල විහානි මහනිලේ රාසිපලම්ස රේඩියෝ සේවයට ප්‍රසාරම් වුණේ කාර්යක්‍රම කලාකරු විසිකරි ලෝක සංස්කෘතිය මා ආදරයට රේවා දුලකහාකු භේග භූගල් මරේගා දිෂ්ඨතනහරුකු මුඛාර බින්දුවාට ප්‍රකට වෙයිවා ආවාසහරු පනි තපයලා සම්ප්‍රේෂණ කරිරේගා සෝ හානි ලෝක සංස්කෘතිය මා ධානි සෝ ලෝක සංස්කෘතිකු සුටි පහිතාන මහත්ව සෝ සංසාරකේ ධානි දේස नेपाल हो लोक संस्कृति को दृष्टिकोण ने हेरी हो बने तर पछिल्लो समय लोक संस्कृति में निराशा बढ़ती गए पछिल्ला पुस्ताहरूले यसलाई सिरुपर नगरेको ज्येष्ठ नागरिकहरूले गुनासो गरिरहेका छन् त्यसैले लोक संस्कृति को आफ्नै मौलिकता छ यसलाई कसैले पनि भुल्नु हुँदैन भन्ने हामी सबैको अनुरोध हो जगेर्नका लागि सबै नेपाली एकजुट हुनुपर्छ युवा पुस्ता पाश्चात्य गीत संगीतमा भन्दा पनि आफ्ना मौलिकता बचाउन लाग्न सके मात्रै नेपालको संस्कृति जोगिन्छ अहिलेको पुस्ता रोजगारी र अध्ययनका लागि सहर तथा विदेशमा बस्दै गरेका छन् यसकारण अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई राम्रोसँग संस्कृति हस्तान्तरण गर्न पाएन पछिल्लो पुस्ताले विदेशी संस्कृतिको देखासेखी गर्ने गरेको छ संस्कृतिको संरक्षण गर्नु सचेत नागरिकको कर्तव्य हो देखासेखीको नाउँमा पश्चिमी संस्कृतिको अनुसरण गर्दा हाम्रो पहिचान बोकेका मौलिक संस्कृति इतिहासमा मात्रै सीमित हुने होइनन् अब पहिचान जोगाउन संस्कृतिको संरक्षणमा जुट्नुपर्छ भन्दै कार्यक्रम सुनौलो बिहानीको अन्तिम भागमा आइपुगेका छौं भोलि बिहान फेरि पनि हामी यी र यस्तै सवाल र प्रसंगका साथ तपाईँसम्म उपस्थित हुने नै छौं कार्यक्रम सुनौलो बिहानी तपाईँलाई कस्तो लाग्छ सुझाव सल्लाह र प्रतिक्रिया पठाउन अनुरोध गर्छौ तपाईँको गाउँटोल बस्तीमा पनि यस्ता अब्बल दृष्टजन हुनुहुन्छ जसमा मौलिकता छ भजन कीर्तनका पारखी हुनुहुन्छ हामीसम्म सम्पर्क गराएर संरक्षणका लागि हातेमालो गर्न अनुरोध गर्छौ आजलाई पनि कार्यक्रमको निर्धारित समय सकिएको छ रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता अनि प्रविधि संगठनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीको यो सुन्दर बिहानीबाट हामी सम्पूर्ण कार्यक्रम निर्माण टोली बिदा माग्छौ नमस्कार
1: हार्दिक निमन्त्रणा
2: लास्तो फ्याफुल्ला टसिदेले नमस्कार सेवा जोरले जुजुलोपा स्याउदाई बौद्ध धर्म मायन त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ यही 2083 जेठ 3 गतेदेखि सागधाव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भने शास्त्रमा उल्लेखित छ साथै बौद्ध धर्मावलम्बीहरू यस सागधाव महिनामा न्यूनी व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्यूनी व्रत बस्न आउनु सक्नुहुनेछ
1: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा खानाको निशुल्क व्यवस्था रहेको छ न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ ओढ्नेको व्यवस्था आफैले गर्नुपर्नेछ आयोजक जिल्ला लामा संघ दोलाखा गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनुभएका आनीहरू थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840927161

0: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जारेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। थप जानकारीको लागि धनबहादुर थामी 9861653518 9861653518।
1: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमि बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।

0: गरीब तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलाखा। छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बिहानको 7 बजेको छ।

नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ समाचार रेडियो सैलुङ समुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। रवि, जीवी र छविको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता। एमालेका चार उपाध्यक्षद्वारा पार्टीको नीति र नेतृत्व पुनर्गठन गर्न माग। एमालेको सचिवालयको बैठक आज पनि बस्दै नेताहरूको कार्य विभाजनको बारेमा छलफल। र संघीय सरकारद्वारा लामा बगर सड़कको लागि 86 करोड़ स्रोत सुनिश्चित।

0: देश मेरो जगदम्बा सिमेन्ट।
1: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: अब समाचार विस्तारमा। कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँगै गितेन्द्र बाबु राई जीवी राई विरूद्धको सम्पत्ति शुद्धिकरण र संगठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश गरेको छ। तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले स्वीकृति दिएपछि जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धिकरण र संगठित अपराध कसुर झिक्ने र सहकारी ठगी सम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै जिल्ला अदालतमा निवेदन दिनुभएको थियो। निवेदनमाथि हिजो न्यायाधीश हिमालय बेलवासेको इजलासले फैसला गर्दै रविसँगै जीवी राई र अरू प्रतिवादीको पनि सम्पत्ति शुद्धिकरण र संगठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर गरेको हो। पूर्व डीआईजी छविलाल जोशीको पनि मुद्दा फिर्ता भएको छ। तत्काल लिन महान्यायाधिवक्ता

रविला भण्डारीले गएको पौष 30 गते रविला मिसानेको हकमा मात्र मुद्दा संशोधन गर्ने निर्णय गरेकोमा त्यसमा त्रुटि भएको बताउँदै माघ 2 गते जीवी राई सहित अरू प्रतिवादीको पनि अभियोग संशोधन गर्न अनुमति दिएको दिनुभएको थियो। जाहेरवालाका बचत रकम शीघ्र फिर्ता दिलाउनको लागि निवेदकले सम्पत्ति शुद्धिकरण र संगठित अपराधको सुर झिक्ने गरी दिएको निवेदनमा कुनै दुराशय नदेखिएको भन्दै अदालतले यस्तो आदेश गरेको छ। आदेश दिँदा अदालतले 4 वटा कारण दिएको छ। पहिलो सरकारले शुरूमा संगठित अपराध सम्पत्ति शुद्धिकरणको मुद्दा लगाएको थिएन। पीड़ितहरूको जाहेरीमा पनि यी कसुरको आरोप थिएन। दोस्रोमा यी कसुर नझिकिए पीड़ित र पीड़ित पक्षबाट मेलापत्र बचत रकम फिर्ता पाउन सक्ने प्रक्रिया झन्झट जटिल बने देखिएको छ। तेस्रो कारण यी दुई कसुर झिके पनि न्यायको मूल मर्म भने पराजित नहुने अदालतको भनाइ छ। चौथोमा मुद्दा कायम नगर्न भनेर निवेदन दिने अभियोजनकर्ताको दुराशय नदेखिएकाले पनि अदालतको आदेशमा उल्लेख गरिएको छ। नेकपा एमालेका 4 उपाध्यक्षले पार्टीको नीति र नेतृत्वको पुनर्गठन गर्न माग गर्नु भएको छ। भक्तपुरको गुण्डुमा हिजो बसेको केन्द्रीय सचिवालयको बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेल गोकर्ण विष्ट पृथ्वी सुब्बा गुरूङ रघुजी पन्तले फागुन 21 को चुनावी परिणामले पार्टीको नीति र नेतृत्वको पुनर्गठनको माग गरेको बताउनु भएको हो। उपाध्यक्ष रामबहादुर थापाले भने अहिलेकै नेतृत्वमा पार्टीलाई बलियो बनाएर जानुपर्ने बताउनु भएको छ। उपाध्यक्षहरूले नेतृत्वमाथि प्रश्न उठाएपछि उसले आक्रोशित हुनु भएको र केही बेर सवाल जवाब भएको नेताहरूले बताउनु भएको छ। पार्टी आन्दोलन र नेतृत्व संकटमा परेको बेला आन्दोलनको रक्षा र नेतृत्वको प्रतिरक्षा गर्नुपर्नेमा पुनर्गठनको अभियान चलाएको भन्दै ओलीले आक्रोश पोख्नु भएको थियो। संकटको बेलामा पुनर्गठन भनेर हिँड्नेहरूलाई पनि अनुशासनको कार्यवाही हुन्छ भन्ने प्रकारको भाषा प्रयोग गर्दै ओलीले चेतावनी दिन थालेपछि उपाध्यक्ष गुरूङले प्रतिवाद गर्नु भएको थियो। एमाले तपाईँको प्राइभेट कम्पनी हो, यो पार्टीमा हाम्रो योगदान भूमिका छैन भन्नुहुँदै उपाध्यक्ष गुरूङले प्रतिवाद गर्नुभएको नेताहरूको भनाइरहेको छ। आफ्नै प्यानलबाट सचिवालयमा जिताउनु भएका नेताहरूले साथ छोडेपछि ओली संकटमा पर्नु भएको बताइएको छ।

0: सरकारले आर्थिक वर्ष 2079-80 को बजेट वक्तव्यमा बाचा गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजामती कर्मचारी र शिक्षकको तलब 15% बढ़ाउनु भएको थियो, तर आर्थिक वर्ष 80-81, 81-82, 83-83 तलब बढ़ेन। निजामती सेवा ऐनमा तलब भत्ता पुनर्लोकन समितिले प्रत्येक तीन वर्षमा राजस्व वृद्धि, कुल र दरबन्दी संख्या र विगत तीन वर्षमा मूल्य सूचीको आधारमा प्रदान गरिएको महँगी भत्तालाई समेत आधार मानेर तलब भत्ता तथा अन्य सुविधा पुनर्लोकन गर्ने भनिएको छ। ऐनको दफा 27 भएको व्यवस्था अनुसार गत साल नै कर्मचारीको तलब वृद्धि हुनुपर्ने हो, तर गत वर्ष सरकारले राजस्व नधान्ने भन्दै कर्मचारीको तलब बढ़ाएन। तर यसपटक भने मुख्य सचिव सुमराज आचार्य अर्याल, अध्यक्ष अर्थमन्त्री, मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यक्ष र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव चन्द्रकला पौडेल सदस्य रहेको तलब भत्ता पुनर्लोकन समितिले तलब बढ़ाउन सिफारिश गरेको उच्च स्रोतले जनाएको सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार समितिले कार्यालय सहयोगीको मासिक तलब 35,000 रूपियाँ र मुख्य सचिवको 1,21,000 रूपियाँ बनाउन सिफारिश गरेको हो। हाल कार्यालय सहयोगीको 27,612 र मुख्य सचिवको 77,211 रूपियाँ रहेको छ। नेकपा एमालेको सचिवालयको बैठक आज पनि बस्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बिहान 11:30 बजे बैठक शुरू हुनेछ। शुक्रबार झण्डै 6 घण्टा बसेको बैठकमा उपाध्यक्षहरूले आफ्नो विषय राख्नु भएको थियो। सो क्रममा उनीहरूले अध्यक्षको राजीनामा समेत माग गर्नु भएको थियो। हिजोको बैठकमा आएको सुझावको आधारमा कार्यविभाजनको लागि प्रस्तावित नाम संशोधन हुन सक्ने उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। अब एकैछिन व्यापारिक विश्राम।
1: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
2: सर केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
1: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
2: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि होइन त?
3: हो त नि। दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
4: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
3: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
5: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सोरुम रहेको घरमा सरेको छ।
4: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। सर्वोच्च अदालतमा नयाँ प्रधान न्यायाधीश नियुक्तिको विषयमा असन्तुष्ट जनाउँदै विधामा बस्नु भएको वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल दोलखा आउनु भएको छ। वरिष्ठतम न्यायाधीश मल्ल हिजो दोलखाको जिरी आउनु भएको हो। उहाँले जिरी नगरपालिकाको न्यायिक समितिको निरीक्षण समेत गर्नु भएको जिरी नगरपालिकाको उपमेयर कृष्णमाया बुढा थोकीले जानकारी दिनुभयो। प्रधान न्यायाधीश मनोज कुमार शर्मा नियुक्ति भएपछि असन्तुष्ट रहनु भएको मल्लले सर्वोच्चमा 20 दिन विदा लिनु भएको थियो। दोलखाका जिल्ला न्यायाधीश श्यामप्रसाद नेउपाने सहित सपना प्रधान मल्लको टोली दोलखाको जेरे पुग्न भएको हो। संघीय सरकारले लामा बगर सड़कको लागि 86 करोड़ स्रोत सुनिश्चित गरेको छ। बहुवर्षीय आयोजना अन्तर्गत भित्ता मोड़ जलेश्वर बर्तीवास कुर्कुट मन्थाले तामाकुसी सिंगटी लामा बगर लप्से गाउँ सड़कको सिंगटी लामा बगरको लागि 86 करोड़ 38 लाख 54 हजार रूपियाँ बराबरको स्रोत सुनिश्चित भएको भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामहरि पोखरेलले जानकारी दिनुभयो। उक्त रकमले छेउछेउदेखि लामा बगरसम्म सड़क स्तर उन्नति गरी कालोपत्री हुनेछ। सिंगटीदेखि छेउछेउसम्म डिभिजन सड़क कार्यालय चरिकोटले यसअघि दुई प्याकेजमा ठेक्का लगाई काम शुरू गरिसकेको छ। लामा बगरसम्म स्रोत सुनिश्चित भएसँगै अब लामा बगरसम्मको सड़क पक्कि हुने भएको हो। दोलखामा नियम विपरीत सड़कमा पानी चुहाउँदै बालुवा बोक्ने दुईवटा टिप्परलाई कार्यवाही गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। जिल्लाको व्यवस्था नगरपालिका वडा नम्बर 5 को चरीकोट जेरी सड़क खण्डमा नियम विपरीत सड़कमा पानी चुहाउँदै बालुवा बोक्ने दुईवटा टिप्परलाई कार्यवाही गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल सिन्हाले जानकारी दिनुभयो। उहाँका अनुसार तामकोशी बजार क्षेत्रबाट बालुवा बोकी चरीकोटतर्फ आउँदै गरेको मधेस प्रदेश 03-001-2839-24 टिप्परले सड़कमा पानी चुहाउँदै ल्याउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले नियन्त्रणमा लिएको टिप्परलाई प्रति टिप्पर 5,000 रूपियाँको दरले जरिवाना गरिएको हो। रामेछाप जिल्लाका केही स्थानीय तहले आर्थिक सुशासन सुधार गर्दै बेरोजगार दर घटाउन सफल भएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 को प्रतिवेदन अनुसार गोकुलगंगा गाउँपालिकाले जिल्लामै न्यून बेरोजगार कायम गरेको छ। प्रतिवेदनमा गोकुलगंगा गाउँपालिकाको बेरोजगार अघिल्लो आर्थिक वर्षको 3.75% घटेर 0.53% झरेको हो। गाउँपालिकाको 1,25,35,000 रूपियाँ लेखा परीक्षण गर्दा 66,77,000 रूपियाँ बेरोजगार देखिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। काभ्रेको पनौती नगरपालिकाले रोशी खोला आसपासका जोखिमयुक्त क्षेत्र तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका परिवारलाई स्थानान्तरण तथा घर खाली गराउने तयारी शुरू गरिएको छ। नगरपालिकाले विशेष गरी खोला किनार र उच्च जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीलाई प्राथमिकतामा राख्दै व्यवस्थापन प्रक्रिया अघि बढ़ाउने जनाएको छ। नगरपालिका र सम्बन्धित वडा कार्यालयमा सार्वजनिक जग्गा तथा सुकुमवासी बस्ती सम्बन्धी निवेदन संकलन कार्य जारी रहेको छ। हालसम्म वडा नम्बर 7 र 8 लगायत विभिन्न वडाबाट 137 जनाको निवेदन दर्ता भइसकेको नगरपालिकाले जनाएको छ। बाँकी वडाहरूबाट पनि विवरण आउने क्रम जारी रहेको छ। अब आजको मौसम सम्बन्धी जानकारी। हाल नेपालमा पश्चिमी वायु स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी मधेस लगायत बाँकी हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल मधेस प्रदेशमा आंशिक बादल र बाँकी तराईका भूभागमा मुख्यतया मौसम सफा रहनेछ। गण्डकी प्रदेशका थोरै स्थानहरू र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। मधेस प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराईका भूभागमा मुख्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो खबर सँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। रबी जीवी र छविको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता। नेकपा एमालेका 4 उपाध्यक्षद्वारा पार्टीको नीति र नेतृत्व पुनर्गठन गर्न माग। एमालेको सचिवालय बैठक आज पनि बस्दै नेताहरूको कार्य विभाजनबारे छलफल हुने। र संघीय सरकारद्वारा लामाबगर सड़कको लागि 86 करोड़ रूपियाँको स्रोत सुनिश्चित। सैलुङ समाचार अहिलेलाई यति नै। अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आसपास सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
8: हजुर बुबा नमस्कार।
9: नमस्कार नानी।

0: टोल तथा बस्ती स्तरमा हुने योजना तथा कार्यक्रम छनौटका लागि सहभागी हुने सम्बन्धी कालिङचो गाउँपालिकाको सूचना। यस कालिङचो गाउँपालिकाको आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट तथा कार्यक्रम निर्माणको क्रममा रहेकोले उक्त प्रयोजनका लागि सम्बन्धित वडाका बस्ती स्तरमा योजना तथा कार्यक्रम मिति 2083 साल जेठ 7 गतेदेखि 15 गतेसम्म छनौट गर्ने गरी तय गरिएकोले सम्बन्धित वडा कार्यालयको थप सूचना बमोजिम टोल बस्ती स्तरमा योजना तथा कार्यक्रम छनौट भेलामा सरकारवाला सबै नागरिकको सहभागिताका लागि अनुरोध गरिन्छ। संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा। हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: हैन, के एकले गुनगुन गरिराको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर गिरिराज लिर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
0: दुर्गा एण्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला राँगाको मासु पाइने पसल भएको घरसँगै। योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिए निकास र खर्चको लेखा अध्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनुपर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू शाखाहरू सम्पूर्ण व्यक्ति फर्म सप्लायर्स निर्माण व्यवसायी उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मिति 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कारणले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
2: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
0: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
2: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
0: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टील फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टीलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टील दराज पनि मरमत गरिन्छ।
2: हजुर, आजै भीमेश्वर स्टील फर्निचरलाई सम्झनुहोस्, यहाँ घरैसी स्टील दराज अफिसको लागि चाहिने सबै डिजाइनको स्टील दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864-00-825 र 9914-42-41-02। भीमेश्वर स्टील फर्निचर सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
1: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि। न दाँत मिलेको छ, न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त।
0: लौ न यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट साड्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
2: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार,
0: दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको एक्सरे गर्ने,
0: पहेँलो दाँतलाई चम्काउने,
2: दाँत नभएको खाली ठाउँमा पुरे दाँत राख्ने,
0: दाँतमा हिरा राख्ने,
2: सुनको खोल राख्ने
0: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साड्डो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
2: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
3: धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
0: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू:
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
3: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
3: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020।

0: भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार। दैनिक प्रभातकालीन समाचार मूलक कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखास खासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजको राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल जेठ महिनाको 9 गते शनिबार। आज प्रकाशित पत्र पत्रिकाले फेरि नै छ कर्मचारीको कार्यशैली, रवि जीवी र छविको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता, एमाले सचिवालयको बैठक आज पनि बस्दै नेताहरूको कार्यविभाजनको मुख्य एजेण्डा, क्यान्सरको जीवन रक्षक औषधि हाहाकार, बिरामीको अवस्था गम्भीर लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। फेरिँदैछ कर्मचारीको कार्यशैली। नयाँ सरकारको आगमनसँगै स्थानीय सरकारका रूपमा रहेको कर्मचारी संयन्त्रको कार्यशैलीमा पनि परिवर्तन देखिएको छ। यसअघि कार्यकक्षमा प्राय नभेटिने कतिपय कर्मचारी अहिले दैनिक कार्यसूचीमै व्यस्त हुने गर्नुभएको छ। आज खाजा खाने समयमा पनि कर्मचारी कार्यालयमै बसेर काममा व्यस्त देखिन सकिन्छ। कतिपय भने सेवा प्रवाहमा अवरोध नहुने गरी पालो मिलाएर खाजा खान जाने गरेको पाइएको छ। कर्मचारीहरू बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म कार्यालयमै सेवा प्रवाह र भावी योजनाको सन्दर्भमा व्यस्त हुने गरेका छन्। उच्च तहका कर्मचारी त बिहान 9 बजेदेखि साँझ 8 बजेसम्म पनि कार्यकक्षमै बसेर सरकारको योजनालाई कार्यान्वयन गराइरहेको देख्न सकिन्छ। राष्ट्रिय सतर्कता केन्द्रले गत वैशाखमा गरेको छड्के अनुगमनको क्रममा केही बाहेक अधिकांश कर्मचारीको कार्यशैली र स्वभावमा परिवर्तन आयो। केन्द्रका सूचना अधिकारी सरित कुमार खतिवड़ाले आफूहरूले गरेको कार्यालय र कर्मचारीको छड्के अनुगमनको क्रममा विगतको तुलनामा अहिले कर्मचारीको कार्यशैली परिवर्तन आएको बताउनुभयो। उहाँले भन्नुभयो, कर्मचारी खाजा खान जाँदा पनि लामो समयसम्म बस्ने, कार्यालयमा आकस्मिक रूपमा साथीहरू भेट्ने, एकअर्काको शाखा कार्यालयमा गएर अल्मल लिने कार्य अहिले रोकिएको छ। अहिले त सतर्कता केन्द्रले 100 मात्र

0: व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकुटमै छँदैछ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
0: बहिनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा, डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
3: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
3: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ तर फोन

0: आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्ष भन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
5: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दोलखा। सम्पर्कको लागि 9841577079।
4: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
12: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाथेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
9: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577079। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
9: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
13: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

तलाई गाह्रै भयो म जान्छु नि त केटा।

0: हार्दिक निमन्त्रणा।
1: लास्तो फ्याफुल लाटासिदेले नमस्कार सेवा जोरले जजलोपा स्याउदाई बौद्ध धर्म मायन त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागधाव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मंसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मलम्बीहरू यस सागधाव महिनामा न्यूनि व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मलम्बी मित्रहरू उपस्थित भई न्यूनि व्रत बस्न आउनु सक्नुहुनेछ।
0: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओर्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलाखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840 92 67 1

0: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जारेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। थप जानकारीको लागि धनबहादुर थामी 98 61 16 53 18 98 61 16 53 18।
1: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदियोगमा कुकथुन चराद्वारा उत्पन्न भई पेङदुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमि बारबको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमादोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 98 40 88 86 92। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: टोल तथा बस्ती स्तरमा हुने योजना तथा कार्यक्रम छनौटका लागि सहभागी हुने सम्बन्धी कालिङचो गाउँपालिकाको सूचना। यस कालिङचोक गाउँपालिकाको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट तथा कार्यक्रम निर्माणको क्रममा रहेकोले उक्त प्रयोजनका लागि सम्बन्धित वडाका बस्ती स्तरमा योजना तथा कार्यक्रम मिति 2083 साल जेठ 7 गतेदेखि 15 गतेसम्म छनौट गर्ने गरी तय गरिएकोले सम्बन्धित वडा कार्यालयको थप सूचना बमोजिम टोल बस्ती स्तरमा योजना तथा कार्यक्रम छनौट भेलामा सरकारवाला सबै नागरिकको सहभागिताका लागि अनुरोध गरिन्छ। संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
1: खतिवडा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 98510-54160 98446-55-70 र 049-421-584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
0: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिए निकास र खर्चको लेखा अध्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनुपर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू शाखाहरू सम्पूर्ण व्यक्ति फर्म सप्लायर्स निर्माण व्यवसायी उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मिति 2083 साल असार 7 गतेभित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधिभित्र भुक्तानी नलिएमा यस कार्यालय जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
4: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

0: नानु हजुरबालाई टाढा लान लागेको किन र नानु
1: वृद्ध अवस्थामा रहेका मान्यजनहरूले हामीबाट सम्मानपूर्ण व्यवहारको अपेक्षा गरेका हुन्छन्। हामीले आज सम्मानपूर्ण व्यवहार देखाउन सके मात्र भोलि हामीले पनि सम्मान पाउन सक्छौँ। त्यसैले समाजका अमूल्य निधिप्रति सम्मानपूर्ण व्यवहार गरौँ।
2: ज्येष्ठ नागरिक सम्मानका लागि रेडियो सैलुङको हातमा

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाए तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधेँ, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिन न अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै वज्र खसे झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी। नमस्कार।
1: के छ खबर? सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
0: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिरेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन हो।
2: अरे यही थियो त, कहाँ सरे आजकल
3: रमा? के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
3: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
3: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
4: जागिर खाने मौका त आएको थियो नि, तर
5: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
4: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
5: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि होइन त?
6: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
7: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
6: विस्तृत जानकारीका लागि
2: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
7: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
8: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
9: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नुपर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
7: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-8862 9844-46-8862।
10: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
7: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
11: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
9: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि हौ।

0: हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
1: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, वडा नम्बर 6, चोथाङ, दोलखा।

0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020 35 649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा। सम्पर्क नम्बर 98511 65 046।
1: अविनाश, तिमी किन निराश छौ त?
2: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
1: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 98440302082।

0: बीमा को लाभ दिए आफ्नो कमाई को लाभ लिने मौका आज बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुले जियौ।
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ।
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग है साथी हो।
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73107 र 9855-0019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के
1: हो त काका? किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका? विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसेदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि। त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसई को मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।

0: मजुरा सामुदायिक वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: आगो बिना हाम्रो जीवन चल्न सक्दैन, तर यसको प्रयोगमा सावधानी अपनाउन नसक्दा यसबाट ठूलो धन जन र जंगलको क्षति हुन सक्छ। त्यसैले आगोको प्रयोग गर्दा सावधानी अपनाऊ। सलाई, आगो, लाइटर र आगोजन्य वस्तुहरू बालबालिकादेखि टाढै राखौं। सार्वजनिक हितका लागि रेडियो सैलुङको आग्रह।
2: हार्दिक निमन्त्रणा।
3: लासो फ्याबोल्ला टसिदेले नमस्कार। सेवा जोरले जजुलोपा स्याउदाई बौद्ध धर्म मायन त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागधव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मावलम्बीहरू यस सागधव महिनामा न्यूनी व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्यूनी व्रत बस्न आउनु सक्नुहुनेछ।
4: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओर्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा सन्तोलाखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840 92 67 61।

0: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जारेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौं। थप जानकारीको लागि धनबहादुर थामी 9861635318 9861635318। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलाखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्राउन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0494213664। पुनश्च गरीब तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
3: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
4: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
5: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेङदुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमि बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। हामी पेमा दोर्जे तामाङ पुजारी मीन बहादुर तामाङ थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692 सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा
1: मुसाले पनि कति दुःख दिएको अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर दुजा दुजा पारेछ कागज पत्र पनि उस्तै पारेछ
0: अरे यति सानो कुरामा कति बरबराएको दिदी आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन
1: हो र बाबु चरीकोटमा कहाँनिर पाउँछ नि
0: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कुलबाट सिधा माथि जानुहोस् न त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मर्मत गरिन्छ
1: हजुर आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस् यहाँ घरैसी स्टिल दराज अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ
0: प्रोप्राइटर भीम बहादुर थामी सम्पर्क नम्बर 9864000825 र 9814421402 भीमेश्वर स्टिल फर्निचर सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

राखे मन मेरो थामी एन हावा सँगै बराली ओठो तिम्रो जुम्न खोजे तिम्रो मिठो बोलीले नै एकान्तमा आफै बोले सजाइदेऊ कि तिमलाई मैले सुलो खाइ दुनियाँसँगै लुकाइदेऊ कि छाती भित्र मायाको यो बोली सँगै।

0: लो तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
1: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि। न दाँत मिलेको छ, न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त।
0: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट साड्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
2: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहेँलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरे दाँत राख्ने,
0: दाँतमा हिरा राख्ने,
2: सुनको खोल राख्ने
0: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्र डेन्टल विराज डेन्टल प्राली, साड्डो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
2: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
3: धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
0: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू:
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
3: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।

0: सम्पर्कको लागि 9844 46 69 08 9844 46 69 08।
1: दुर्गा एन्ड राजेस दना चला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला, रागाको मासु पाइने पसल भएको घर सँगै। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
0: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

कलकत्ते काइन केज मेरो बाइयो आएको छ फेरि हामी माझमा आइयो अनि घर दैलोमा रोज मोक्तान अनि म बिना श्राद्ध स्वस्थ बाल्यो नै

0: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
1: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र पनि?
1: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टिल फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 98510 68595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 98510 68590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोकसेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
3: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कम्मलबाट जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मेरो देश मेरो जगदम्बा सिमेन्ट।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बिहानको 11 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: शारीरिक रूपमा अशक्त हुँदैमा कोही व्यक्ति मानसिक रूपले अशक्त हुँदैन। अवसर पाउँदा उनीहरूले पनि सबलाङ्गले जतिकै काम गर्न सक्छन्। उनीहरूलाई पनि समाजमा हुने हरेक क्रियाकलापमा सहभागी गराऊ।
2: अपाङ्ग हित संरक्षणका लागि रेडियो सैलुङको सहकार।
3: टोल तथा बस्ती स्तरमा हुने योजना तथा कार्यक्रम छनौटका लागि सहभागी हुने सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। यस कालिङचोक गाउँपालिकाको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट तथा कार्यक्रम निर्माणको क्रममा रहेकोले उक्त प्रयोजनका लागि सम्बन्धित वडाका बस्ती स्तरमा योजना तथा कार्यक्रम मिति 2083 साल जेठ 7 गतेदेखि 15 गतेसम्म छनौट गर्ने गरी तय गरिएकोले सम्बन्धित वडा कार्यालयको थप सूचना बमोजिम टोल बस्ती स्तरमा योजना तथा कार्यक्रम छनौट भेलामा सरकारवाला सबै नागरिकको सहभागिताका लागि अनुरोध गरिन्छ। संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा। योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकास र खर्चको लेखा अध्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनुपर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मिति 2083 साल असार 7 गतेभित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कारणले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
4: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
5: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, 84 पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजाबाट कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
4: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
5: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
6: सम्पर्क फोन नम्बर 98510-54160, 98446-5570 र 0949-21584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट, साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: कस्तो दार दुखेको गिया पनि सुन्या छ ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
10: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब तिम्रो डिजल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
9: त्यहाँ चाहिँ के हुन्छ नि?
10: त्यहाँ के हुँदैन म पत्या सुन त यहाँ।
11: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
12: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
9: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
13: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
14: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
15: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
16: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
17: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
14: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
17: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
14: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
18: अरे यही थियो त, कहाँ सरे छ आजकल?
19: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
18: के हुनु नि अभि, मा प्लानचोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
19: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लानचोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
18: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
14: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
18: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843211368, बलराम कर्मचार्य 9844133814। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि, चरीकोट दोलखा।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: आफै नै जागिर खाने मौका त आको थियो नि तर
1: तर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है
0: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगो नि
1: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
2: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ
3: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
5: छोरीको चिना टिपन बनाउनु थियो मेरो पनि चिना हेर्नु पर्ने थियो अनि जडीबुटी पनि चाहिएको थियो यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ
6: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नुपर्छ नि त
4: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस् यहाँ हात हेर्ने चिना टिपन बनाउने झारफुक गर्ने आवश्यक परेका जडीबुटी मोहनी र छारे रोग पनि निको पारिन्छ सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88 62
7: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको साथै काँचो र भुटेको तोरीको तेल रायोको तेल आलस र सरसोको तेल उपलब्ध छन् लोकल चामल लोकल दाल गेडागुडी पिना ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्
4: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु किसमिस ओखर हाडे बदाम छोकडा फर्सीको बिया खजुर कालो मिश्री खुरपानी सूर्यमुखीको बिया नरिवल अन्जीर मक्खन आदि थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844 55 40 60 प्रकाश थापा 9844 55 40 60 नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा
8: आज त साँच्ची नानीको जन्मदिन पो हो त केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब
6: हाउ नानीको आज जन्मदिन पो हो हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि हो
0: कलाचोक बेकरी छँदैछ नि त्यतैतिर जाने हौ 15 मिनेटमा केक बन्छ ल्याउने
3: हाम्रा सेवा तथा सुविधाहरू केक पप पाउरोटी बम अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनेटमै तयार पारिन्छ।

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
3: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
4: अविनाश, तिमी किन निराश छौ त?
5: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
4: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधु बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधु बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ प्रोप्राइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9848373107 र 9855100019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टीखोला चरीकोट दोलखा
3: यो रेडियो सैलुङको समय सूचक हो
5: यति बेला मध्याह्नको 12 बजेको छ।

0: हाम्रा चेलीबेटीहरूको भावना र कमजोरीको फाइदा उठाई वर्षमा हजारौं चेलीहरू बेचिने गरेका छन्।
1: तपाईँलाई पनि त्यस्ता दलालीहरूले विभिन्न प्रलोभनमा पार्न सक्छन्।
0: त्यसैले सतर्क हुनुहोस्।
1: त्यस्ता दलालीलाई चिनेर कानूनको कठघरामा उभै नागरिक हुनुको दायित्व पूरा गर्नुहोस्।
2: जनहितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।

आँखा खुल्दा म अस्पतालमा थिएँ कि आफैकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिन न अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै वज्र खसे झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी। नमस्कार।
1: के छ खबर? सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
0: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुउद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: छोरेल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरेल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईई को मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।

0: अनुरोधक जीव जनवन कार्यालय दोलखा।
1: हार्दिक निमन्त्रणा।
2: लास्तो फ्याफोल्ला टासिदेले नमस्कार सेवा जोरले जजुलोपा स्याउदाई बौद्ध धर्म मायन त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागधाव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मलम्बीहरू यस सागधाव महिनामा न्यूनी व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मलम्बी मित्रहरू उपस्थित भई न्यूनी व्रत बस्न आउनु सक्नुहुनेछ।
1: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओर्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840 92 67 1

0: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जरेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। थप जानकारीको लागि धनबहादुर थामी 9861635518 9861635518। हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11+2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। एसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0494213। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।

0: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
1: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
0: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
2: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9840 57 93 24 र 9845 76 54 84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
3: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेङदुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीन बहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840 88 86 92। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
4: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
5: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
4: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
5: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कुलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि, अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ, र पुरानो स्टिल दराज पनि मर्मत गरिन्छ।
4: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
6: लो

0: यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त?
1: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि। न दाँत मिलेको छ, न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
0: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
2: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने,
0: पहेँलो दाँतलाई चम्काउने,
2: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
0: दाँतमा हिरा राख्ने,
2: सुनको खोल राख्ने
0: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
2: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा, पिसाब, खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिजातको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू
3: यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
3: राँगाको मासु पाइने पसल भएको घर सँगै।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला दिउँसोको 1 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: सांस्कृतिक र धार्मिक महत्व राख्ने धारा पाठी पौवा र धार्मिक स्थल हाम्रा अमूल्य महत्व र पहिचानका आधार स्तम्भ हुन्। यिनीहरूको संरक्षण र सम्बर्धनमा सबै क्षेत्र र निकायले पहल शुरू गरौं।
2: सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षणका लागि रेडियो सैलुङको अभियान।
3: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
4: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
5: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
3: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510661 98510661।
6: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
7: हो पनि किन दुखेको पक्ष वहाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
6: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
7: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
6: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
7: हो त? त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
8: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टेल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टी का साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
8: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949241542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
5: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
3: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
5: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
5: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
5: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
3: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
5: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
5: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
5: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
3: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
9: नमस्ते डाक्टर साहब।
10: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
9: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
10: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
9: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
10: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
9: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
9: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
10: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धानीकोमा लैजा भने।
11: अब के को धानीकोमा नि? धानीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
6: त्यहाँ चाहिँ के हुन्छ नि?
11: त्यहाँ के हुँदैन,
12: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
13: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धित सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577069
14: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
15: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
3: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992 यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ हाम्रा सेवा तथा सुविधाहरू
16: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टिटिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
3: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
16: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
3: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: टोल तथा बस्ती स्तरमा हुने योजना तथा कार्यक्रम छनौटका लागि सहभागी हुने सम्बन्धी कालिङ्चो गाउँपालिकाको सूचना। यस कालिङचोक गाउँपालिकाको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट तथा कार्यक्रम निर्माणको क्रममा रहेकोले उक्त प्रयोजनका लागि सम्बन्धित वडाका बस्ती स्तरमा योजना तथा कार्यक्रम मिति 2083 साल जेठ 7 गतेदेखि 15 गतेसम्म छनौट गर्ने गरी तय गरिएकोले सम्बन्धित वडा कार्यालयको थप सूचना बमोजिम टोल बस्ती स्तरमा योजना तथा कार्यक्रम छनौट भेलामा सरकारवाला सबै नागरिकको सहभागिताका लागि अनुरोध गरिन्छ। संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा। योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिए निकासा र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू शाखाहरू सम्पूर्ण व्यक्ति फर्म सप्लायर्स निर्माण व्यवसायी उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मिति 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समयावधि भित्र भुक्तानी नलिएमा यस कार्यालय जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
1: खतिवडा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र

0: अरे यही थियो त, कहाँ सरे आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
0: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
1: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
0: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
0: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: जागिर खाने मौका त आएको थियो नि, तर
3: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि, होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि
0: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
6: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
7: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नुपर्छ नि त।
1: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98 44 46 88 62, 98 44 46 88 62।
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
9: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
2: हाउ नानीको आज जन्मदिन पो हो, हौ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
10: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189187, सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988, पलाञ्चोक बेकारी साड्डो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
11: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
11: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
11: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
11: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851397806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
12: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
13: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
11: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस, सरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
14: अविनाश, तिमी किन निराश छौ त?
15: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
14: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
16: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुंगेल सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए सम्पर्क मोबाइल नम्बर 9844030282।
17: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला दिउँसोको 2 बजेको छ।

0: रेडियो सैलो सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज।
1: नानु हजुर भालाई टाढा लान लागेको किन र नानु?
2: वृद्ध अवस्थामा रहेका मान्यजनहरूले हामीबाट सम्मानपूर्ण व्यवहारको अपेक्षा गरेका हुन्छन्। हामीले आज सम्मानपूर्ण व्यवहार देखाउन सके मात्र भोलि हामीले पनि सम्मान पाउन सक्छौँ। त्यसैले समाजका अमूल्य निधिप्रति सम्मानपूर्ण व्यवहार गर्नु।
3: ज्येष्ठ नागरिक सम्मानका लागि रेडियो सैलुङको हातीमालो। हजुर बुबा नमस्कार।
4: नमस्कार नानी। नमस्कार।
3: के छ खबर? सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: बीमा को लाभ दिए आफ्नो कमाई को लाभ लिने मौका आज बनाऊ सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियो।
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ।
1: ओहो हो त रहेछ त गाँठे। होइन यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो कसैले थाहा छ त? ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनापाछा पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।

0: अनुरोधक जीव जनवन कार्यालय दोलखा।
1: छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।

0: सामदायिक वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार्दिक निमन्त्रणा।
1: लासो फ्याबोल्ला तसिदेले नमस्कार सेवा।

0: संकलनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला दिउँसोको 3 बजेको छ।
3: हो राष्ट्रको शान किसान।
4: भन्दा पहिले मुख्य खबर। तराईमा तातो हावाको लहर, घाम लागेको बेला घरमै बस्न सुझाव। ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन। एउटा पालिकामा कम्तीमा एउटा अपाङ्ग मैत्री शाखा हुनुपर्ने। बीपी राजमार्गको 400 बेसी खण्डमा 10 दिनभित्र नयाँ ट्र्याकबाट गाड़ी चलाउन सकिने। बाढ़ीले बगाएको सबै भाग असार 15 गतेसम्म व्यवस्थित बनाइसक्ने दावी। अमेरिकामा ग्रीन कार्डका लागि कडाई, आवेदन दिन स्वदेश फर्किनु पर्ने। र कावा महिला भलिबल च्याम्पियनशीपमा नेपाल किर्गिस्तानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्योभन्दा बढ़ी हुने सम्भावना रहेको प्राधिकरणको भनाइ छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता र कपिल वस्तु रूप पन्देही, अर्घाखाँची, पाल्पा, सुर्खेत लगायतलाई अध्यावधिक रहनुपर्ने सूचीमा राखेको छ। अत्यधिक गर्मीका कारण थकाई, कमजोरी, टाउको दुख्ने, चक्कर लाग्ने, बेहोश हुने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकको भनाइ छ। तातो हावाको लहरबाट बस्न, चर्को घाम लागेको बेला घरभित्रै बस्न, बाहिर निस्कनै परे पातलो कपड़ाले टाउको ढाक्न, प्रशस्त पानी पिउन र कागती पानी तथा फलफूल खान प्राधिकरणले अनुरोध गरेको छ। यस्तै बालबालिकालाई चर्को घाममा खेल्न नपठाउन र खेतबारीको काम बिहान वा दिउँसो पछि मात्र गर्न पनि प्राधिकरणले आग्रह गरेको छ। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकले क, ख र ग वर्गका संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता ग्राहकलाई विशेष काउन्टरबाट सेवा प्रदान गर्न भनेको हो। इजाजत प्राप्त संस्थाले एक आपसमा सहकार्य गरी हरेक पालिकामा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। एटीएम लाउन्ज भएका ठाउँमा ब्रेल लिपि तथा ध्वनि सहयोग सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम अनिवार्य राख्नुपर्नेछ। अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ स्वयं प्रयोग गर्न सक्ने सो घोषणा गरेमा संस्थाले त्यो सेवा उपलब्ध गराउनु पर्नेछ। वेबसाइट र मोबाइल एप दृष्टि सम्बन्धी अपाङ्गता भएकाले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने र क्रेडिट तथा डेबिट कार्डमा दृष्टिविहीन मैत्री प्रविधि जडान हुनुपर्ने व्यवस्था गरिएको छ। यसै गरी अतिरिक्त समयमा काम गराउँदा थप पारिश्रमिक दिनुपर्ने र कर्मचारीलाई कार्यालय समय बाहिर काम गर्न बाध्य पार्न नपाइने व्यवस्था पनि एकीकृत निर्देशनमा उल्लेख छ। बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको 400 बेसी खण्डको नयाँ ट्र्याक आउँदो 10 दिनभित्र सञ्चालनमा आउने भएको छ। संघीय संसदको पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले स्थलगत अनुगमनपछि निर्माण कार्यको प्रगतिबारे जानकारी दिनुभएको हो। अहिले तलको डाइभर्सनबाट गाड़ी गुडिरहेका छन्। माथिल्लो मुख्य ट्र्याक खुलिसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले खुल्ला गरिएको छैन। सभापति गजुरेलका अनुसार ट्र्याकको फाउण्डेशन तयार गरिसकेको छ भने केही क्षेत्रमा पर्खाल लगाउने काम मात्र बाँकी छ। अनुगमनका क्रममा आयोजनाका प्राविधिकहरूले पछिल्लो 15 दिनमा ट्र्याक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन्। आउँदो 10 दिनभित्र

0: फिलिङ र बाँकी निर्माण कार्य सकेर माथिल्लो सड़कबाटै गाड़ी गुड्ने वातावरण मिलाउने लक्ष्य छ। बाढ़ी वा अन्य संकटकालीन अवस्थामा नयाँ ट्र्याक तत्काल प्रयोग गर्न सकिने प्राविधिक टोलीको भनाइ छ। 10 किलोमिटरको खण्डमा झण्डै 100 कामदार नियमित खटिएका छन्। काभ्रे सिन्धुली खण्डमा बाढ़ीले भत्काएको सड़कलाई असार 15 गतेसम्म व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी काम तीव्र पारिएको सभापति गजुरेलले जानकारी दिनुभएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगर क्षेत्रभित्र 81,000 रोपनी भन्दा धेरै सार्वजनिक जग्गा रहेको जानकारी दिनुभएको छ। महानगरका विभिन्न क्षेत्रमा रहेका डील, भीर, तालतलैया, खोला, नाला र जंगल सहितको विवरण संकलन गर्दा 81,155 रोपनी सार्वजनिक जग्गा देखिएको उहाँले बताउनुभयो। मेयर आचार्यले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनका लागि महानगरले विशेष अभियान शुरू गरेको जानकारी दिनुभयो। उहाँका अनुसार महानगरले सबै वडाबाट अतिक्रमित जग्गाको विस्तृत विवरण माग गरी डेटाबेस तयार गरिरहेको छ। महानगरले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने क्रममा भौतिक संरचनाहरूलाई ध्वस्त गर्ने मात्र नभई तिनलाई सकारात्मक ढंगले उपयोग गर्ने नीति लिएको उहाँको भनाइ छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रष्ट विचारी हो, उज्यालो रेडियो नेटवर्क काठमाण्डौमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। यार्सा गुम्बा संकलन गर्न गएका गोर्खाका एकजना युवाको भीरबाट लडेर ज्यान गएको छ। आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका 3 पाङसिङका 25 वर्षीय प्रकाश गुरूङको भीरबाट लडेर ज्यान गएको हो। बुद्ध हिमालको फेदबाट यार्सा गुम्बा संकलन गरेर फर्कने क्रममा गएको बुधबार भीरबाट लडेर ज्यान गएको वडा सदस्य विकास गुरूङले जानकारी दिनुभयो। ताप्लेजुङको तिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको छ। फताङलुङ गाउँपालिका 7 का वडाध्यक्ष छेतेन लामाका अनुसार विगतमा ओलाङचुङ गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो। कोविड 19 को महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्ण रूपमा बन्द गरिएकामा अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको वहाँले जानकारी दिनुभयो। नेपालको पूर्वी क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड़िएको सबैभन्दा छोटो व्यापारिक केन्द्र ओलाङचुङगोला हो। ओलाङचुङगोलाबाट 24 किलोमिटर दूरी पार गरी नेपाल चीनको सीमा तिप्ताला नाका पुग्न सकिन्छ। अब विदेशको खबर। अमेरिकी ग्रीन कार्डका लागि आवेदन दिने विदेशीहरूले अब आफ्नै देशमा फर्किएर प्रक्रिया अघि बढ़ाउनु पर्ने भएको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले नयाँ नीति लागू गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ नियम अनुसार विद्यार्थी, पर्यटक र अस्थायी कामदारहरूले अमेरिकाभित्रबाट ग्रीन कार्ड आवेदन दिन पाउने छैनन्। H1B, L1 भिसा धारक र शरणार्थीहरूलाई यो नियमबाट केही हदसम्म सुरक्षा दिइएको छ। अमेरिकामा हरेक वर्ष ग्रीन कार्ड का लागि झण्डै 6,00,000 जना विदेशी नागरिकले आवेदन दिन्छन्। अमेरिकामा बितेको 60 वर्षदेखि ग्रीन कार्ड प्रक्रिया परिवर्तन भएको थिएन। विदेशीहरूले अमेरिकामै बसेर वा स्वदेश फर्केर सम्बन्धित कन्सुलेटमा मार्फत ग्रीन कार्डको आवेदन दिन पाउने व्यवस्था थियो। यो नीतिले कानूनका छिद्रहरूलाई प्रोत्साहन गर्नुको साटो आप्रवासन प्रणालीलाई कानूनको मर्म अनुरूप सञ्चालन गर्ने मनसाय राखेको ट्रम्प प्रस्ताव

0: खेल भइरहेको छ। प्रतियोगिताको समूह ए भइरहेको छ। प्रतियोगिताको समूह एमा नेपाल, भारत, किर्गिस्तान र मालदिव छन्। समूह बीमा भने इरान, कजाकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। तराईमा तातो हावाको लहर, घाम लागेको बेला घरमै बस्न सुझाव। ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न केन्द्रीय बैंकको निर्देशन। एउटा पालिकामा कम्तीमा एउटा अपाङ्ग मैत्री शाखा हुनुपर्ने। बीपी राजमार्गको 400 बेसी खण्डमा 10 दिनभित्र नयाँ ट्र्याकबाट गाड़ी चलाउन सकिने। बाढ़ीले बगाएको सबै भाग असार 15 गतेसम्म व्यवस्थित बनाइसक्ने दावी। अमेरिकामा ग्रीन कार्डका लागि कड़ाई, आवेदन दिन स्वदेश फर्किनु पर्ने। र काबा महिला भलिबल च्याम्पियनशीपमा नेपाल किर्गिस्तानसँग खेल्दै।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफी कि भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाए तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिनन् अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर। म माथि कुनै वज्र खसे झैं भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।
1: रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्न 4 बजेको समाचार पछि कार्यक्रम गीती कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीती कथा।
1: होइन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
2: होइन के एकले गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
2: अनि के भयो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
2: ए दुर्गायन राजस्थान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
3: हजुर, हाम्रा सेवाहरू
1: यहाँ बोइलर गिरराज लिर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
2: सम्पर्कको लागि 9844649608 9844649608।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला राँगाको मासु पाइने पसल भएको घरसँगै।
0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठुकर दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
4: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
5: पाँडे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
4: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौं कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
5: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एकमात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
4: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र भने।
5: हो त त्यही पुरानो विश्वासिलो ठाप बजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन्छ।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494214142। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
8: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
1: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
9: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9141577069।
4: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
2: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
1: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992।
0: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
1: हाम्रा सेवा तथा सुविधाहरू:
10: थाइरोइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइरोइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
10: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: टोल तथा बस्ती स्तरमा हुने योजना तथा कार्यक्रम छनौटका लागि सहभागी हुने सम्बन्धी कालिङचो गाउँपालिकाको सूचना। यस कालिङचो गाउँपालिकाको आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट तथा कार्यक्रम निर्माणको क्रममा रहेकोले उक्त प्रयोजनका लागि सम्बन्धित वडाका बस्ती स्तरमा योजना तथा कार्यक्रम मिति 2083 साल जेठ 7 गतेदेखि 15 गतेसम्म छनौट गर्ने गरी तय गरिएकोले सम्बन्धित वडा कार्यालयको थप सूचना बमोजिम टोल बस्ती स्तरमा योजना तथा कार्यक्रम छनौट भेलामा सरकारवाला सबै नागरिकको सहभागिताका लागि अनुरोध गरिन्छ। संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा। योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिए निकास र खर्चको लेखा अध्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मिति 2083 साल असार 7 गतेभित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समयावधिभित्र भुक्तानी नलिएमा यस कारणले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अरे यही थियो त, कहाँ सरे आजकल
4: रमा? के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
3: के हुनु नि अभि, मा प्लान्चो बेकरी यतै थियो जस्तो लाग्छ, तर कही देख्दिन, अन्तै सरेछ कि क्या
4: हो नि रमा? चरीघ्याङमा रहेको मा पलाञ्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
3: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
4: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
3: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
5: जागिर खाने मौका त आएको थियो नि,
6: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
5: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगो नि।
6: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पञ्च सिप चाहिन्छ माथि भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
7: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
0: साथै यहाँ

चार बजेको दोलखा र दोलखा आसपासका स्थानीय खबरहरूको संघालु सहिलुङ सेरोफेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाईँ यो समाचार रेडियो सहिलुङ समुदायक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखामा गत वैशाख महिनामा 436 वटा सवारी साधन कार्यवाही, नेपाल पत्रकार महासंघ दोलखाको 13 वार्षिक साधारण सभा सम्पन्न लगायतका स्थानीय प्रसंग सहित पार्टीभित्र देखिएका आन्तरिक मतभेद र असन्तुष्टिलाई व्यवस्थापन गर्दै सबै नेताहरूलाई एकजुट भएर अगाडि बढ़न नेपाली कांग्रेसका सभापति गगन थापाको आह्वान जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएका आन्तरिक मतभेद र असन्तुष्टिलाई व्यवस्थापन गर्दै सबै नेताहरूलाई एकजुट भएर अगाडि बढ़न आह्वान गर्नुभएको छ। शनिबार विराटनगर स्थित कोइराला निवासमा संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै थापाले यस्तो बताउनु भएको हो। सभापति थापाले पार्टीभित्रका आन्तरिक विमतिहरूलाई स्वाभाविक रूपमा लिँदै त्यसलाई मिलाएर लैजानु नै आफ्नो मुख्य कर्तव्य भएको बताउनु भएको छ। विशेष गरी पार्टीका केही वरिष्ठ र प्रभावशाली नेताहरू जो अहिले केन्द्रीय समितिभन्दा बाहिर रहनु भएको छ उहाँहरूलाई मूलधारमा ल्याउने वातावरण बनाउन आफू तयार रहेको उहाँले स्पष्ट पार्नु भएको छ। नेपाली कांग्रेस पार्टीभित्र देखिएका विमतिहरूलाई सम्बोधन गर्नुहुँदै सभापतिका रूपमा मेरो आफ्नो जिम्मेवारी हो, यो जिम्मेवारी मैले निर्वाह गर्छु र गरिरहेको छु उहाँले भन्नुभयो। जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक आजदेखि शुरू हुँदैछ। जेठ 11 गतिसम्म सञ्चालन हुने बैठकमा पार्टी संगठन व्यवस्थापन समायोजन तथा आगामी राजनैतिक कार्यक्रमबारे विस्तृत छलफल हुने पार्टीका नेता शैलेन्द्र शाहले बताउनु भएको छ। जसपा नेपाललाई लोकतान्त्रिक समाजवादी पार्टीको एकतापछि यो पहिलो बैठक हो। बैठकको कार्यसूची अनुसार 2079 सालको प्रतिनिधि सभा निर्वाचनको समीक्षा गरिनेछ भने पार्टी केन्द्रीय कार्यालय व्यवस्थापन सम्बन्धी विषयमा पनि छलफल हुनेछ। यस्तै पार्टी संगठनको समायोजनलाई मुख्य प्राथमिकतामा राखिएको छ। केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति, पालिका समिति, वड़ा तथा टोल समितिदेखि भातृ तथा सुवेक्षक संगठनहरूको समायोजन सम्बन्धी कार्यविधि निर्माण र अध्यावधिका विषयमा बैठकमा निर्णय हुने बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी 12 जिल्ला स्तरीय विस्तारित बैठक बिथोल्ने प्रयास भएको छ। जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेपछि स्वर्णकार पक्षधरले कैलया स्थित कार्यक्रम स्थलमा नाराबाजी गरेका छन्। 12 एकका सांसद गणेश धिमालले स्वर्णकार समर्थक कार्यकर्ताले कार्यक्रम बिथोल्ने प्रयास गरे पनि पार्टीको निर्धारित कार्यक्रम भने शुरू भएको बताउनु भएको छ। स्वर्णकारलाई पार्टीले निष्कासन गर्न नहुने माग राख्दै उहाँका समर्थकले 12 सांसदहरू विरूद्ध नाराबाजी गर्नुभएको हो। कार्यक्रम स्थलमा सांसदहरू रहबर अन्सरी, गणेश धिमाल, अरविन्द्र शाह र चन्द सिंहमाथि हातपातको प्रयास समेत गरिएपछि प्रहरीले सांसदहरूलाई कार्यक्रम स्थलबाट बाहिर निकालेको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले आधुनिक प्रविधिको वर्तमान युगमा पनि सामुदायिक रेडियोको महत्व नघटेकाले यस्ता रेडियो प्रविधि मैत्री हुँदै जनअपेक्षा

0: अनुसार सञ्चालन हुनुपर्नेमा जोड़ दिनुभएको छ। दक्षिण एशियाको पहिलो सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा 102 मेगाहर्ज को 30 स्थापना दिवस को अवसर में शनिवार आयोजित कार्यक्रम में वहां सामुदायिक रेडियो थप प्रविधि मैत्री भएर जनअपेक्षा अनुसार संचालन हुनुपर्ने बताउनु भएको हो। डाक्टर तिमल सिन्हाले मुलुक का आम नागरिक तथा बुद्धिजीवी का कारण रेडियो को महत्व अहिले पनि नघटेकाले मर्यादित उत्तरदायी पत्रकारिता आज का आवश्यक रहेको उहाँले बताउनु भएको छ। नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक अपाङ्गता भएका नागरिक र साक्षरता नभएको व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा बैंकिङ सुविधा उपलब्ध गराउन तथा बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकले क ख र ग वर्गका संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस्ता ग्राहकलाई विशेष काउन्टरबाट सेवा प्रदान गर्न भनेको हो। इजाजत प्राप्त संस्थाले एक आपसमा सहकारी गरी हरेक पालिकामा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने र त्यस प्रकारको शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था लागू गरिएको जनाएको छ। नेपालमा खेतीयोग्य जमिन घट्दै जाँदा पनि रासायनिक मलको प्रयोग भने बढ़िरहेको छ। रासायनिक मल धेरै हाले भने उत्पादन धेरै दिन्छ भन्ने एउटा भ्रमका कारण रासायनिक मलको प्रयोग भने बढ़िरहेको हो। किसानले खेतबारीमा उत्पादन बढ़ाउने अभिप्रायले जथाभावी रासायनिक मल बढ़ाइरहँदा माटोको गुणस्तर खस्किँदै आएको विज्ञहरूको भनाइरहेको छ। माटोमा प्रांगणिक मलको मात्रा घट्दै जाँदा अम्लीयपन बढ़िरहेको छ। यसै सन्दर्भमा हामीले दोलखाका केही व्यक्तिहरूलाई रासायनिक मल प्रयोग कतिको गर्ने गर्नु भएको छ भनेर सोधेका छौं।
1: तिलबहादुर शिवाकोटी, कालिचो गाउँपालिका, वार्ड नम्बर 3 पुटुङ। बाहिरको त्यो युरिया यी विकासै रसायनिक मलहरूको कुरा त सुन्थे। अलिअलि मकैमा टपडेस गर्न हाल्नुपर्छ नत्र घर लाग्दैन, छिमेकीले हाल्यो भन्ने कुराहरू थियो। गोठे मल सुधारमा चाहिँ भलबाट झरीबाट जोगाएर तीन तीन महिनामा पल्टी गरेर त्यहाँ छोपेर अनि टुक्न नदिकन लगत्तै जोतखन गरेर पुर्ने। यति जोतखन ढिला छ भनेदेखि चाहिँ त्यसलाई चाहिँ पत्केर सेउला माटोले छोपेर त्यसरी गर्दाखेर त्यो रसायनिक मलको त्यति कामै पर्दो रहेछ। ती कुराहरू धेरै नभएर अहिले गाउँमा पनि सबैले त्यो बानी लगाइसकेका छन्, बनाएको छ। अहिलेसम्म प्रयोग गरेको छु मैले।
2: मेरो नाम सावित्री श्रेष्ठ, वस्तुको मलटन नै बनाइरहेको छ।
3: मेरो नाम शारदा नेउपाने, हिनपा छ रामकोट, गाई पालक छु मैले। विकास मलहरू हामी धेरै प्रयोग गर्दैनौँ। कहिले काहीँ मकैलाई अलिअलि हाले मात्रै हो, नत्र हाम्रामा हुँदैन।
4: मेरो निरबहादुर खत्री, मेरो गौरीशंकर तिन के छ भन्दाखेरि वस्तुको मलमा छाप्रवाला छ, छाप्राभित्र राख्ने र त्यहाँ सिस्नो राख्ने, जस्तो खेतो राख्ने, बनमा छ त्यो बनमा राख्ने, त्यो चिज राखेपछि वस्तुले छाप्रो ताक्दिने, पानी लिएर घामलाई जोगाउने, त्यस्तो तरिकाले हामी प्राङ मल बनाइरहेको छौँ।
5: मेरो नाम सीता खत्री, कालिम्पोङ गाउँपालिका 3। अब हल गोरु भैँसी पालेर मैले यस्तो कम्पस मलहरू त्यस्तो गर्छन्, खालि हाम्रै पाङ्गरी मल खाल्लो खनेर हामी त अब बोझो बाबरी तितेपातीको मल बनाएको छौँ हामीले। बनमारा अङ्गेरी यस्तो हालेर त्यो मल अहिले पनि तपाईँ हेर्नुभयो भने हामीसँग 200-400 भारी छ। हाम्रो मल 500 रुपियाँ भारी बिक्री हुन्छ, घरमै लिन आउँछन्। हाम्रो मल
0: बेच्नुहुन्छ?
5: मल पनि बेच्छौँ।
0: कति रुपियाँ भारी बेच्नु?
5: हाम्रो 500 रुपियाँ भारी लान्छन्।
0: एक भारी
5: एउटा बोरा हुन्छ, पोरबाट सुरु गरेको।
0: अब स्थानीय प्रसंगहरू। दोलखामा गत वैशाख महिनामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीका साधन कार्यवाहीबाट 3,97,000 रूपियाँ राशो संकलन भएको छ। जिल्लामा गत वैशाख महिनामा ट्राफिक नियम उल्लंघन गर्ने साना तथा ठूला 436 सवारी साधन कार्यवाहीबाट 3,97,000 रूपियाँ राशो संकलन भएको जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको वार्षिक रिपोर्टमा उल्लेख गरिएको छ। जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन कार्यवाहीलाई तीव्र पारिएको प्रहरीको भनाइरहेको छ। नेपाल पत्रकार महासंघ दोलखाको 13 वार्षिक साधारण सभा दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ। पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाका सचिव सुजन काफले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने शाखाका कोषाध्यक्ष सिर्जना गोलेले 18,49 70,909.96 रुपया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। साधारण सभामा राष्ट्रिय सभाका सदस्य घनश्याम रेजाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रमेश प्रसाद खतिवड़ा, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बजुराम गतानी, पूर्व न्यायाधिवक्ता मुक्ति प्रधान, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सचिव श्याम प्रसाद खतिवड़ा, नेपाल पत्रकार महासंघ दोलखाका पूर्व अध्यक्ष दीपशंकर चौलागाई र प्रेस चौतारी दोलखाका अध्यक्ष सृजन कुमार घिमिरे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा हेमकुमारी प्रधान स्मृति राष्ट्रिय महिला पुरस्कार पत्रकार सिर्जना खड्कालाई प्रदान गरिएको थियो भने इन्द्रमणि स्मृति पत्रकारिता पुरस्कार दीपशंकर चौलागाईलाई, विकास पत्रकारिता पुरस्कार कालिका खड्कालाई प्रदान गरिएको थियो। त्यसै गरी पशुपति चौलागाई स्मृति गणतन्त्र गणतान्त्रिक पत्रकारिता पुरस्कार दुर्गा बस्नेतलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो। वार्षिक साधारण सभाको अवसरमा ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कारबाट पूर्व पत्रकार राजेन्द्र श्रेष्ठलाई सम्मान गरिएको छ। दोलखाको मेलुङ गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई उद्यमशीलता प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ। जिल्लाको मेलुङ गाउँपालिकाको चालू आर्थिक वर्ष 2082-83 को स्वीकृत कार्यक्रम अन्तर्गत आन्तरिक रोजगार प्रवर्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई उद्यमशीलता प्रवर्धन तालिम सञ्चालन गर्न लागि पालिकाले जनाएको छ। गाउँपालिकामा वैदेशिक रोजगारमा रहँदा आर्जन गरेको सिप तथा क्षमताका आधारमा व्यवसाय सञ्चालन गर्न चाहने वैदेशिक रोजगारबाट फर्किएका मेलुङ गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने व्यक्तिहरूबाट जेठ 15 गतेसम्म सम्बन्धित वडा कार्यालय वा गाउँपालिकाको रोजगार शाखामा निवेदन दिनुपर्ने पालिकाले जनाएको छ। बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएका 400 बेसी खण्डको नयाँ ट्रक आउँदो 10 दिनभित्र सञ्चालनमा आउने भएको छ। संघीय संसदको पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गोजुरेलले स्थलगत अनुगमनपछि निर्माण कार्यको प्रगतिबारे जानकारी दिनुभएको हो। अहिले तलको डाइभर्सनबाट गाड़ी कुरिरहेका छन्, माथिल्लो मुख्य ट्रक खुलिसकेको छैनन् उहाँले भन्नुभयो। सोलुखुम्बुको दूधकुण्डा नगरपालिका वडा नम्बर 11 विषालु च्याउ खाँदा एकै परिवारका 4 जना बिरामी पर्न भएको छ। बिरामी पर्नेमा गंगा बहादुर बस्नेत, उहाँकी श्रीमती पशुपति बस्नेत तथा छोरा छोरी सञ्जीव र सञ्जीना बस्नेत रहनु भएको जिल्ला प्रहरी कार्यालय जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार साँझ करिब 7 बजे जगानमा पाइने उत्तिसको रूपमा उभिएको च्याउ बेलुकीको खानासँगै खाएपछि उहाँहरू पो स्वास्थ्यमा समस्या देखिएको हो। च्याउ खाएको करिब 1 घण्टापछि 4 जनामा बान्त हुने र बेहोस हुने जस्ता लक्षणहरू देखिएको प्रहरीले जनाएको छ। हवस् त, अपरान्ह 4 बजेको सैलुङ सेरफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
7: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
8: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नुपर्छ नि त।
9: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
10: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी तेल्ने मिलले 42% तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
9: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
11: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
9: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
11: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
9: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
11: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
9: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
11: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
12: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
13: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
9: हाम्रा सेवा तथा सुविधाहरू, केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
14: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189780। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साडो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
15: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
12: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
11: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
16: अविनाश, तिमी किन निराश छौ त?
17: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
16: हे त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
17: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: पालिकाको पुरानो भवन चरिकोट सानो बाटो चोकमा
1: हार्दिक निमन्त्रणा दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदियुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारबको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीन बहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692 सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
2: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
3: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरिकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
2: हो र बाबु, चरिकोटमा कहाँनिर पाउँछ नि?
3: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
2: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरिकोट दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा

0: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
1: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको

0: हातमा हिरा राख्ने,
1: सुनको खोल राख्ने
0: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
1: थप जानकारीका लागि विराज डेन्टल प्राली चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
2: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
0: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949412020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
2: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भो त, लगेर पाले भइगयो नि?
2: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844649708, 9844649708।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाई

0: पोखरा महादेव को दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खदैन, बगेको खोला फर्कदैन, स्वयं उत्पन्न गाईखुरा महादेव को दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: भाईने के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए सामान लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
1: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: भनी हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहका लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 बालबालिकालाई दैनिक 1 भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
7: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डिजिटल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई।
0: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन, नपत्याए सुन त यहाँ।
8: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
9: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577079।
0: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
10: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
3: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: हाम्रा सेवा तथा सुविधाहरू:
12: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
3: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577079। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
3: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
13: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला साँझको 6 बजेको छ।

नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। नेकपा एमालेको सचिवालय बैठकका अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा दोस्रो दिन पनि जारी। यही बैठकबाट ससम्मान अध्यक्ष पद त्याग गर्न ओलीलाई पार्टीको पूर्व उपाध्यक्ष अष्टलक्ष्मी साकेको आग्रह। पार्टीभित्रको विवाद समाधानको लागि सबै नेतासँग मिल्ने प्रयास भइरहेको कांग्रेस सभापति गगन थापाको भनाई। वडा सभापतिहरूलाई कार्यवाही गरे थापालाई सानेपाबाटै हटाउने नेता मोहन बस्नेतको चेतावनी। र चीनको एक कोइलाखानीमा विस्फोट हुँदा कम्तीमा 90 जनाको ज्यान गयो। अब समाचार विस्तारमा। नेताहरूको कार्य विभाजन र निर्वाचनको समग्र समीक्षा गर्न बोलाइएको नेकपा एमालेको सचिवालय बैठक आज पनि बसिरहेको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा हिजो बसेको बैठकको निरन्तरता स्वरूप आज पनि बैठक बसेको हो। आजको बैठकमा उपमहासचिव योगेश भट्टराई, रघुवीर महाशेठ र लेखराज भट्ट पछि 9 जना सचिवहरूले धारणा राख्दै हुनुहुन्छ। हिजोको बैठकमा 5 उपाध्यक्ष मध्ये 4 जना उपाध्यक्षले ओलीलाई अध्यक्षबाट राजीनामा दिएर पार्टी पुनर्गठनमा सहयोग गर्न सुझाव दिनुभएको थियो। उपाध्यक्षहरूले दिएको सुझाव स्वीकार्नुको साटो ओलीले पुनर्गठनको माग गर्ने नेता कार्यकर्तामाथि कार्यवाही गर्ने संकेत गरेपछि हिजोको बैठक तनावपूर्ण बनेको थियो। आफू विरूद्ध विगतमा आफूलाई सघाउँदै आएका सचिवहरूकै नेताहरूले राजीनामा मागेपछि अध्यक्ष ओलीले केन्द्रीय कमिटि बैठकको निर्णय अनुसार अघि बढ़न सकिने आशय व्यक्त गर्नुभएको थियो। आजको बैठकमा पनि केही पदाधिकारीले ओलीको राजीनामा माग्ने तयारी गरेको एक नेताले बताउनु भएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीलाई सामान्य राजनैतिक नेता मात्र नभई विचार निर्माण गर्ने नेताको रूपमा स्मरण गर्नुभएको छ। काठमाण्डुमा भएको मीडियामा मदन भण्डारी पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दिवंगत पति भण्डारीको प्रसंग गर्नुभयो। उहाँले मदन राजनीतिक आन्दोलनलाई सुदृढ सैद्धान्तिक आधार प्रदान गर्ने चिन्तक, विचारक र जनताको आकांक्षालाई राजनैतिक कार्यक्रमसँग जोड्ने कुशल नेतृत्वकर्ता पनि भएको चर्चा गर्नुभएको छ। संचार शक्ति, जनमतको महत्व तथा विचारको प्रभावलाई गहिरोसँग बुझ्ने मीडिया मैत्री, सुपरिचित राजनीतिका रूपमा मदनलाई चित्रण गर्नुहुँदै उहाँले भन्नुभयो, मदनले त्यति बेला पत्रकारसँग गरेको संवाद आज पनि सान्दर्भिक रहेको उल्लेख गर्नुभएको हो। नेपाली कांग्रेसका सभापति गगन थापाले विराटनगर स्थित कोइराला निवास पुग्नु भएको छ। अहिले शेखर कोइराला बस्दै आउनु भएको घरमा आज थापा बिहान पुग्नु

0: धम्बा घमण्ड र गुटकर स्रोत उस्तै रहेको बताउन भएको हो।
1: छोरल्प अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्प अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसई को मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसाले खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात, फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीभित्रको एकता र सुदृढीकरणका लागि गम्भीर गृह कार्य र सम्वाद आवश्यक रहेको बताउनु भएको छ। पोखरामा आयोजित पार्टीका नेता कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले पार्टीलाई एक ढिक्का बनाउन वैचारिक छलफल र ठोस पहल जरूरी रहेको बताउनु भएको हो। उहाँले पार्टीभित्रका गुट उपगुटलाई चेर्दै एकताबद्ध कांग्रेस निर्माण गर्नुमा पर्नेमा जोड़ दिनु भएको छ। पार्टी एक नभएसम्म नेपाली कांग्रेसको मात्र होइन नेपालको भविष्य नै अन्धकारतर्फ जान्छ उहाँले भन्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई निराश हुन नदिने बताउनु भएको छ। पर्व सदरमुकाम कोषमा बजारमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले नागरिकले चाहे जस्तो शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासनका क्षेत्रमा सरकारले प्रभावकारी रूपमा काम गरिरहेको बताउनु भएको हो। महामन्त्री बुर्लाकोटीले देशमा भएको व्यथिति र विसंगतिको जालाहरू तोड्नको लागि नेपाली जनताले पार्टीलाई करिब 2/3 बहुमत दिएर सरकारमा पठाएको बताउनुहुँदै विपक्षी दलहरूले जतिसुकै विरोध गरे पनि त्यस्ता जालाहरू तोडेरै छार्ने बताउनु भएको छ। उहाँले जनताको निराशालाई आशामा बदल्ने काम नै गरेर देखाउनुपर्ने बताउनुहुँदै सोही कारणले संसदमा प्रधानमन्त्री आउन नभ्याउनु भएको बताउनु भएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले आधुनिक प्रविधिको वर्तमान युगमा पनि सामुदायिक रेडियोको महत्व नघटेकाले यस्ता रेडियो प्रविधि मैत्री हुँदै जनअपेक्षा अनुसार सञ्चालन हुनुपर्नेमा जोड़ दिनु भएको छ। दक्षिण एसियाको पहिलो सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा 102.4 मेगाहर्जको 300 स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सामुदायिक रेडियो थप प्रविधि मैत्री भएर जनअपेक्षा अनुसार सञ्चालन हुनुपर्ने बताउनु भएको छ। मन्त्री तिमल सिन्हाले मुलुकका आम नागरिक तथा बुद्धिजीवीका कारण रेडियोको महत्व अहिले पनि नघटेको र मर्यादित र उत्तरदायी पत्रकारिता आजको आवश्यक भएको बताउनु भएको हो। नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापालाई वडा सभापतिहरूमाथि कार्यवाही नगर्न चेतावनी दिनु भएको छ। पूर्व सभापति शेरबहादुर देउबा समूहको गण्डकी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले वडा सभापतिहरूमाथि कार्यवाही गरे सानेपाबाट निकालिदिने चेतावनी दिनुभएको हो। उहाँले भन्नुभयो तपाईँहरूले वडा सभापति मात्र होइन जिल्ला सभापतिलाई तपाईँले हटाउनु भएको छ, अलगै गर्नुभएको छ। यदि तपाईँले भनेको नमाने बापत उहाँहरूलाई निष्कासन गरेर अरूलाई नियुक्ति गर्न थाल्नुभयो भने कृपया गगनजी ती सबै मान्छे सानेपा आएर तपाईँलाई पार्टी कार्यालयबाट निकाल्नेछन्, त्यसमा हाम्रो साथ दिन्छौ। उहाँले विशेष महाधिवेशनलाई कृत्यको संज्ञा समेत दिनु भएको छ। नेपालमा खेतीयोगी जमीन घट्दा पनि रासायनिक मलको प्रयोग पनि बढ़िरहेको छ। रासायनिक मल धेरै हाले भने धेरै उत्पादन दिन्छ भन्ने एउटा भ्रमका कारण रासायनिक मलको प्रयोग बढ़िरहेको सरकारवालाहरूको भनाइ छ। किसानले खेतबारीमा उत्पादन बढ़ाउने अभिप्रायले जताभावी रासायनिक मल बढ़ाइरहँदा माटोको गुणस्तर खस्किँदै गएको विज्ञहरूको भनाइरहेको छ। माटोमा प्रांगणिक मलको मात्रा घट्दै जाँदा अम्लीयपन बढ़िरहेको छ।

0: सन्दर्भमा हामीले दोलखाका केही व्यक्तिहरूलाई रासायनिक मलको प्रयोग कतिको गर्ने गर्नु भएको छ भनेर सोधेका छौँ।
1: दिलबहादुर शिवाकोटी, कालिम्च गाउँपालिका, वार्ड नम्बर 3 पुटो। बाहिरको त्यो युरिया विकास रासायनिक मलहरूको कुरा त सुन्थे, अलिअलि मकैमा टपडेस गर्न हाल्नुपर्छ न त घर लाग्दैन, छिमेकीले हाल्यो भन्ने कुराहरू थियो। गोठे मल सुधारमा चाहिँ भलबाट झरीबाट जोगाएर ती 3 महिनामा पल्टी गरेर त्यहाँ छोपेर अनि टुक्न नदिकन लगत्तै जोतखन गरेर पुर्ने, यति जोतखन ढिला छ भनेदेखि चाहिँ त्यसलाई चाहिँ पत्केर सेउला माटोले छोपेर त्यसरी गर्दाखेर त्यो रासायनिक मलको त्यति कामै पर्दो रहन्छ। ती कुराहरू धेरै अनुभवर अहिले गाउँमा पनि सबैले त्यो बानी लगाइसकेका छन्, बनाएको छ, अहिलेसम्म प्रयोग गरेको छु मैले।
2: मेरो नाम सावित्री श्रेष्ठ, वस्तुको मलटन नै बनाइरहेको छ।
3: मेरो नाम शारदा नेउपाने, बिनपा छ, रामकोट, गाई पालक छु मैले। विकासे मलहरू हामी धेरै प्रयोग गर्दैनौ, कहिले काहीँ मकैलाई अलिअलि हाले मात्रै हो, नत्र हाम्रामा हुँदैन।
4: मेरो निर्वाहदुर खत्री, मेरो गौरी शङ्कर 3 के छ भन्दाखेरि वस्तुको मल माथि छाप्रवाला छ, छाप्रेभित्र राख्ने र त्यहाँ सिस्नो राख्ने, जस्तो खेतो राख्ने, बनमार छ त्यो बनमार राख्ने, त्यो चिज राखेपछि बस्ने छाप्रो ढाक्दिने, पानी लिएर घामलाई जोगाउने, त्यस्तो तरिकाले चाहिँ हामी प्रयोग गरेर मल बनाइरहेको छौँ।
5: मेरो नाम सीता खत्री, गालिन्चो गाउँपालिका 3। अब हल गोरु भैँसी पालेर मैले यस्तो कम्पस मलहरू त्यस्तो गर्छन्, खालि हाम्रै पाङ्गरी मल खाल्लो खनेर हामी त अब बोझो बाबरी तितेपातीको मल बनाएको छौँ हामीले, बनमारा अङ्गेरी यस्तो हालेर त्यो मल। अहिले पनि तपाईँ हेर्नुभयो भने हामीसँग 200-400 भारी छ, हाम्रो मल 500 रुपियाँ भारी बिक्री हुन्छ, घरमै लिन आउँछन्। हाम्रो मल
6: बेच्नुहुन्छ?
5: मल पनि बेच्छौँ।
6: कति रुपियाँ भारी बेच्नुहुन्छ?
5: हाम्रो 500 रुपियाँ भारी लान्छन्,
6: एक भारी
5: एउटा बोरा हुन्छ, पोरबाट सुरु गरेको।
7: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है। आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकि गयो नि। हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माथि भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
8: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
9: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
8: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
9: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
10: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
9: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल, चरीकोट सादो बाटो, नगरपालिका कम्प्लेक्स भएको घरमा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
3: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघाङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
6: विश्राम पछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखामा गत वैशाख महिनामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन कार्यवाहीबाट 3,97,000 रूपियाँ राजस्व संकलन भएको छ। जिल्लामा गत वैशाख महिनामा ट्राफिक नियम उल्लंघन गर्ने साना तथा ठूला 436 सवारी साधन कार्यवाहीबाट 3,97,000 रूपियाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको वार्षिक रिपोर्टमा उल्लेख गरिएको छ। जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीका साधन कार्यवाहीलाई तीव्र पारिएको प्रहरीको भनाई रहेको छ। जिल्ला स्तरीय जुनियर युवा भेला दोलखाको सुन्द्रवतीमा सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको आयोजना जुनियर रेडक्रस सर्कल कालिका माध्यमिक विद्यालय सुन्द्रवतीको आतिथ्यतामा भएको भेलामा जिल्लाका 32 आधारभूत तथा माध्यमिक विद्यालयबाट छात्र छात्रा एकजना र एकजना शिक्षक नायक सहित 96 सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका प्रशिक्षकहरू केशव प्रसाद सेडाई, ईश्वरी प्रसाद दाहाल, भेमबहादुर केसी, गोकर्ण प्रसाद पोखरेल, केदार कुमार खड्का, योग प्रशिक्षक रमेश थामी, इलाका प्रहरी कार्यालय सिंगरटीका विष्णुहरि फुयालले रेडक्रस अभियान, जुनियर रेडक्रस, रक्तदान, उत्प्रेरणा, जलवायु परिवर्तन, योग र साइबर अपराधको बारेमा जानकारी गराउनु भएको थियो। भेलाले विभिन्न पालिकामा रचनात्मक गतिविधिहरू सञ्चालन गर्ने र 31 जिल्ला भेला नीलकण्ठेश्वर माभिमा सञ्चालन गर्ने गरी 14 बुधे कालिका माभि घोषणा पत्र सार्वजनिक गर्दै सम्पन्न भएको हो। जुनियर युवा समितिका संयोजक ताम प्रसाद आपागाईको अध्यक्षतामा भएको भेला कार्यक्रममा कालिचो गाउँपालिकाको उपाध्यक्ष एकल बहादुर बुढाथोके, भीमेश्वर नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर 4 वडा अध्यक्ष तारादा चौलागाई, कालिचो गाउँपालिका वडा नम्बर 7 वडा अध्यक्ष राम बहादुर पाण्डे, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति भीमबहादुर केसी लगायतका पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको बताइएको छ। नेपाल पत्रकार महासंघ दोलखाको 13 वार्षिक साधारण सभा सदरमुकाम चोरीकोटमा सम्पन्न भएको छ। पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाका सचिव सुजन काफेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष सृजना गोलेले 18,69,000 रूपियाँ 96 पैसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। साधारण सभामा राष्ट्रिय सभासदका सदस्य घनश्याम रिजाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रमेश प्रसाद खतिवड़ा, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बजुराम घतानी, पूर्व न्यायाधिवक्ता मुक्ति प्रधान, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सचिव श्याम प्रसाद खतिवड़ा, नेपाल पत्रकार महासंघ दोलखाका पूर्व अध्यक्ष दीपशंकर चौलागाई, प्रेस चौतारी दोलखाका अध्यक्ष सृजन कुमार घिमिरे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा हेमकुमारी प्रधान स्मृति राष्ट्रिय महिला पुरस्कार पत्रकार सिर्जना खड्कालाई प्रदान गरिएको थियो भने इन्द्रमणि राज भण्डारी स्मृति पत्रकारिता पुरस्कार पत्रकार दीपशंकर चौलागाई, विकास पत्रकारिता पुरस्कार पत्रकार कालिका खड्कालाई र पशुपति चौलागाई स्मृति गणतान्त्रिक पत्रकारिता पुरस्कार पत्रकार दुर्गा बस्नेतलाई प्रदान गरिएको थियो। वार्षिक साधारण सभाको अवसरमा ज्येष्ठ नागरिक पत्रकारिता पत्रकारिता सम्मानबाट अग्रज पत्रकार राजेन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो। दोलखाको मेलुङ गाउँपालिकाले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूको लागि उद्यमशीलता प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ। जिल्लाको मेलुङ गाउँपालिकाको चालू आर्थिक वर्ष 2082/83 को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत आन्तरिक रोजगारी प्रवर्धनको लागि वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई उद्यमशीलता प्रवर्धन तालिम सञ्चालन गर्न लागि पालिकाले जनाएको छ। गाउँपालिकामा वैदेशिक रोजगारमा रहँदा आर्जन गरेको सिप तथा क्षमताका आधारमा व्यवसाय सञ्चालन गर्न चाहने वैदेशिक रोजगारबाट फर्किएका मेलुङ गाउँपालिकाभित्रका स्थायी बसोबास गर्ने व्यक्तिहरूले जेठ 15 गतेसम्म सम्बन्धित वडा कार्यालय वा गाउँपालिकाको रोजगार शाखामा निवेदन दिन पालिकाले अनुरोध गरेको छ। बीपी राजमार्गको मर्मत तथा पुननिर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको 400 बेसी खण्डको नयाँ ट्रक आउँदो 10 दिनभित्र सञ्चालनमा आउने भएको छ। संघीय संसदको पूर्वाधार विकास समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले स्थलगत अनुगमनपछि निर्माण कार्यको प्रगतिबारे जानकारी दिनु भएको हो। अहिले तल्लो डाइभर्सनबाट गाड़ी घुरिरहेका छन्। माथिल्लो मुख्य ट्रक खुलिसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले खुला नगरिएको उहाँले बताउनु भएको छ। सोलुखुम्बुको सोलु दुधकुण्डा नगरपालिका वडा नम्बर 11 विषालु च्याउ खाएदा एकै परिवारका 4 बिरामी पर्नु भएको छ। बिरामी पर्नेमा गंगा बहादुर बस्नेत, उहाँकी श्रीमती पशुपति बस्नेत तथा छोराछोरी सञ्जीव र सजिना बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार साँझ करिब 7 बजे जंगलमा पाइने उत्तिसको रूखमा उम्रिएको च्याउ बेलुकीको खानासँग खाएपछि उहाँहरूको स्वास्थ्यमा समस्या देखिएको हो। च्याउ खाएको करिब 1 घण्टापछि चारैजनामा बान्ता हुने, बेहोस हुने जस्ता लक्षणहरू देखिएको थियो। बिरामी परेका उहाँहरूलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल फाप्लो लगिएको थियो र अहिले अस्पतालमा उहाँहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। नेपाली कांग्रेस केन्द्रीय समितिले करिब 1 महिना अघिदेखि शुरू गरेको जरा अभियान 2083 सहितको क्रियाशील सदस्यता व्यावधिक रामेछापमा भने आजबाट शुरू भएको छ। अभियान शुरू भएसँगै समयमा नेपाली कांग्रेस रामेछापका तत्कालीन सभापति पूर्णबहादुर तमाङ कान्छारामलाई केन्द्रीय समितिले निलम्बन गरेको र लामो समयपछि मात्र कार्यवाहक सभापतिको जिम्मेवारी नवराज थोकरलाई दिएकाले रामेछापमा केही समय यो अभियान ढिला शुरू गर्न ढिलाइ भएको बताइएको छ।

0: मेरो देश मेरो जगदम्बा सिमेन्ट
1: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: अब बाँकी प्रसंगहरू। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसीले राष्ट्रिय स्वतन्त्र पार्टी रासोबाको सभापति रवि लामिछाने मुसिएको सहकारी ठगी प्रकरणमा भएको पछिल्लो निर्णय र सरकारी कदममाथि प्रश्न उठाउनु भएको छ। चालिसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जीवी राईलाई उन्मुक्ति दिएर अदालतले चयनशील न्याय गरेको उल्लेख गर्नुभएको छ। सहकारी ठगी र सम्पत्ति शुद्धिकरणको मुद्दामा रासोपा सभापति लामिछाने र जीवी राईलाई राज्यले विशेष सहुलियत दिएको बताउनु भएको छ। आज सामाजिक सञ्जालमा स्ट्याटस लेख्नुहुँदै प्रवक्ता चालिसीले एउटै प्रकृतिको अपराधमा अन्य आरोप

चीनकै एक कोइला खानीमा विस्फोट हुँदा कम्तीमा 90 जनाको ज्यान गयो। अवस्था सैलुङ समाचारबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी। नमस्कार।
1: के छ खबर, सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

धेरै दुष्टहरूका सम्पत्तिको प्रचुरता भन्दा धर्मी जनहरूसँग भएको थोरै कुरा उत्तम हो। पवित्र धर्मशास्त्र बाइबलमा भजन संग्रहको पुस्तक 37:36 पदमा उल्लेख गरिएको यो समय सान्दर्भिक नीति वचनसँगै कार्यक्रम साई डबलीमा हार्दिक स्वागत तथा अभिवादन जय मसीह व्यक्त गर्दछु। कार्यक्रम सुनेर बस्नुभएका तपाईँ सम्पूर्ण ईसाई तथा गैर ईसाई मित्रहरूमा हाम्रो परमेश्वरको अनुग्रह कृपा र आशिष सदैव सबैमा रहिरहोस् भन्ने कामना तथा हृदयदेखिको हाम्रो प्रार्थना छ। पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तुको बारेमा चर्चा गर्न कार्यक्रम ईसाई डबलीको यो 90 श्रृंखलाको साथमा हामी उपस्थित भइसकेका छौं। कार्यक्रम ईसाई डबली दोलखा सदरमुकाम स्थित चरीकुट क्वाइनोनिया मण्डलीको साझेदारीमा र देश तथा विदेशमा छरिएर रहनुभएका ईसाई मित्रहरूको आर्थिक सहायतामा सञ्चालन गरिँदै आइएको छ। तपाईँले यो कार्यक्रम रेडियो सेलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज मार्फत दोलखा र आसपासको जिल्लामा अनि हाम्रो वेबसाइट www.radioselung.org लगइन गरी संसारको जुनसुकै कुनामा नेपाली समयअनुसार प्रत्येक शनिबार साँझ 36-37 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, यस कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तु तथा प्रभु येशू ख्रीष्टको सन्देशलाई केन्द्रबिन्दु बनाएर विभिन्न अतिथिसँगको कुराकानी, ख्रिष्टीय भजन, आजको वचन मार्फत आत्मिक ज्ञान, विविध बाइबलीय विषयवस्तु, जीवन रूपान्तरणका घटनाहरू र समय सान्दर्भिक प्रसंगहरूमाथि छलफल गर्दै आइरहेका छौं। यो एक आध्यात्मिक कार्यक्रम हो र यस कार्यक्रम मार्फत प्रसारण गरिने सामग्री वा विचारले कुनै पनि निश्चित धार्मिक समुदाय वा व्यक्तिको अवमूल्यन, अपमान, घृणा, दोष तथा धार्मिक सम्प्रदायलाई निरुत्साहित गराई सामाजिक र धार्मिक सहिष्णुता खलबल्याउनु हाम्रो चाहना होइन। यस कार्यक्रमले कसैको समर्थन, धर्म परिवर्तन वा वर्तमानमा भएको वैज्ञानिक खोज अनुसन्धान तथा नेपालको संविधानको विरोध पनि गर्दैन। हामी सबै धार्मिक समुदायको

सम्मान गर्छौं, सबै व्यक्तिको आस्थाको उच्च कदर गर्छौं, नेपालको संविधानको पालना गर्छौं र आदरणीय तथा धार्मिक जीवनयापनका लागि प्रोत्साहन गर्छौं। यस कार्यक्रमद्वारा व्यक्त गरिने हरेक अभिव्यक्ति, विचार र धारणा पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तुमाथि प्रकाश पार्न र प्रभु येशु ख्रीष्टले प्रचार गर्नुभएको सन्देशहरूलाई उजागर तथा चर्चा गर्न समर्पित छ। परमेश्वरको महिमा र मानिसको हितसहित आत्मिक उत्थान तथा धार्मिकताले राष्ट्रलाई उचाल्छ भन्ने अभिप्रायका साथ सुखी र समुन्नत राष्ट्र निर्माणमा टेवा पुर्याउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य हो। श्रोता साथी, कार्यक्रमको आजको अंकमा हामी एक इसाई युवा मित्र एज्रा राईको तिथो मिठो अनुभव सहितको जीवन गवाही प्रस्तुत गर्न गइरहेका छौं। भारतको कालिम्पोङ स्थित मोनसुङ भन्ने स्थानमा एक इसाई घरानामा जन्मिनु भएर यीशुसँगको यात्रा थलानी गर्नुभएका राईज्यूले मण्डलीको विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आइरहनु भएको छ। फोटोग्राफीमा औधी नै रूचि राख्नुहुने यो एक ईश्वरप्रेमी व्यक्तिको जीवनमा परमेश्वरले गर्नुभएको कार्यहरूको संगालो सहितको सत्य जीवन गवाही हो। एक इसाई वातावरणमा हुर्केर बाल्यकालदेखि नै न्यू हार्भेस्ट क्रिश्चियन मण्डलीको विभिन्न क्षेत्रमा सेवारत रहनुभएका एज्रा राईज्यू विगत 3 दशक भन्दा बढ़ी समय अवधिदेखि यस यात्रामा निरन्तर हुनुहुन्छ। बाल्यकालदेखि नै जीवनको अनेकौं रंगहरूसँग खेल्दै आउनुभएका राईज्यूले अहिले सेवकाईको फलदायी समय अवधि पार गरिसक्नु भएको छ। यस गवाहीद्वारा यसुले तपाईंलाई गर्ने अद्भुत प्रेमको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ। आज प्रस्तुत गरिन लागेको यो प्रस्तुतिमा एक साधारण मानिस कुन हदसम्म झर्दा पनि परमेश्वरले त्याग्नुहुन्न र कुनै टुटेको व्यक्तिलाई उहाँले कसरी रूपान्तरण गर्न सक्नुहुन्छ भन्ने जीवित उदाहरण आजको अतिथि हुनुहुन्छ। ख्रिष्टलाई पछ्याउनु, फरक धर्म अप्नाउनु भन्दा पनि सत्यतालाई चिनेर त्यससँग सम्बन्ध गाँच्नु हो भन्ने उहाँको बुझाइ छ। अत एक साधारण मानिसलाई परमेश्वरले असाधारण रूपमा प्रयोग गरेर हजारौं मानिसहरूमा कसरी सेवा गर्न सकिन्छ भन्ने विषयवस्तुमा गरिएको कुराकानी पक्कै पनि तपाईंको लागि आशिषित हुनेछ भन्ने मेरो विश्वास छ। साथमा जीवनको रहस्यलाई बुझ्दै गर्दाको रोमाञ्चक घटनाहरू, मननयोग्य विषयवस्तुहरू रहने नै छन्। कार्यक्रमको यो अंश हामीले मेरो जीवन गवाही नामक युट्युब च्यानलबाट उद्धृत गरेका हौं। जब सुन्दा अपत्यारिलो र अवास्तविक लाग्ने यस गवाहीद्वारा ईश्वरीय कार्यशैली र व्यवस्थित जीवन यात्रा कसरी सम्भव हुन्छ भन्ने बारेमा बुझ्न चाहनुहुन्छ भने अबको 45 मिनट हामी सँगसँगै यात्रा गर्नुहोला। तर कार्यक्रमको प्रारम्भमा यो एउटा इसाई भजन राख्ने अनुमति चाहन्छु।

0: इसाई श्रष्टाको मिठो आवाजमा गाइएको यो भजन सँगै आउनु श्रोता अब हामी कार्यक्रमको अर्को प्रस्तुतिको बारेमा छलफल गरौं। अब प्रसारण गर्न लागिएको आजको वचन नामक प्रस्तुति आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट उद्धृत गरिएको हो। आजको वचन नामक पुस्तिका नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका हो। आउनु श्रोता अबको प्रस्तुतिमा हामी पनि यो सन्देश सुनौं र मनन गरौं।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: तपाईको ऋण तिरिसकिएको छ। जयमसी। आजको बाइबल खण्ड यहोन्नाको पुस्तक 19 अध्यायको 30 पदबाट रहेको छ र यसरी लेखिएको छ, वहाँले भन्नुभयो अब सिद्धियो। पुरानो करारको समयमा तपाईले वेदीमा बलिदानको थुमा ल्याएर परमेश्वरबाट क्षमा पाउनुहुन्थ्यो, जहाँ एकजना पुजारीले त्यो थुमाको रगत बगाउने गर्थे र प्रायश्चितको रूपमा त्यसलाई बलिदान गर्दथे। धर्मशास्त्रमा अभिलेख गरिए अनुसार त्यसो गर्ने पहिलो व्यक्ति कैनका भाइ हाबिल थिए। यो कुरा तपाईले उत्पत्तिको पुस्तक 4 अध्यायको 4 पदमा हेर्न सक्नुहुन्छ। जब सलोमनले आफ्नो भव्य मन्दिर समर्पण गरे, उनले सम्पूर्ण राष्ट्रको लागि बलिदानको रूपमा 120,000 भेडा र 22,000 गोरू बलिदान गरे। पुरानो करारको समयमा परमेश्वरको वासस्थानमा बलिदानको आगो कहिल्यै निम्न हुँदैनथ्यो, यसलाई बलिरहनु पर्ने हुन्थ्यो। इजरायलीहरूले यसलाई उजाड स्थानको यात्रामा आफूसँगै बोकेका थिए र अनुमान गरिएको छ कि गेतस्मनी र इस्टरको बीचमा कम्तीमा 1,00,000 थुमाहरू मारिए, जसको कारण क्रिदोन खोला नै रातो भयो। यद्यपि त्यसरी बगाइएको रगतले हाम्रा पापको प्रायश्चित कति पनि गर्न सकेन, ती पापको ऋणलाई केवल अगाडि सार्दै लगियो एउटा थुमाको प्रतीक्षा गर्दै, जसको बलिदानले सबै बलिदानहरू समाप्त गर्ने थियो। एकजना पुजारी जसको पूरा भएको कामले एकपटक र सदाको लागि पापको प्रायश्चित गर्ने थियो, अनि यशुले सकियो भन्नुहुँदा त्यस्तै भयो। हिब्रू भाषामा त्यो वाक्यांशको शाब्दिक अर्थ पूरै भुक्तानी गरिएको भन्ने हुन्छ। यसै क्षण मानिसहरूलाई परमेश्वरबाट अलग गर्ने मन्दिरको पर्दा माथिदेखि तल सम्मच्या थियो। फलस्वरूप हामी अब कुनै पनि समयमा जान सक्छौ जहाँ वर्षमा एक दिन एकजना मानिस मात्रै जान सक्थ्यो। परमेश्वरको उपस्थितिमा यो थाहा पाउँदै कि हामीलाई प्रेम गरिनेछ, स्वीकार गरिनेछ, ख्रिस्टको रगतले धोएको रूपमा देखिनेछ अनि धर्मी ठहराइनेछ। यो कुरा मनमा राख्दै यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाओ र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौ। यो कुरा तपाईले हिब्रूको पुस्तक 4 अध्यायको 16 पदमा हेर्न सक्नुहुन्छ। तपाई साहसपूर्वक परमेश्वर कहाँ जान सक्नुहुन्छ किनकि तपाई धर्मी ठहराइनु भएको छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।

यो थियो आजको सन्देश। अब भने कार्यक्रमको मुख्य भागतर्फ जान चाहन्छौ। मैले अगाडि नै भने अनुरूप आजको श्रृंखलामा हामी एक युवा मित्र इज्रा राईज्यूको जीवनमा परमेश्वरले गर्नुभएको आश्चर्यजनक कार्यहरूको यो अपत्यारिलो तर सत्य गवाही प्रस्तुत गर्न गइरहेका छौं। विभिन्न समस्या र सतावटहरूको बावजूदमा पनि यसुलाई रोज्नु भएको उहाँको जीवन अनुभव तथा चुनौतीहरूको सम्मिश्रण सहित कार्यक्रमको यो अंश हामीले तयार पारेका छौं। यस खण्डमा प्रस्तुत गवाहीद्वारा इसाई जीवनमा देखा पर्ने अनेकौं किसिमको समस्या तथा यो यात्रामा देखिएको थकानलाई मेटाउनको लागि गरिएको संघर्षको बारेमा जान्न सक्नुहुनेछ। त आउनुहोस् श्रोता, कार्यक्रमको यो खण्डलाई हामी निरन्तरता दिउँ।

हुन्छ सबैजनालाई फेरि पनि जय मसीह। तपाईँहरू जतिजना पनि मसँग जोडिँदै हुनुहुन्छ र जोडिराख्नु भएको छ है, कतिजनाले मलाई चिनिसक्नुभयो अनि कतिजनाले चिन्नुभएको छैन है, चिन्नुभएको छैन होला र उहाँहरूलाई मेरो नाम इज्रा राई, म कालिम्पोङ मनसोङबाट बिलङ्स गर्छु अनि मेरो भन्नुपर्दा मेरो पापा पास्टर हुनुहुन्छ, हाम्रो पनि आफ्नै मण्डली छ, न्यू हार्भेस्ट क्रिस्चियन फेलोसिप चर्च भन्छ है, अनि मेरो पापा मम्मी पनि मिनिस्ट्री नै गर्दै हुनुहुन्छ अहिले, हाम्रो मण्डली छ, अनि मेरो एकजना दिदी छ अनि कतिजनाले चिन्नुहुन्छ र कतिजनाले चिन्नुहुन्न, कतिजनाले चिन्नुहुन्छ होला है, उहाँको नाम चाहिँ लिडिया राई हुनुहुन्छ, उहाँले गाउनुहुन्छ है, उहाँको पनि आफ्नै मिनिस्ट्री छ, हाम्रो सबैजनाको आफ्नो आफ्नो मिनिस्ट्री छ है, अहिले हामीले आफ्नो आफ्नो मिनिस्ट्री गरिरहेका छौँ र भन्नै पर्दा परमेश्वरलाई धेरै धन्यवाद दिन चाहन्छु आजको दिनको लागि है, यो परमेश्वरले एउटा मौका दिनुभयो तपाईँहरूको अगाडि यसरी लाइभ आएर केही कुराहरू बाँड्नको लागि है, अनि हामी आफ्नो आफ्नो मिनिस्ट्री छ, अहिले हामीले सबैजनाले आफ्नो आफ्नो मिनिस्ट्रीहरू गरिरहेका छौँ है, अनि पापा मम्मीको आफ्नै मिनिस्ट्री, लेडुको आफ्नै, मेरो आफ्नै है, र भन्नुपर्दा मेरो छोटो के भनौँ टेस्टिमनी, मेरो गवाईलाई म तपाईँहरूको अगाडि राख्न गइरहेको छु है, र तपाईँहरू अन्तसम्म नै मसँग जोडिदिन होस् भन्ने म के यहाँबाट रिक्वेस्ट गर्छु तपाईँहरूलाई है, मेरो गवाईलाई तपाईँहरूले सुनिदिनुहोस्, जुन चाहिँ यही औँधीभित्रमा भएका कुराहरू है, जुन चाहिँ लकडाउन सुरु हुनुभन्दा अगाडि बिचमा नै भएको परमेश्वरले मेरो जीवनमा गर्नुभएको मिराकलको कुराहरू भनौँ न है, उहाँले गर्नुभएको अचम्मको कुरा म तपाईँहरूलाई भन्न लागिरहेको छु। फर्स्ट चाहिँ म तपाईँहरूलाई केही आशिषको लागि मेरो फर्स्टदेखि है, जुन पहिलादेखि मैले के भनौँ गरेको सङ्घर्ष कुराहरूलाई अलिकति तपाईँहरूको बिचमा राख्न गइरहेको छु है, र सुनेर तपाईँहरू आशिषित हुनुहुन्छ भन्ने म आशा गर्दछु, र विशेष गरी म है के भनौँ म चाहिँ एकदमै फोटोग्राफी गर्ने मेरो चाहना, एकदमै मेरो के भन्नु प्यासन है, फोटोग्राफी चाहिँ मलाई एकदमै मनपर्छ अनि गर्छु पनि है, अहिले पनि गरिरहेको छु, विशेष गरी तपाईँहरू प्रार्थनामा सम्झिदिन होस् है यो समयहरूमा, अनि मलाई त्यस्तो थाहा थिएन है, मैले के गर्नुपर्छ भन्ने कुराहरू नि इन फ्युचर है, मैले के गर्नु भन्ने कुराहरू नि मलाई थाहा थिएन है, स्कुलमा सोध्थेँ है, अब प्रत्येकलाई सोध्छ एज सबैलाई थाहा भएको कुरा है, टिचर्सहरूले स्टुडेन्टलाई सोद्धाखेरि के हुने फ्युचरमा गएर के हुन्छ भन्ने सोधेकै हुन्छ है, कहीँ न कहीँ एक दिन न एक दिन सोधेकै हुन्छ, त्यो समयहरूमा एकदम म सोच्ने गर्थेँ है, सो मैले सोच्थेँ म के हुने फ्युचरमा गएर है, के चाहिँ गर्नुपर्ने भन्ने कुराहरू नि, तर अब उठाएर सोद्धाखेरि मैले जस्ट एज अ मैले भनिदिन्थेँ म आर्मी हुने, तर मेरो इच्छा चाहिँ आर्मी चाहिँ हुँदैन है, सो त्यही कुराहरूमा अनि त्यति बेलाको समयहरूमा एक दिन यस्तो समय आयो, त्यति बेला फोन्सहरू पनि राम्रो निस्केको थिएन है, ठिकैको थियो फोनहरू है, अनि सम्भव त्यति बेलाको समयमा मैले एउटा फोन किनेको थिएँ स्यामसङ भन्ने, अब त्यति बेलासम्म कुन चाहिँ आयो न है, अनि स्यामसङ किनेको थिएँ फोन, अनि स्यामसङ मैले चलाउँथेँ है, त्यो चाहिँ अब स्यामसङ फोन थियो तर यत्रो जत्रो मात्रै थियो है फोन चाहिँ यत्रो, तर एकदम राम्रो थियो, अब एकदम मन परेको कुरा होइन, आफूलाई मन परेको कुरा कस्तो हुन्छ त्यति बेलाको समयमा, अनि मैले त्यो फोन किनेर चलाउँथेँ है, अनि चलाउँदा वान डे एक दिन मलाई मेरो साथीले एउटा अफर गरे है, के अफर गर्यो भन्दाखेरि चाहिँ अब मलाई एकदमै मन परेको फोन होइन, त्यसबाट अब फोन अनि त्यो मलाई साथीले त्यति बेला अफर गरे, कि अफर चाहिँ के गर्यो भन्दाखेरि चाहिँ मलाई तिम्रो फोन देऊ म तिमीलाई डिजिटल क्यामेरा दिन्छु भने है, एकदम सोख, अब त्यति बेलाको समयमा डिजिटल क्यामेराहरू भर्खर निस्किँदै गरेको समय थियो है, भर्खर निस्किसकेको, अब सायद अरू जग्गाहरू निस्केको थियो होला तर यतातिर चाहिँ भर्खर आएको थियो भनौँ न, अनि त्यति बेला उसले मलाई भने है, अनि मैले सोचेँ अनि डिजिटल क्यामेरा है, क्यामेरा अब फोन एउटै अप्सन
है फोन थियो मेरोमा, अब अर्को किन्नु सक्छु सक्दिनँ आई डोन्ट नो है, मेरो लागि त्यो एफोर्डेबल थियो कि थिएन त्यति बेलाको समयमा थिएन नै है ओभियसली नै, किनभने म स्कुल पढ्दाको समयमा है त्यति बेलाको समयमा, अनि अब म एफोर्ड गर्नु सक्छु सक्दिनँ अर्को फोन, आई हेभ नो आइडिया है, बट स्टिल मैले सोचेँ है त्यति बेला सोचिरहेको थिएँ मैले, अनि आई डिसाइडेड होइन आई डिसाइडेड टु एक्सचेन्ज होइन, मैले साथीलाई भने अनि मैले भने ठिकै छ त्यसो भने तिमी फोन लैजाऊ मलाई क्यामेरा देऊ है डिजिटल क्यामेरा, अनि त्यति बेला हामीले साट्यौँ है, साटेर के भन्नु अब अहिले सोच्दाखेरि एकदम मलाई के भन्नु त्यो आफूले आफूलाई माया लागेर पनि आउँछ अनि हाँसेर पनि आउँछ है, किनभने त्यति बेलाको समयमा फोन अनि क्यामेरा है त्यो डिजिटल क्यामेरा सानो क्यामेरा थियो त्यति बेला क्यानोनको, सो मैले साटेँ है, साटेर एकदम अब त्यो पाएपछि म फेरि अब हुन्छ नि अर्कै लेभलको खुसी मलाई मिल्यो क्या त्यति बेला, अनि अब फोन त अब मैले दिइसकेँ है मेरोमा छैन अब नो अदर अप्सन मेरो लागि होइन, सो मैले त्यो क्यामेरा ल्याएर त्यो क्यामेराबाट गर्दै गर्दै गर्दै गर्दै थिएँ कि अब सानसानो कुराहरू लाइक बटरफ्लाइजहरू खिच्थेँ है, फुलहरू त्यस्तै यताउता हिल्सहरू खिच्थेँ है, अनि त्यति बेलाको समयमा है अब दुःख नै थियो एकदमै है, अब सबैजना एकैचोटि माथि आउन सक्दैन है, सबैजनाले स्ट्रगल गर्नुपर्छ केही न केहीको लागि, सो द्याट टाइम के भन्नु अब एउटा फोटोग्राफीको पेसन चाहिँ ममा कहाँबाट पस्यो भन्दाखेरि चाहिँ त्यहाँबाट पस्यो है, म यहाँदेखि तपाईँलाई सिधै मेरो त्यो है अहिलेको जुन परमेश्वरले मेरो जीवनमा गर्नुभएको मिराकलको काम त्योद्वारा तपाईँलाई लाँदैछु है, यो के भन्नु फर्स्टदेखि यही रिलेटेड चाहिँ फोटोग्राफी नै छ नि त यसमा चाहिँ है, जुन परमेश्वरले ममा गर्नुभएको अचम्मको काम छ त्योसँग चाहिँ है फोटोग्राफी रिलेटेड भएको कारणले गर्दाखेरि मैले फर्स्टदेखि तपाईँहरूलाई लाँदैछु है, सो त्यति बेलासम्म त्यो क्यामेरासँग मैले फोन एक्सचेन्ज गरेँ अनि त्यहीबाट गर्दै गर्दै थिएँ है, त्यहाँदेखि त्यत्तिकै इयर्स पास्ट भयो होइन, त्यहाँदेखि के भनौँ एकदमै सबैजनाले मन पराउँथे मेरो है त्यो क्यामेराबाट खिचेको, सबैले खिची माग्थ्यो, कसैले आएर खिची माग्थ्यो, म एकदम खुसी हुन्थेँ, खिचिदिन्थेँ है, अनि एकदम खुसी लाग्थ्यो, ममा कुनै आइडिया थिएन, इभन मैले क्लासहरू पनि केही गरेको थिइनँ है, गरेको छुइनँ पनि फोटोग्राफीको, स्टिल अहिले पनि गरेको छुइनँ मैले है, इभन अहिले पनि मैले गरेको छुइनँ क्लासहरू, कुनै क्लासहरू गरेको छुइनँ, बट स्टिल आई डु आई ट्राई माई सेल्फ होइन, अनि म कोसिस गर्छु है, म युट्युबबाट हेरेर ट्राई गर्छु, अनि यसरी नै गर्दै गर्दै गर्दै समहाउ वान डे यस्तो समय आयो है, यस्तो समय आयो कसै एकजना व्यक्तिले मलाई एउटा क्यामेरा अफर गरे है, अनि अब कति खुसीको कुरा भन्नुहोस् न, अब एउटा व्यक्तिले मलाई क्यामेरा अफर गरे है, त्यति बेलाको समयमा क्यानोन 7D विथ 55 mm प्राइम लेन्स एन्ड 55 to 200 जुम लेन्स मेबी है, त्यो दिनुभएको थियो एन्ड लाइक आई वाज के भन्नु अब आई वाज सो ह्याप्पी है, वर्ल्डको सबै कुरा नै पाएको जस्तो मलाई लागेको थियो त्यति बेला समयमा है, त्यति बेलाको समयमा अनि क्यानोन 7D पाउनु चाहिँ मेरो लागि चाहिँ अब के भन्नु धेरै नै ठुलो कुरा है, इभन मैले केही गरेको थिइनँ, मलाई थाहा पनि त्यो नलेज पनि थिएन मलाई त्यो क्यामेराको है, हाउ टु युज इट भन्ने कुराहरू, अब त्यसको फङ्सन्सहरू सिस्टम्सहरू है मलाई थाहा थिएन, बट स्टिल मेरो हातमा क्यामेरा आइसकेको थियो, त्यहाँदेखि फर्स्ट मैले फोटोसुट गान्तोकमा त्यहाँनिर सरमसामा गरेको थिएँ, जानी नजानी अब है त्यति बेलाको मैले हाम्रो युएसबाट आउनुभएको पूर्णदा अनि यता गान्तोकै दिए हुनुहुन्थ्यो, उहाँहरूको वेडिङको पोस्ट वेडिङलाई कभर गर्ने मौका पाएँ है, अनि त्यो दिन चाहिँ अब के भन्न सबभन्दा लाइफको बेस्ट पार्ट भनौँ न, बेस्ट पार्ट नै त्यही थियो है, त्यति बेला सरमसामा मैले गरिदिएको है, त्यहाँनिर गरिदिए अनि त्यहाँदेखि यता यता यता है त्यहाँदेखि आएँ, अब एकदमै ह्याप्पी है 7D है, सबैजनाले क्यामेरा चाहिँ प्रोफेसनल तर खिच्ने मान्छे प्रोफेसनल थिएन त्यति बेला है, सो इन्ट्रेस्टिङ स्टोरी भनौँ न अब एनी हाउ है, त्यो क्यामेराहरू पाएँ परमेश्वरलाई धन्यवाद होस् है, अनि साथै दिने हाम्रो अहिले चाहिँ हुनुहुन्छ हाम्रो भेना है, उहाँले मलाई त्यति बेला अफर गर्नुभएको थियो, मलाई पनि थाहा थिएन इभन है उहाँले त्यो क्यामेरा दिनुहुन्छ भनेर, बट
उहाँले दिनुभयो, परमेश्वरले उहाँलाई धेरै आशिष दिनुभएको होस् है। त्यहाँदेखि यता है धेरै स्ट्रगलहरू गर्नु पऱ्यो है, अनि धेरैवटा मैले वेडिङहरू पनि गर्ने मौका पाएँ। त्यहाँदेखि यता के भनौँ, त्यहाँदेखि यता चाहिँ धेरैजनाले मलाई सजेस्ट गरे युट्युबबाट केहीहरू सिक्नु है, हाम्रो दाजु ठुला बडाहरूकोबाट हामीले त्यति बेला मैले है त्यो उनीहरूकोबाट सजेसन पाएँ, एडभाइस पाएँ के गर्नु कसो गर्नु भन्ने कुराहरू है। सो मैले अनि युट्युबद्वारा है मैले हेर्नु थालेँ के हो क्यामेराको फङ्सन्स, एक एकवटा है, कुन चाहिँ लेन्स के हो है, कस्तो भन्ने कुराहरू मैले हेर्नु थालेँ। तब अलिकति मलाई नलेजहरू आउनु थालेँ है। अनि यसरी नै अब क्लासहरू नलिकन है एउटा एडिटिङहरू पनि अब त्यति बेलाको समयमा अब त्यति बेला मैले फोन किनिसकेको थिएँ, फोनबाटै गर्थेँ, लाइक पिक्सआर्टहरू भयो है, त्यति बेला त्यस्तै एपहरू थियो है, फोनबाटै गरेर मैले फोटो निकालेर दिने गर्थेँ है। र पनि मैले झन्डै त्यति बेलाको समयमा फर्स्ट फर्स्ट गर्दा नै झन्डै मैले धेरैवटा वेडिङ क्रिस्चियन वेडिङहरू गर्ने मौका पाएँ है, धेरैवटा क्रिस्चियन वेडिङहरू कभर गर्ने मैले मौका पाएँ, झन्डै 20-25 यस्तै लगभग हुनसक्छ है। मैले कुनै क्लास नगरिकनै है कुनै क्लास नगरी अनि एउटा युट्युबद्वारा नै हेरेर सिकेर अरू ठुलो बडाहरूले सिकाएको कारणले गर्दा मैले यस्तो मौकाहरू पाएँ। अनि यसरी नै गर्दै गर्दै गर्दै जाँदाखेरि गर्दै थिएँ है, अनि धेरैजनाले मन पराउँथे, अनि के भन्नु अब यस्तो मान्छे यस्तो के भन्नु त्यो पेसनलाई चाहिँ अब यस्तो मैले चाहिँ अब सिरियसली लिने गर्थेँ भनौँ न अब त्यो कुराहरूलाई है, जुन मैले सोचेका कुराहरू। अनि त्यसरी नै मैले धेरै कभर गर्ने पाएँ। अन्त एक दिन है यो हुँदा हुँदा हुँदा हुँदा हुँदा अनि एक दिन जोना दास सबैजनाले चिन्नुहुन्छ, जोना फोटोग्राफी अहिले दार्जिलिङ डिस्ट्रिक्टमा वान अफ द फाइनेस्ट फोटोग्राफर है हुनुहुन्छ जोना फोटोग्राफी। अनि जोना दा मेरो के भनौँ रिलेटिभ्स पनि हुनुहुन्छ है, हाम्रो के भनौँ आफ्नै हो है। अनि एक दिन उहाँले पनि मलाई भन्नुभयो मसँग हिँड्नु भन्ने कुराहरू गर्नुभयो है। अनि घरमा आउनुभएको थियो मेरो, अनि मम्मी पापा मसँग त त्यस्तो भन्नुभएको थिएन, खालि मसँग हिँड्नुपर्छ मात्रै भन्नुहुँदै थियो। अनि त्यहाँदेखि घरमा आउनुभएको थियो, त्यति बेला सडन्ली उहाँले मेरो मम ड्याडसँग कुरा गर्नुभयो, भाइलाई मसँग हिँडाउँछु, उसको ट्यालेन्ट राम्रो छ यस्तो भन्ने कुराहरू। अनि मैले पनि अग्री गरेँ, मेरो मम ड्याडले पनि अग्री गर्नुभयो। अनि यसरी नै म जोनादासँग हिँड्नु थालेँ है, जोनादासँग मैले फोटोग्राफी स्टार्ट गरेँ, मेरो फर्स्ट के भन्नु मैले फर्स्ट खिचेको चाहिँ है जोनादासँग। माथि खिचिन पनि त्यति बेला मैले जस्ट हेर्नु मात्रै थिएँ है, कसरी खिच्छ के हो भन्ने कुरा मैले सायदै हेरेँ मात्रै, तलनिर है हाम्रो के भन्छ यहाँ रम्फू सिक्किममाथि है बङ्गलामा त्यहाँनिर उहाँको पोस्ट वेडिङ थियो। सो त्यहाँनिर गएर त्यति बेला चाहिँ त्यहाँनिर हामीले फर्स्ट हेरेको है, मैले हेरेको जोनादासँग। अनि त्यहाँनिर गर्दा गर्दा गर्दा गर्दा गर्दा अनि धेरैवटा क्रिस्चियन वेडिङहरू कभर गऱ्यौँ। त्यहाँदेखि लाइफमा फर्स्ट टाइम जोनादासँग म हिन्दू वेडिङ कभर गर्न गएको चाहिँ म माथि के भन्छ सोरेङ है, सोरेङमा त्यहाँनिर चाहिँ के भन्छ मैले लाइफमा हिन्दू वेडिङ गरेको थिइनँ है। मैले यो कुराबाट तपाईँहरूलाई भनिसकेर म केही कुरा भन्छु तपाईँलाई है अन्तिममा, अनि अहिले जस्ट तपाईँहरूले सुन्नु मात्रै होला है, मेरो भोइसहरू राम्रै आउँदै होला, तपाईँहरूले मलाई केही भइरहेको छ तपाईँले मलाई भन्न सक्नुहुन्छ कमेन्टमा है। फेरि हामीलाई अर्को कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ हामी बर्न क्रिस्चियन भएको कारणले गर्दाखेरि हामीलाई त्यो आइडिया हुँदैन है। अब सायद तपाईँहरू कतिजना हिन्दूहरूले पनि हेरिराख्नु भएको होला है, यो तपाईँहरूको लागि मैले यदि तपाईँहरूलाई त्यो तपाईँहरूलाई भन्ने हिसाबले भनेको होइन, तर मेरो एक्सपिरियन्सद्वारा मैले तपाईँहरूलाई भनिरहेको छु है, जतिजनाले पनि हेर्नुहुँदैछ है, तपाईँहरूलाई हर्ट गर्नको लागि मैले यो कुराहरू भनेको होइन, तर हामीलाई चाहिँ हामी चाहिँ बर्न क्रिस्चियन भएकोले गर्दा हामीले त्यो पूजापाठहरू नगरेको कारणले गर्दाखेरि हामीलाई त्यो कुराहरूको कुनै नलेज छैन है, नलेज थिएन है। इभन त्यो टाइम फर्स्ट टाइम अब हिन्दू वेडिङ कभर गर्नु जाँदैछु म है, आई नो है मलाई थाहा छ, तर एक प्रकारको डर पनि भइरहेको छ होइन, मनमा एक प्रकारको शङ्का पनि भइरहेको छ, किनभने आई हेभ नेभर फेस फेस द्याट हुन्छ नि अब त्यो
पूजाहरू भइरहेको अगाडि बसेर है लाइक अब फोटो भिडियो भन्ने कुराहरू चाहिँ अब त्यो टाढो बसेर गर्ने कुराहरू होइन, एकदम क्लिन सर्ट्सहरू लिनुपर्छ है, क्यान्डिड सर्टहरू के हुन्छ अब त्यहाँ। सो त्यो दिन प्रिपेयर भएर गयौँ हामी है, हामी गयौँ अनि वेडिङ एटेन्ड गऱ्यौँ त्यहाँनिर हामीले है। अनि त्यो दिन चाहिँ सोरेङमा मलाई जोनादाले भिडियो मेन कभर गरिदिनु भन्नुभएको थियो है। अनि त्यहाँनिर जोनादा अरू हाम्रो साथीहरू पनि थियो, प्राय जस्तो ख्रिस्टियनै छ हामी है सबैजना, त्यो टिममा ख्रिस्टियनै थियो। अनि त्यति बेला चाहिँ है मलाई चाहिँ लाग्दै थियो अब यस्तो त नहुनुपर्ने है, नगर्नुपर्ने मैले, यो त म त खासमा हुँदै हुँदैन भन्ने कुराहरू चाहिँ अब मलाई मनमा भइरहेको थियो है। तर पनि त्यो सक्यो है, अब त्यो सक्यो, त्यो दिन सक्यो, त्यतिकै सक्यो, त्यहाँदेखि फेरि अर्को वेडिङ यसरी नै। सो त्यतिकै खिच्दै खिच्दै खिच्दै खिच्दै जाँदाखेरि एउटा मनमा चाहिँ हाम्रो त्यो बसिसकेछ कि अब त केही त हुँदैन, चोके फाइन केही छैन यार, तिनीहरू यतिकै हामी चाहिँ अब यसमा के भन्छ अब यिनी गरिरहन्छ हामी यसमा किन मतलब भन्ने खाले नि अब एउटा मिन्स मैले भन्न चाहेको चाहिँ कम्प्रोमाइज चाहिँ हाम्रो जीवनमा चाहिँ मैले चाहिँ गर्न थालिसकेको थिएछु भन्ने कुरा नि, मैले कम्प्रोमाइज गरिसकेको छु, कुन चाहिँ जुन चाहिँ कुरा चाहिँ अब संसारिक नै हो होइन, त्यो कुराहरूमा कम्प्रोमाइज गरिसकेको थिएछु भन्ने कुरा मैले अहिले बुझेँ है। जब त्यो सिचुएसन आयो मेरोमा, जब है मैले धेरै सोच्ने कुराहरू आयो है, त्यति बेला मैले बुझेँ कि के भन्नु अब त्यति बेला मैले कम्प्रोमाइज गरिसकेको छु, किनभने अब कतिवटा खिचेँ है त्यस्तो, अब मारवाडीको त झन् 3 days हुन्छ उनीहरूको, खालि पूजै मात्रै हुन्छ है, ओन्ली पूजा, यता कुनै के उता कुनै के कुनै के है, अनि त्यस्तो हुन्छ। अनि त्यो गर्दा गर्दा गर्दा गर्दा है एकदमै अब त्यो डर भन्ने नै उडिसकेको नि, भनौँ नै भन्दाखेरि चाहिँ सरी डर भन्ने नै उडिसकेको है, एकदमै अब केही त हुँदैन भन्ने कुराहरू नि। सो अनि त्यसरी गर्दै गर्दै गर्दै गर्दै जाँदाखेरि एक दिन यस्तो के भनौँ प्रोजेक्ट आयो जोनादाको, जुन चाहिँ क्यालकाटामा थियो है, क्यालकाटामा थियो, एकदम बिग वेडिङ थियो है, मारवाडीकै थियो 3 days, अनि हामी त्यहाँनिर जानुपर्ने। अनि सो त्यहाँनिर चाहिँ हामी 6 गयौँ, जोनादा म हाम्रो बादल साथी अनि गायस गयो अनि राज है, अनि यसरी हामी 6 जस्तो गएको थियौँ वेडिङ कभर गर्नु। अनि त्यहाँनिर चाहिँ हामीले वेडिङ कभर गर्नुपर्ने त्यही है 3 days, 4 3 days है हामी वेडिङ कभर गर्नुपर्ने। अनि त्यहाँनिर पुगेर हामीले त्यहाँदेखि वेडिङहरू गऱ्यौँ है, अन्तिम सक्यो है उनीहरूको वेडिङ, मारवाडीको चाहिँ लास्ट 3 बिहान चाहिँ उनीहरूको के भनौँ फेरे सिन्दुर पोतेहरू भन्ने हुन्छ है, अनि त्योहरू खिचिसकेर अन्त लास्टमा सकेर त्यहाँदेखि उहाँहरूले भन्नुभएको थियो भोलि 7 पनि खिचिदिनुपर्छ हाम्रो पूजा गर्दै गएको भन्नुभएको थियो। अनि केटाहरू सबै थाकिरहेको बेलामा अनि सबैजना सुतिरहेको थियो, हामी जस्ट त्यस्तै हुन्थ्यो काम है, 3 घन्टा 4 घन्टा 5 घन्टा मात्रै सुत्नु पाउँथ्यौँ बेसी जस्तो। सो अनि त्यो दिन पनि हामी सुत्यौँ है, अनि केटाहरू कोही जानु मानेन, अनि सबैजना थाकेकोले गर्दा अन्त जोनादाले म र गाइस भन्ने मेरो साथी यहीँ पेदुङबाटै हुन्छ साथी, 2 पठायो, अनि हामी त्यहाँनिर गयौँ खिच्नुको लागि। सो खिच्नु जाँदाखेरि चाहिँ त्यहाँनिर हामीले के भनौँ बेहुला र बेहुली भनौँ न है, ब्राइड र ग्रुम चाहिँ एउटा मन्दिरभित्र थियो है, त्यहाँ मन्दिर थियो है, मन्दिरभित्र गएर चाहिँ हामीले खिच्नुपर्ने। सो अनि फेरि अब त्यो लास्ट त्यो त्यो त्यो दिनको मेरो लास्ट खिचेँ भनौँ न मैले जोनादासँग, त्यहाँदेखि पछाडि मैले म गएको छुइनँ त्यो जोनादासँग। सो मैले सो हामीले लाइफमा त यस्तो गरेको थिएनौँ एज अ टेस्टिमनी भनिरहेको छ है, मैले कसैले हेरिराख्नु भएको छ नि, तपाईँलाई मैले हर्ट गर्न चाहेको होइन है, मलाई यदि तपाईँ हर्ट हुनुभयो भने यो शब्दहरूले मलाई एकदमै क्षमा गरिदिनुहोस्। र त्यो दिन मलाई फेरि पनि एकपल्ट त्यत्रो अवधि बिचमा त्यहाँदेखि त्यो दिन चाहिँ फेरि पनि मलाई के भनौँ त्यो मनमा है भएको कुरा, अरे यस्तोमा त पस्नु हुँदैन हामी है, पस्नु हुँदैन, नगर्नुपर्ने कुरा है। सो यस्तो यस्तो यस्तो यस्तो मेरो मनमा है, तर पनि यहाँ केही हुँदैन भनेर म गएँ, हामी 2 गयौँ है, म र मेरो साथी गएर त्यस्तो गरिदिउँ। अनि अहिले बुझ्दाखेरि चाहिँ त्यो समयहरूदेखि नै हामीले कम्प्रोमाइज जब गऱ्यौँ है, मैले कम्प्रोमाइज गरेँ, त्यो अवधिमा मलाई केही भएन है, डर भन्ने कुराहरू है,
अनि के भन्नु, त्यति बेला घर आउनु मन नलाग्ने, घर आएपछि उतै मात्रै जानु मन लाग्ने, सिलगढी बसेर हामी गर्थ्यौँ है। र उतै मात्रै है, उतै मात्रै प्रायः जस्तो मेरो सन्डे मिस हुन्थ्यो है, सेवकाइहरू सबै प्रायः मिस हुन्थ्यो। सो सेवकाइहरू मिस हुँदाखेरि है धेरैवटा कुराहरू हुँदो रहेछ है, जुन चाहिँ शैतानले हामीले मौका दिइरहेको हुँदो रहेछ। सो यही कारण म तपाईँलाई भन्न चाहन्छु, अनि हामीले कम्प्रोमाइज चाहिँ गर्नु हुँदैन रहेछ भन्ने कुराहरू चाहिँ आजको यो लाइभद्वारा तपाईँलाई भन्न लागिरहेको छु है। किनभने जब हामी कम्प्रोमाइज गर्छौँ भने हाम्रो फर्स्ट त हामीले वचनदेखि बाहिरको काम गरिरहेको हुन्छौँ है। र अर्को कुरा चाहिँ कम्प्रोमाइज गरिसकेपछि हाम्रो मन मस्तिष्क है, हाम्रो माइन्डहरू सबै आउट अफ कन्ट्रोल हुँदो रहेछ है। आउट अफ कन्ट्रोल हेर्नुहोस् त, हामीले जब के भन्नु अब हाम्रो कम्प्रोमाइज गर्छौँ भने चाहिँ हाम्रो सबै कुरा नै एउटा त आत्मिक क्षेत्र हाम्रो के भन्नु एउटा त्यो ब्रोक भइरहेको हुन्छ है, त्यो एउटा परमेश्वरसँगको सम्बन्ध चाहिँ एकदम तोडिरहेको हुँदो रहेछ भन्ने मैले महसुस गर्ने मौका पाएँ त्यो अवधिमा। त्यहाँदेखि त्यतिकै है त्यो लास्ट थियो, त्यहाँदेखि घरमा आएर अहिले घरमा नै समय बिताइरहेको थियो त्यति बेला। अनि सो मेन कुरा चाहिँ है अब तपाईँलाई भन्न लागिरहेको छु, यसबाट चाहिँ के भन्न पनि चाहन्छु भने बिमारहरू पनि एउटा शैतानबाट नै आउँछ है, शैतानले नै ल्याउँछ भन्ने कुराहरू तपाईँलाई भन्न लागिरहेको छु। जुन चाहिँ मेरो यो के भन्नु जर्नी थियो, एउटा है एउटा जर्नी थियो, यो अवधिभित्रमा शैतानले मलाई पक्रिसकेको कुराहरू है, शैतानले चाहिँ अब मेरो जीवनमा एट्र्याक्टहरू गरिसकेको कुराहरू तपाईँलाई भनिरहेको छु है। र अनि यसरी नै घरमा आएर त्यहाँदेखि बसेको धेरै दिन भएको थियो है, जब मैले कम्प्रोमाइज गरेँ है, जब मैले के भनौँ कम्प्रोमाइज गरिसकेँ, त्यहाँदेखि मेरो प्रोजेक्टहरू पनि बन्द भएको मैले महसुस गरेँ है। त्योभन्दा अगाडि धेरै क्रिस्चियन वेडिङहरू कभर गरेको, त्यहाँदेखि मेरो जब मैले कम्प्रोमाइज गरेँ त्यहाँदेखि सबै प्रोजेक्टहरू बन्द महसुस गरेँ है, कुनै बाटोहरू भनौँ न बन्द भएको मैले महसुस गरेँ। सो तपाईँलाई यही भन्न चाहन्छु, हामीले संसारसँग कम्प्रोमाइज नगरौँ है। जब हामी संसारसँग कम्प्रोमाइज गरिरहेको गर्छौँ भने चाहिँ हाम्रो आत्मिक के भन्नु आत्मिक क्षेत्रका कुराहरू चाहिँ धेरैचोटि हामीले हराइरहेको हुँदो रहेछ है, परमेश्वरसँगको सम्बन्धहरू। अनि यो लकडाउन जस्ट भइसकेको थियो है, अनि जस्ट भइसकेको थियो, अनि घरमै थियौँ हामी एकदम सबैजना ठिकै थियौँ। अनि यसरी नै हुँदा हुँदा हुँदा मलाई चाहिँ कस्तो हुन्थ्यो भन्दाखेरि एकदमै मलाई एकदम लो टाइपको फिल हुन्थ्यो है, लो टाइपको। मलाई इनफ थियो, पैसा रुपियाँको पनि इनफ थियो, सबै कुरा मलाई मेरो लागि इनफै थियो है। अनि इनफै थियो, जनादाले पनि राम्रै दिनुहुन्थ्यो, आफ्नोबाट पनि राम्रै हुन्थ्यो, सो इनफै हुन्थ्यो मलाई। र पनि स्टिल हुन्छ नि मान्छेलाई सेटिस्फाई भन्ने चाहिँ आउँदैन है, मान्छेलाई सेटिस्फाई चाहिँ हुँदैन। अनि समहाउ मेरो माइन्डमा चाहिँ युट्युबको फेरि युट्युब भन्ने कुरा आयो भनौँ न, युट्युब अनलाइन। सो हाउ टु अर्न है, हाउ टु अर्न फ्रम अनलाइन बाई युट्युब, यस्तो यस्तो यस्तो होइन। सो त्यो कुराहरूमा फेरि मेरो माइन्डलाई कन्भर्ट गराइदिएँ है। सो के हुन्थ्यो भन्दाखेरि रात दिन के भन्नु अब मेरो फोकस युट्युबपट्टि जानु थाल्यो है। अनि मैले युट्युबलाई धेरै अपग्रेड गरेँ है, धेरै अपग्रेड गरेँ म लाइक रातिको 3-4 बजीसम्म यस्तै मैले कामहरू गर्थेँ है। इभन मलाई निन्द्रा लाग्थेन, सो आई युज टु प्ले पब्जी होइन, अनि पब्जी खेल्ने गर्थेँ, पब्जी खेले सुत्यो, अनि फेरि त्यही डेली लाइफस्टाइल त्यस्तो भइरहेको थियो मेरो है, एकदमै प्रार्थना छैन, सङ्गति गयो भने सङ्गतिमा बस्न मन नलाग्ने है, त्यस्तो है। यो कुरा चाहिँ त्यो उयोहरूलाई मात्रै हुन्छ भने यो कुराले चाहिँ सबैलाई नै है, सबैलाई नै एट्र्याक्ट गर्न सक्छ है यो कुराहरूले चाहिँ। सो हामी अगाडिबाट बी अवेर हुनुपर्छ है, कन्सर्न हुनुपर्छ यो कुराहरूबाट। र मैले फोटोग्राफी भन्दामै मैले फोटोग्राफीलाई मात्रै प्रायोरिटिज दिइरहेको थिएँ है त्यति बेलाको समयमा, ओन्ली फोटोग्राफी, मलाई फोटोग्राफी गर्न पाएँ नि भयो इनफ। तर त्यो होइन रहेछ है, जब मैले कम्प्रोमाइज गरेँ, तपाईँहरूले सुन्नुभयो है मेरो कुरा, जब मैले कम्प्रोमाइज गरेपछि मेरो माइन्डहरू है कन्भर्ट भएको कुराहरू आज शैतानले त्यसरी एकैचोटि
शैतानले चाहिँ एट्याक गर्दैन रहेछ है, तर बिस्तारी बिस्तारी बिस्तारी बिस्तारी के कुराबाट के कुराबाट यस्तै मसिनो कुराबाट नै शैतानले हामीलाई एकदम लडाउनु चाहँदो रहेछ भन्ने कुरा तपाईँहरूको अगाडि राखिरहेछ है। सो मेरो डेली लाइफस्टाइल त्यो भइरहेको थियो, राति ढिलो सुत्ने, निन्द्रा नलाग्ने, अनि त्यसरी नै है मलाई घरबाट सम्झाउँथ्यो, मेरो लागि प्रार्थना त गरि नै रहनुहुन्छ, मेरो मम्मी पापाको ठुलो हात छ है यसमा, मम्मी पापाले धेरै प्रार्थना गर्नुहुन्छ हाम्रो लागि है। सो अनि पास्टरको छोराछोरीहरू मात्रै राम्रो हुन्छ भन्ने चाहिँ यो धेरैजनाको सोच हुन्छ है, तर यो चाहिँ यसलाई चाहिँ म गलत भन्न चाहन्छु, किनभने शैतानले चाहिँ पास्टरको छोराछोरीलाई चलाउँदैन भन्ने होइन है, अवश्य नै पास्टरको छोराछोरीलाई एट्र्याक्ट गर्छ, अझै बेसी गर्छ है शैतानले, मलाई त्यस्तो लाग्छ है। अनि त्यति बेलासँग त्यस्तो भइरहेको थियो, अन्त एक दिन त्यस्तै भइरहेको थियो। सो अनि एक दिन मलाई यस्तो भयो कि एकदमै थाकेको अनुभव हुने है, एकदमै लो फिल हुन्छ नि, अब एकदम लो फिल, त्यसरी नै कन्टिन्यू त्यो कति महिना हो त्यस्तो है, लेट नाइट ढिलो सुत्नु ढिलो उठ्नु, सो कति हो त्यस्तो है। सो एक दिन म एकदमै लो फिल भएँ है, म तल गएको थिएँ फुपूकोमा, म फर्केर आउँदाखेरि इभन आई कान्ट वक हुन्छ नि, म हिँड्नु पनि नसक्ने अवस्थामा पुगिसकेको थिएँ, मिन्स म थाक्थेँ है, म थाक्थेँ अनि हिँड्नु नसक्ने, धेरै दिनदेखि त्यस्तो भइरहेको थियो, त्यो दिन चाहिँ एकदमै ज्यादा भयो है, एकदमै ज्यादा भयो। अनि म घरमा आएर भने म केही गर्न सक्दिनँ, म सुत्छु है, एकदमै म सक्दिनँ, म एकदमै थाकेको अवस्थामा छु भन्ने मैले मम्मी र पापालाई भने, अनि उहाँहरूले त्यहाँदेखि बातचित गर्नुभएछ, एकपल्ट हस्पिटल लैजाउँ भन्ने। अनि मैले भने म हस्पिटल जाँदिनँ म है, किन जानु हस्पिटल, म रेस्ट गर्छु भने। अनि पापाले मलाई जबरजस्ती भन्नुभयो जाउँ एकपल्ट चेकअप गराउनु भनेर, खासै हाम्रै अप्पर सेन्ट्रल छ, त्यहाँनिर पनि डक्टर्सहरू आएको हुन्छ, त्यहाँनिर पनि चेकअप हुन्छ। सो त्यहाँनिर जाँदा त्यो दिन त्यहाँनिर के भन्नु, त्यहाँनिर त्यहाँ जुन चेकअप गर्ने मेसिनै बिग्रेको थिएछ है, अनि मलाई पेदुङ जानु भने डाइरेक्ट पेदुङ गएँ है। अनि त्यहाँनिर मेरो डाइरेक्ट मेरो सुगर लेभल टेस्ट गरेँ है त्यहाँनिर, अनि सुगर लेभल जब टेस्ट गरेँ त्यहाँको रिजल्ट निस्किँदाखेरि चाहिँ एकदम के भन्नु सफ्ट भन्छ नि, त्यति बेला बिहान नै थियो, खाना नखाइरहेको थिएँ है, अनि त्यति बेला मेरो हस्पिटलमा टेस्ट गर्दा सुगर लेभल 170 निस्क्यो है, एकदम छक्कै पऱ्यो है सबैजना, त्यहाँनिर नाप्ने मान्छे पनि छक्कै पऱ्यो है, अनि सबैजना छक्कै पऱ्यो, त्यत्रो सुगर लेभल, त्यो पनि खाली पेट भन्ने कुराहरू। अनि जब त्यो रिपोर्ट लगेर डक्टरकोमा गयो है, डक्टरकोमा जाँदाखेरि डक्टर पनि सक्ड भयो है मलाई देखेर है, मेरो एज सोच्नु भयो, अनि एज सोधेर चाहिँ भन्दाखेरि एकदमै उहाँ छक्कै पर्नु भयो, अहिले तिमीलाई हुनै सक्दैन यस्तो, म विश्वास गर्दिनँ भन्दै डक्टरले भन्नुभयो है। अनि म पनि एकदम सक्ड भइरहेको थिएँ है त्यो कुराहरूमा, अनि म पनि मैले त सोचेको पनि थिइनँ त्यस्तो हुन्छ भनेर है। सो अनि त्यहाँदेखि डक्टरले भन्नुभयो मलाई, वान विकको मलाई रेस्ट दिनुभयो, अनि तिमीले एक्सर्साइज गर्नु, खानाहरू बाँड्नु, अनि एक हप्ता पछाडि फेरि आउनु, अन्त फेरि ट्रिटमेन्ट गर्छु, अनि मात्र म दबाई लेखिदिन्छु भन्नुभयो उहाँले, तिमीलाई दबाईले पनि हुँदैन, तिमीलाई इन्जेक्सन हाल्नुपर्छ भन्ने कुरा गर्नुभयो। अनि त्यहाँदेखि केही छैन, आयौँ हामी रिटर्न ब्याक टु होम होइन, घरमा आयो सबैजना भन्यौँ, त्यहाँदेखि प्रार्थना गर्न थाल्यौँ, एक हप्ताको हामीले फास्टिङ पनि त्यहाँदेखि क्लियर गऱ्यौँ है। त्यहाँदेखि मम्मीले चाहिँ भन्नुहुन्थ्यो त्यो केही पनि होइन, यो मलाई चाहिँ भित्रबाट भइरहेको छ, प्रार्थना गर्नुपर्छ, तेरो लागि प्रार्थना गऱ्यो भने यो कुराले छोडिहाल्छ भन्ने कुरालाई है, धेरै यस्तो भइरहेको थियो। अनि त्यति बेलाको समयमा त्यहाँदेखि हामीले 7 डेजको फास्टिङ राख्यौँ है, 7 डेज म एक्सर्साइज है अनि खानाहरू बाँडेर गरेँ। मैले यो पहिलाको कुरा गरेँ, हिजो अस्ति भर्खर लकडाउन भएर एक दुई दिन बादको कुरा, मैले जुनको मे जुनको कुरा गर्दैछु है, अस्ति यही मे जुनको मेरो जीवनमा भएको घटना है। सो अनि वान विक सक्यो है, त्यहाँदेखि एकदम फिट थिएँ म, अस्ति पहिलाको भन्दा एकदम कुद्ने, हिँड्नु सक्ने, मजाले खानापिना खाने, अनि गयौँ हामी फेरि ट्रिटमेन्टमा खाली पेट फास्टिङमा, अनि खाना खाएर गर्नको लागि जाँदाखेरि म र पापा गयौँ है, बाइकमा गयौँ दुई भाइ, अनि एक्सक्युज मी, माथि गएर फेरि टेस्ट गऱ्यौँ एकपल्ट है। म स्योर थिएँ अब चाहिँ छैन, घट्यो, त्यो चाहिँ अब लेट नाइट भएको थियो मलाई है, धेरै उयो गर्दाखेरि चाहिँ अब त्यो कारणले गर्दा चाहिँ सायदै प्रेसरले सुगर लेभल हाई हुनुभएको सक्छ भनेर म कन्फर्म थिएँ। अनि त्यति बेला सामानमा मेरो अब के भन्नु, त्यति बेला त्यहाँनिर गएर हामीले चेकअप गऱ्यौँ, फेरि
फेरि चेकअप गर्दाखेरि त्यहाँनिर थाहा छ तपाईँलाई, पहिला फास्टिङमा 170 निस्क्यो भने एक्सर्साइज गरेर खाना बाँडेर एक हप्ता पछाडि 180 निस्क्यो है, झन् सक्ड 180 सुगर लेभल, सक्ड एकदम सक्ड है। अरे यो झन् अब त्यहाँको दाजुहरूले त्यो नाप्नेले भन्दै थियो भाइ तिमीले दबाई लिनुपर्छ है भनेर भन्दै थियो। सो त्यो समयमा चाहिँ के भनौँ, त्यो समयदेखि चाहिँ मैले एकदमै के भनौँ अब त्यो मलाई चाहिँ अब त्यति बेलादेखि चाहिँ अब मैले चाहिँ त्यहाँदेखि फेरि पनि त्यो चाहिँ मेरो लागि टर्निङ पोइन्ट थिएछ भन्ने कुरा मैले बुझ्न सकेँ। त्यहाँदेखि चाहिँ फेरि पनि मैले परमेश्वरलाई पुकार्न थालेँ, मेरो जीवनमा प्रार्थना भन्ने सकिसकेको थियो है, सङ्गति सकिसकेको थियो। मैले त्यहाँदेखि भन्दै थिएँ है, त्यहाँदेखि परमेश्वरसँग मैले भन्दै थिएँ प्रभु अब यो कष्ट चाहिँ मबाट हटाइदिनुहोस् मैले भन्दै थिएँ है परमेश्वरसँग। अनि यो मैले कुनै जोतेको होइन, यो मैले कुनै तपाईँहरूलाई हावा कुरा गरेको होइन, यो चाहिँ मेरो जीवनमा भएको घटना मैले तपाईँहरूलाई भनिरहेको छु है। अनि त्यति बेला बाइकमा थिएँ है, अनि त्यहाँदेखि पापा पछाडि थियो म अगाडि है, बाइक चलाइरहेको छु तर पनि मैले भन्दै थिएँ प्रभुसँग, प्रभु किन यस्तो है, किन तपाईँले मलाई छाड्नु भयो भन्ने कुराहरू नि। म रोइरहेको थिएँ, मैले हेलमेट लगाइरहेको थिएँ, मेरो आँखाबाट आँसु झरिरहेको थिएँ, मैले भनिरहेको थिएँ प्रभु यदि मैले सेवाकाई नै गर्नु हो भने पनि म कसरी सेवाकाई गर्नु, प्रभु प्रभु म विश्वासको बारेमा कसरी भन्नु, कसरी चाहिँ मैले दबाई खाँदै तपाईँको सेवाकाई गर्नु भन्ने कुराहरू चाहिँ मैले के भन्नु यसरी मैले प्रभुसँग कुरा राखिरहेको थिएँ है। अनि घरमा आयो, त्यहाँदेखि घरमा आइपुगेर फेरि पनि है सबैजना डिसाइड गऱ्यौँ 21 डेजको फास्टिङ बसेर प्रे गर्ने रिजन मेरो लागि थियो है। अनि 21 डेजभित्र चाहिँ परमेश्वरले यस्तो काम गर्नुभयो, के भन्नु उहाँले एकदमै मिराकलको काम गर्नुभयो है मेरो जीवनमा। जब हामी 21 डेजको फास्टिङ बस्यौँ, हामी प्रार्थना गरिरहेको थियौँ, प्रार्थना हाम्रो के भनौँ परिवारमा धेरै के भन्नु अशान्तिको कुराहरू पनि आए, शैतानले त्यस्ता है के भन्नु दुख बिमारको कुराहरू ल्याए, तरै पनि हामी फास्टिङ बस्यौँ है। 21 डेजको फास्टिङ बस्दा चाहिँ है परमेश्वरले मेरो जीवनमा छुटकारा दिनुभयो है, परमेश्वरले मेरो जीवनमा चङ्गाईको कुराहरू दिनुभयो है। अनि 21 डेज हामीले फास्टिङ बस्यौँ है, मैले केही बारिनँ, एकदम सबै कुरा खाएँ है। अनि त्यहाँदेखि हामी प्रार्थना गऱ्यौँ, 21 डेज जब सक्यो परमेश्वरले मेरो जीवनमा चङ्गाई दिनुभयो है, परमेश्वरले मलाई छुटकारा दिनुभयो। अनि यो कुरा चाहिँ के भन्नु एकदमै यो मेरो जीवनमा भएको मैले के भन्नु अनुभव गरेको कुरा है, जुन चाहिँ यो मेरो जुन भित्रको कुरामा है। अनि परमेश्वरले मलाई छुटकारा दिनुभयो, अनि धेरै के भन्नु लास्ट 21 डेजको अन्तिम दिनमा है हाम्रो जुन फास्टिङ ब्रेक हुनुपर्ने थियो त्यो दिन हाम्रो यहीँ यही रुममा है हामीले सेवा गरेका थियौँ। धेरै ब्लेसेड भयो त्यति बेलाको सेवाकाई हुन्छ नि अब लाइक धेरै दिन पछाडि त्यो अनुभव गरेँ मैले भनौँ न। त्यति बेलाको समय हाम्रो बाजे पनि आउनुभएको थियो, अनि बाजेले पनि टेस्टमनीहरू बाँड्नु हुँदै थियो, हामी सबैजनाले एक एकजनाको टेस्टमनी बाँडिरहेको थियो, त्यो दिन हामी सबैजनाको आँखाबाट आँसु झरिरहेको थियो। अनि परमेश्वरले त्यसरी मेरो जीवनमा चङ्गाई ल्याउनु भयो। अनि फेरि पनि हामी त्यतिकै बसेनौँ है, फेरि पनि हामीले 40 डेजको फास्टिङ बस्यौँ। 40 डेजको अस्ति भर्खर मात्रै हाम्रो सकेको छ, अहिले चाहिँ हामी अलिकति ब्रेक गरिरहेको छौँ है। र यो दिनहरूमा चाहिँ परमेश्वरले मेरो जीवनमा यसरी काम गर्नुभयो, धेरै अचम्मको काम गर्नुभयो है। अनि म यो कुराहरूबाट चाहिँ मैले तपाईँलाई जस्ट सुनाएको मात्रै होइन है, तपाईँहरू पनि आशिषित हुनुहोस् भनेर है। यो तपाईँहरूको जीवन पनि केही रोगहरू छ भने चाहिँ है, केही बिमारहरू छ भने चाहिँ यसको लागि चाहिँ तपाईँहरू हरेस नखानुहोस्, डक्टरप्रति मात्रै नकुद्नुहोस् है, यसको लागि चाहिँ तपाईँले प्रे गर्नुहोस् है, फास्टिङ बस्नुहोस्, अवश्य परमेश्वरले तपाईँलाई चङ्गाई दिनुहुन्छ भन्ने म यहाँबाट भन्न चाहन्छु तपाईँलाई है। त्यो के भन्नु म त्यो दाबी गरेर भन्न सक्छु है तपाईँलाई, यो चाहिँ एकदमै तपाईँले जब प्रार्थना गर्नुहुन्छ भने चाहिँ तपाईँको लागि चाहिँ अवश्य परमेश्वरले छुटकारा चङ्गाई दिनुहुन्छ है। सो तपाईँलाई योबाट के भन्न चाहन्छु भन्दाखेरि चाहिँ हामीले धेरैचोटि हामीलाई शैतानले चाहिँ एकैचोटि गाँच्दैन रहेछ है, हामीलाई चाहिँ बिस्तारै बिस्तारै बिस्तारै म जोनादासँग हिँडेको झन्डै 1 इयरहरू जस्तो हिँडे होला, एक वर्ष या डेढ वर्ष, त्यो अवधिभित्रमा गरेका कुराहरू हिजो अस्ति आएर मैले फेस गर्नु पऱ्यो है, जब चाहिँ मैले कम्प्रोमाइज गरेँ है। सो म तपाईँलाई यही भन्न चाहन्छु, धेरैचोटि हामी कम्प्रोमाइज गर्छौँ है, हामी कम्प्रोमाइज नगरौँ है, कम्प्रोमाइज नगरौँ, संसारसँग सम्झौतै नगरौँ है,
हाम्रो जुन उद्देश्य थियो त्यो उद्देश्यको लागि हामी अगाडि बढ्नुपर्छ है. हाम्रो उद्देश्य चाहिँ स्वर्ग हो है, हाम्रो डेस्टिनेसन स्वर्ग हो. सो हामी स्वर्गको भागीदार हुनको लागि चाहिँ है हामी कम्प्रोमाइज नगरौँ है. जुन वचनले सिकाएको कुराहरू हामी त्यही वचन आधारित गरौँ भनेर म तपाईँलाई भन्न चाहन्छु है. र यसरी नै यस्तो के भनौँ यो कुराहरूबाट चाहिँ परमेश्वरले मलाई निकाल्नुभयो, विजय दिनुभयो है. र परमेश्वरलाई धेरै धन्यवाद दिन चाहन्छु र धेरैजनाले प्रार्थना गर्दै हाम्रो लागि है उहाँहरूलाई धन्यवाद दिन चाहन्छु. र अहिले पनि अहिले चाहिँ मैले पनि है लाइभ सेसनद्वारा मिनिस्ट्रिजहरू गरिरहेको छु, तर मैले अहिले एक दुई दिनको लागि स्टप गरेको छु किनभने धेरैजनाले गर्नुहुँदैछ है. र अलिक पछि फेरि गर्नेछु. र फेसबुकमा मेरो क्रिस्चियन म्युजिक मिनिस्ट्री छ, युट्युबमा पनि क्रिस्चियन म्युजिक मिनिस्ट्री छ है, तपाईँले हेर्न सक्नुहुन्छ त्यहाँनिर. र यही थियो मेरो है के भनौँ यो अवधिभित्रमा परमेश्वरले गर्नुभएको मिराइकलको कुराहरू है, परमेश्वरले मलाई चङ्गाइ दिनुभएको कुराहरू. र अस्ति भर्खर मात्रामा जुन मान्छेले मेरो सुगर टेस्ट गर्नुभएको थियो, अन्त अस्ति उहाँ भेटेको थियो अनि उहाँले भन्नुहुँदै थियो मलाई, भाइ दबाई खाँदैछौ भन्नुहुँदै थियो है. अनि मैले भने दाजु मैले दबाई खाएको छुइनँ, म एकदम ठिकै छु, मैले सबै केही बारेको पनि छैन, खाइरहेको छु भन्दा ऊ छक्कै परिरहेको थियो है. के भन्छौ तिमीले त छक्कै पार्यौ त, अन्त तिमीले त सुगरलाई पनि छक्कै पार्यौ भन्ने कुराहरू गर्नुहुँदै थियो है. सो अनि परमेश्वरलाई महिमा भएको होस् है यो कुराहरूबाट है, केवल परमेश्वरलाई है महिमा भएको होस्. साँच्चै नै उहाँले मलाई यो के भन्नु यो अनुभव गर्ने मौका दिनुभयो है. यस्तो कुराहरूबाट पनि उहाँले मलाई अनुभव गर्ने मौका दिनुभयो र धेरै थियो है मेरो लामो धेरै लामो छ त्यस्तो मनीहरू, तर मैले छोटो मात्र भनेको है किनभने मेरो आज पनि मेरो बेलुका वचन छ, मैले सेयर गर्नुपर्ने छ र म प्रिपेयर गरिरहेको छु है. र एकदमै तपाईँहरूलाई पनि म यही उत्साह दिन चाहन्छु, हामी संसारसँग चाहिँ सम्झौता नगरौँ एकदमै है. एकदमै जुन कुरा चाहिँ हामीलाई बाइबलले नगर्नु भन्छ त्यो कुरा चाहिँ हामी नगरौँ भनेर भन्न चाहन्छु तपाईँहरूलाई. जतिजना पनि यस्ता बिमारहरूले के ग्रसित हुनुहुन्छ भने तपाईँलाई म यही सान्त्वना दिन चाहन्छु, तपाईँ है डक्टरप्रति मात्रै भर नपर्नुहोस्, तपाईँ फास्टिङ बस्नुहोस्, प्रे गर्नुहोस्, अवश्य तपाईँको लागि चङ्गाइ र छुटकाराका कुराहरू छ है. र है अहिले सबै कुरा प्रभुमै राखेको छु, मैले के गर्नुपर्ने, मैले फोटोग्राफी नै गर्नुपर्ने भने परमेश्वर तपाईँ बोल्नुहोस् भन्ने कुराहरू है, मैले के गर्नुपर्ने भन्ने कुरामा अहिले मैले परमेश्वरसँगै सोधिरहेको छु. र अनि तपाईँले पनि प्रार्थनामा सम्झिदिनु होस् मेरो लागि है. अनि एकदमै यो समयहरूमा है हामी परमेश्वरको नजिक जाउँ. यो लकडाउन परमेश्वरले त्यसै समय दिएको है, त्यसै यो समय दिएको होइन, हामीलाई चाहिँ प्रत्येकलाई परिवारसँग बस्ने है, परिवार मिलेर सङ्गति गर्ने समय उहाँले दिनुभएको. यसलाई त्यसै नफैलाउँ, हामी हावाहावा कुरामा व्यस्त भएर नबस्छौँ यो समय है. यो समय चाहिँ हामी परमेश्वरसँग समय बिताउँ, उहाँले प्रशस्त आशिष तपाईँलाई दिनुहुन्छ, हामीलाई दिनुहुन्छ है, म अवश्य विश्वास गर्दछु है. र फेरि पनि तपाईँहरू सबैजनालाई धन्यवाद मसँग जोडिदिनु भयो है, जतिजनाले है यहाँनिर लेखिराख्नु भएको छ सबैजनाले है. म हाम्रो जीवनमा समस्या त ओभियसली आउँछ नि है, अस्ति मेरै लाइफमा पनि भन्दै थियो हाम्रो लिडुले होइन, त्यो इजरायलीहरूको लागि चाहिँ लाल समुद्र चाहिँ एकदमै ठुलो के भनौँ त्यहाँ उनीहरूको लागि समस्या थियो है. उनीहरू त्यहाँनिर समस्या थियो, उनीहरू गनगनाइरहेको थियो त्यहाँनिर है, छोडेर त आए फेरि त्यहीँनिरै है, त्यहीँनिरै छुटाएर आए, त्यहीँनिरै उनीहरूले जहाँनिर अचम्मको कामहरू देखे है, त्यहाँनिर उनीहरू जब त्यहाँबाट निस्केर आए मिश्र देशदेखि है, फेरि उनीहरूले एकैछिनमा भुले परमेश्वरलाई. जब उनीहरूको अगाडि समस्या आयो नि, समुद्र लाल समुद्र आयो नि, उनीहरूले एकैछिनमा फेरि त्यो कुराहरूलाई बिर्से, फेरि उनीहरू गनगनाउन थाले होइन, त्यहाँनिर थाले. अनि मलाई त्यस्तो लाग्छ. अनि तर परमेश्वरको अगाडि त्यो लाल समुद्र केही पनि थिएन है, तर त्यहाँनिर इजरायलको लागि चाहिँ एउटा ठुलो समस्या थियो. आज हाम्रो जीवन पनि त्यस्तै ठुलो समस्याहरू हुनसक्छ है. सो तपाईँको अगाडि बिमारको समस्या हुनसक्छ, फाइनेन्सको समस्या हुनसक्छ, अरू विभिन्न कुराहरूको समस्या हुनसक्छ, तर परमेश्वर तपाईँको साथमा हुनुहुन्छ भन्ने चाहिँ यो तपाईँले विश्वास गर्नुहोस् है. र तपाईँहरूले चाहिँ निश्चय गर्नुहोस् परमेश्वर मसँग हुनुहुन्छ. यो चाहिँ के पनि होइन है, यो बिमार चाहिँ के पनि होइन, यो समस्या चाहिँ के पनि होइन भन्ने चाहिँ तपाईँले सोच्नुहोस् है. अनि प्रार्थना गर्नुहोस्, अवश्य परमेश्वरले त्यो समस्यामा तपाईँलाई विजय दिनुहुन्छ है. र यही भन्न चाहन्छु. र तपाईँले फेरि पनि हाम्रो लागि सम्झना गरिदिनुहोस् प्रार्थनामा है, हाम्रो परिवार, हाम्रो मण्डलीको लागि, अवश्य नै तपाईँहरूको लागि पनि
प्रार्थनामा सम्झिनेछौँ र फेरि पनि यो समयको लागि धन्यवाद छ नि तपाईँ सबैजनालाई परमेश्वरले धेरै आशीष दिनुभएको छ अनि फेरि पनि हामी भेट्नेछौँ अवश्यै है हाम्रै लाइभमा क्रिस्चियन म्युजिक मिनिस्ट्रीमै भए पनि कसै पेजहरूद्वारा भए पनि हामी भेट्नेछौँ र फेरि पनि तपाईँहरू सबैजनालाई धन्यवाद भन्न चाहन्छु अनि परमेश्वरलाई पनि धन्यवाद दिँदै मेरो छोटो टेस्टिमनीलाई यहीँ राख्न चाहन्छु अनि तपाईँहरूबाट बिदा लिन चाहन्छु सबैजनालाई जय मसीह।

साथी तपाई अहिले इसाई ढवली सुनिरहनु भएको छ। कार्यक्रममा विशेष गरी पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तु तथा प्रभु येशु ख्रीष्टको सन्देशलाई केन्द्रबिन्दु बनाएर यसैको सेरोफेरोमा विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने जमर्को गर्दै आएका छौं। यो कार्यक्रम रेडियो सेलिङ समुदाय एफएम चरिकुटको स्टुडियोमा तयार पारिएको हो। यो एक आध्यात्मिक कार्यक्रम हो र यस कार्यक्रम मार्फत प्रसारण गरिएको सामग्री वा विचारले कुनै पनि निश्चित धार्मिक समुदायको अपमान गरी सामाजिक र धार्मिक सहिष्णुतामा प्रहार गर्नु हाम्रो अभिप्राय होइन। यस कार्यक्रमले कसैको समर्थन, धर्म परिवर्तन वा वर्तमानमा भएको वैज्ञानिक खोज अनुसन्धान तथा नेपालको संविधानको विरोध पनि गर्दैन। हामी सबै धार्मिक समुदायको सम्मान गर्छौं, सबै व्यक्तिको आस्थाको उच्च कदर गर्छौं, नेपालको संविधानको पालना गर्छौं र आदरणीय तथा धार्मिक जीवनयापनका लागि प्रोत्साहन गर्छौं। अतः कार्यक्रममा सुन्नु भएको विषयवस्तुको बारेमा पुनः एकपटक मनन गरेर दैनिक जीवनमा लागू गर्नुहुनेछ र अझ बढी खोज अनुसन्धान गर्नुहुन्छ भन्ने मेरो ठम्याइ छ। श्रोता साथी, आजलाई भने हामी कार्यक्रमको अन्तमा आइसकेका छौं। तपाईलाई यो कार्यक्रम कस्तो लाग्छ? कार्यक्रमको बारेमा सरसल्लाह, गुनासो, अन्तर्वार्ता वा आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने तपाईले म प्रस्तुतलाई वा रेडियो सेलिङको प्रशासन शाखामा सिधै सम्पर्क राख्न सक्नुहुनेछ।

जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुप्पा रेम्पोछेको गुम्बा खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओर्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलाखा गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840 9267161।

0: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जारेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। थप जानकारीको लागि धनबहादुर थामी 9861653518 9861653518।
1: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदियोगमा कोकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमि बारपको जात्रा लामाख्याम डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीन बहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
0: टोल तथा बस्ती स्तरमा हुने योजना तथा कार्यक्रम छनौटका लागि सहभागी हुने सम्बन्धी कालिङ्चो गाउँपालिकाको सूचना। यस कालिङ्चो गाउँपालिकाको आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट तथा कार्यक्रम निर्माणको क्रममा रहेकोले उक्त प्रयोजनका लागि सम्बन्धित वडाका बस्ती स्तरमा योजना तथा कार्यक्रम मिति 2083 साल जेठ 7 गतेदेखि 15 गतेसम्म छनौट गर्ने गरी तय गरिएकोले सम्बन्धित वडा कार्यालयको थप सूचना बमोजिम टोल बस्ती स्तरमा योजना तथा कार्यक्रम छनौट भेलामा सरकारवाला सबै नागरिकको सहभागिताका लागि अनुरोध गरिन्छ। संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिङ्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9841806542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।

0: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिए निकास र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकाय प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरोकारवालाहरूले मिति 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कार्यालय जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
1: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
2: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
3: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 98511-65046।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस् आफ्नो व्यवसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्राउन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
3: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
5: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सानो बाटो चोकमा।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
0: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
0: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलखा।
6: लौ, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
7: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
6: लौ न यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट साब्दोबाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
8: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने,
6: पहेँलो दाँतलाई चम्काउने,
8: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
6: दाँतमा हिरा राख्ने,
8: सुनको खोल राख्ने
6: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्र डेन्टल विराज डेन्टल प्राली, साडोबाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
8: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
9: यो रेडियो सैलुङको समय सूचक हो।
10: यति बेला बेलुकाको 8 बजेको छ।

0: सैलो सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज।
1: रात छिप्दै छ, बाहिर बिस्तारै अँधेरोले ढाक्दै छ। खाना खाएर सायद सुत्ने तरखर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त।
2: के तपाईँले नियमित खाँदै आउनुभएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
1: ढोकामा आग्लो हाल्नु पो बिर्सनु भयो कि?
2: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
1: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
2: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
1: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
2: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
1: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
2: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठुलै दुर्घटना हुन सक्छ है।
1: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
3: सर्वसाधारणको हितको लागि रेडियो सैलुम सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
4: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
5: होइन, के एक्लै गुनगुन गरिरहेको?
4: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
5: अनि के भयो त, लगेर पाले भइगयो नि?
4: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
5: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
6: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
5: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
6: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
4: राँगाको मासु पाइने पसल भएको घर सँगै।
6: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
5: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
6: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
7: होइन, के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
8: पारे पनि किन दुखेको पक्षौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
7: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरे, सिलाबर, स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
8: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
7: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
8: बहिनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
1: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन।
6: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
5: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
6: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
5: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
6: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
5: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
6: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने,
5: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
6: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
5: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
6: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
5: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
6: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
5: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
6: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
9: नमस्ते डाक्टर सर।
10: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
9: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
10: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
9: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
10: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
9: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
9: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
10: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
12: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डिजिटल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई।
7: त्यहाँ चाहिँ के हुन्छ नि?
12: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
11: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो ठिक दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
13: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
7: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
14: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
15: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
16: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
17: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
15: हाम्रा सेवा तथा सुविधाहरू:
18: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिप्योर, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
15: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
18: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
15: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
19: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

टोल तथा बस्ती स्तरमा हुने योजना तथा कार्यक्रम छनौटका लागि सहभागी हुने सम्बन्धी कालिङचो गाउँपालिकाको सूचना। यस कालिङचो गाउँपालिकाको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट तथा कार्यक्रम निर्माणको क्रममा रहेकोले उक्त प्रयोजनका लागि सम्बन्धित वडाका बस्ती स्तरमा योजना तथा कार्यक्रम मिति 2083 साल जेठ 7 गतेदेखि 15 गतेसम्म छनौट गर्ने गरी तय गरिएकोले सम्बन्धित वडा कार्यालयको थप सूचना बमोजिम टोल बस्ती स्तरमा योजना तथा कार्यक्रम छनौट भेलामा सरकारवाला सबै नागरिकको सहभागिताका लागि अनुरोध गरिन्छ। संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा। योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकास र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकाय प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू शाखाहरू सम्पूर्ण व्यक्ति फर्म सप्लायर्स निर्माण व्यवसायी उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मिति 2083 साल असार 7 गतेभित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समयावधिभित्र भुक्तानी नलिएमा यस कार्यालय जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।

0: छत्तीसवटा गुरु को पूजा सामग्री भंडार दोलखावासी को विश्वास र भरोसा जोड़िएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा नुहारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98510-54160 98446-5570 र 0949-421-584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अरे यही थियो त, कहाँ सरे छ आजकल?
6: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ?
5: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
6: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
5: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
6: हजुर, हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
5: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68 बलराम कर्मचार्य 98-44-13-83-14 मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आपने ने जागीर खाने मौका तो आको थो ने पर
1: सर सर की सोचे बस्ने होइन मारी जागीर को अवसर आको छ भने गएर खाई हाल है
0: आपने अब खाना तो हुन्थ्यो नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भन्दियो त सकिगो नि
1: हेर हेर इनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
2: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
4: छोरीको चिना टिपन बनाउनु थियो मेरो पनि चिना हेर्नु पर्ने थियो अनि जडीबुटी पनि चाहिएको थियो यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ
5: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस् यहाँ हात हेर्ने चिना टिपन बनाउने झारफुक गर्ने आवश्यक परेका जडीबुटी मोहनी र छारे रोग पनि निको पारिन्छ सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9846 46 88 62 9846 46 88 62
6: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको साथै काँचो र भुटेको तोरीको तेल रायोको तेल आलस र सरसोको तेल उपलब्ध छन् लोकल चामल लोकल दाल गेडागुडी पिना ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्
3: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु किसमिस ओखर हाडे बदाम छोकडा फर्सीको बिया खजुर कालो मिश्री खुरपानी सूर्यमुखीको बिया नरिवल अन्जीर मक्खन आदि थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060 प्रकाश थापा 9844554060 नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा
7: आज त साँच्ची नानीको जन्मदिन पो हो त केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब
0: हाउ नानीको आज जन्मदिन पो हो हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हौ 15 मिनेटमा केक बन्छ, ल्याउने।
3: हाम्रा सेवा तथा सुविधाहरू: केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
8: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साध्य बाटे चौकी पछाडि, भीमेश्वर कोल स्टोर सँगै।
9: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
3: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
9: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
3: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
9: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
3: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
9: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851389887 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
10: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
11: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
9: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
12: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: धन्यवाद।
1: अविनाश तिमी किन निराश छौ त?
2: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
1: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोट पाटी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसिलिङ गरिन्छ नि
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसिलिङ गरेर आउँछु सुप्रिम टायर रिसिलिङ सेन्टर पाटी खोला चरीकोटतिर लागे है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटी खोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73107 र 9855-00019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटी खोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
4: हजुर बुबा, नमस्कार।
5: नमस्कार नानी, नमस्कार।
4: के छ खबर, सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
4: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
5: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
4: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
5: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
4: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: हार्दिक निमन्त्रणा।
1: लास्तो फ्याफोल्ला टासिदेले नमस्कार सेवा जोरले जजुलोपा स्याउदाई बौद्ध धर्म मायन त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागधाव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कटा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मावलम्बीहरू यस सागधाव महिनामा न्यूनी व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्यूनी व्रत बस्न आउनु सक्नुहुनेछ।
0: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओढ्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलाखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840927761।

0: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जारेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। थप जानकारीको लागि धनबहादुर थामी 9861653518 9861653518। ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलाखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त।
4: के तपाईँले नियमित खाँदै आउनुभएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
3: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
4: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
3: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
4: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
3: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
4: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
3: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खरामा पानी नि?
4: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठुलै दुर्घटना हुन सक्छ है।
3: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
5: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
6: नानु, हजुर भालाई टाढा लान लागेको। किन र नानु?
7: वृद्ध अवस्थामा रहेका मान्यजनहरूले हामीबाट सम्मानपूर्ण व्यवहारको अपेक्षा गरेका हुन्छन्। हामीले आदर सम्मानपूर्ण व्यवहार देखाउन सके मात्र भोलि हामीले पनि सम्मान पाउन सक्छौँ। त्यसैले समाजका अमूल्य निधिप्रति सम्मानपूर्ण व्यवहार गर्नु।
8: ज्येष्ठ नागरिक सम्मानका लागि रेडियो सैलुङको हातीमालो।
9: यो रेडियो सैलुङको समय सूचक हो।
10: यति बेला बेलुकीको 10 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: यसका साथै रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सम्पूर्ण प्रसारण यही बन्द हुन्छ। भोलि बिहान 5 बजे पुनः तपाईहरूसँग आवाजको तरंग मार्फत जोडिन उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि हामी सबैलाई विदा दिनुहोस्। शुभरात्री।

नमस्कार रेडियो सैलो सामुदायिक एफएम 92.7 MHz बाट म पद्र प्रसाद सापकोटा आज विक्रम सम्बत 2083 छ अधिक ज्येष्ठ शुक्ल पक्ष सन् 2026 मे 24 तारिक ज्येष्ठ 10 गते आइतबार अष्टमी तिथि अब स्तुति गरौं

नारायण अब यो बताइनी भइएको बृहत नारदीय पुराण पुरुषोत्तम महात्म्य को यो नवौं अध्यायले कति कुराको विस्तार गरिन्छ भन्ने कुरा सुन्नु सौनक आदि भनेकन सौनक आदि नामका 88,000 ईश्वरका प्रति गुरुसुतजीले बताउनु भयो सोही नै कथा नारदलाई नारायणले बताउनु भयो सोही नै कथाहरू ल्याएर यता हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथा प्रस्तुत गर्न लागिरहेका छौँ। अब त्यसै मौकामा यता के भयो त भने जब ती कन्याको बुबा मेधावी नामका जो ऋषि अवसान हुनुभयो भइसकेपछि उनलाई ठूलो जो शोक पर्यो ठूलो सन्ताप पर्यो आकाश जो खसे जस्तो भयो धरती च्याति जस्तो भयो हे प्रभु अब मैले के गर्नु कसो गर्नु न त मेरा कोही छन् न त मेरा दाजुभाइ न त इष्टमित्र न त अरू अब मैले कसो गर्नु भनेर त्यस्तै किसिमले गरिकन उतापट्टि रो रोही कराइ गरेर बसिराखेकै थिइन्। हुँदा हुँदैको बीचमा यता के भयो त भन्नेछ भने अनि जंगलमा बस्ने ब्राह्मणहरू अलिकति ब्राह्मणहरूले थाहा पाउनु भएछ आउनुभयो आइसकेपछि बाबु छोरी तिमी किन रोयौ बाबा भनेर भन्दाखेरि भने प्रभु हेरिबसोस् मेरो बजे पिताज्यू अनि मेरो आमा बालखैमा बिति जानुभयो मेरो बुबाले पालेर पालन पोषण गरेर बस्नु भइरहेको थियो अब आखिरीमा यो मेरो भइसक्यो मेरो विवाह पनि भएको छैन आखिरी मेरै जो विवाह गर्नको खातिर म बर खोज्न भनेर जानुभएको ज्वरो आएछ र अनिखेरि फर्केर आउनुभयो मेरो बुबा दिया बस्नुभयो भनेदेखि प्रभु अब मैले कसो गर्छु भनेर भनिसकेपछि त्यहाँबाट दुःख नमानु हे बाबु ल अब दुःख नमानु संसारमा यस्तै हो अब जन्मिसकेपछि अवश्य मेरो एकचोटि जानुपर्छ आइसकेपछि जानै पर्छ नगर हुँदैन भने हामी सबैको पनि बाटो त्यही हो त्यही बाटो जानुपर्छ भनेदेखि छोरी तिमीले यो विस्मत नमान भनेर उहाँहरूले त्यो लास सजग गरिदिनुभयो गरिसकेपछि अब उपरान्त तिनी यो छोरीले आफ्नो बुबाको यो दशगात आदि कर्महरू सम्पन्न सकिन् सकिसकेपछि अब उतापट्टि चाहिँ भन्न लाग्नुभयो कि नारायण भन्नुहुन्छ नारद हे बाबु नारद हेर्नुहोस् त अब कस्तो हुन्छ भनेदेखि जस्तै ती कन्याले पनि अब के गर्यो भने ठूलो शोक सन्ताप गरेर रोइराखेकी थिइन् त्यस्तो विलाप गरेर रोइराखेकी थिइन् र अब त्यसै बेलामा के भएछ भनेसलाई भने तिनले रोएको जुन शब्द सुनिसकेपछि कसले सुन्नुभएछ जंगलमा दुर्वासा नामरेको गुरुले सुन्नुभएछ ओहो को रोयो त जानु पो पर्यो भनेर भन्ने त्यस्तो विचार गर्नुभयो र दुर्वासा नामरेको गुरु यहाँबाट सरासरी आउनुभयो आइसकेपछि कहाँ आउनुभयो तिनी कन्या भएका ठाउँमा आउनुभयो ओहो बाबु छोरी तिमी को हौ बाबा किन रोयो के दुःख पर्यो भनेर जब त्यसरी भन्नुभएको थियो ओहो उनले भनेन् कि ओहो ए गुरु हेर्नुहोस् म मेधावी नामरेको ऋषिको छोरी हुँ अनि जो मेधावी नामरेको जो कन्या हौ म अनि मेरो बुबा जो पित्नु भयो मेरो विवाह पनि भएको छैन गुरु म यसरी जो बसिराखेको छु भनेदेखि त्यहाँबाट उठिन् जुरोक उठिन् गुरुलाई जो प्रणाम गरिन् गरिसकेपछि हरेक किसिमको जो चन्दनहरू भए फुल भए अक्षता भए अब त्यस्तो किसिमको जुन चिजहरू ल्याएर अनिखेरि गुरु दुर्वासाको जो पूजाआजा गरिन् पूजाआजा गरिन् र त्यहाँबाट अनिखेरि आफ्नो जुन हो खातिरमा यो विभिन्न किसिमका जुन आश्रयको कुराहरू गर्दै गर्दै अनि यो गुरु आज यसरी चाहिँ आइदिनु भयो न विप्रपाद त कर्त पाने न वेद शास्त्र त निगर्जितानी स्वास सदाकार विवर्जितानी श्मशान तुल्यानी गिरानी तानी भनेर भनिएको छ। गुरु हेर्नुहोस् कहिल्यै पनि जो ब्राह्मणको रोएको चिसा गोडाको जो पाइलो पनि कहिले पर्दैन जुन घरमा भनेदेखि त जुन ठाउँमा अनि न विप्रपाद त भने न वेद शास्त्र ध्वनि गर्दै जाने अब यस्तो वेद शास्त्र पनि जो कहिले पढिँदैन शङ्ख ध्वनि घण्ट ध्वनि हरेक किसिमका बाजेका ध्वनि पनि कहिले हुँदैन स्वाहा सदाकार स्वाहाकार भनेको देवतालाई जो यज्ञ हवन पनि हुँदैन पितृलाई उता जल तर्पण पनि हुँदैन भनेदेखि त्यस्ता किसिमका घर के हुन् त भनेदेखि ती मसान घाट तुल्य हुन्छन् भनेर शास्त्रमा बताएको हुँदाखेरिमा गुरु हजुर आइदि बसियो है अब यसरी जो मेरो घरमा पाउटी आइदि बस्यो भनेदेखि म कृता यो भएँ ल अनि हजुरलाई मेरो बारम्बार नमस्कार छ रक्षा गरिदिई बस्योस् हे गुरु अब मैले के गर्नु अब कता जाउँ कुन देवताको जो आराधना गरौं के गरौं अनि मैले कसरी जो बुझा बुझो पति पाउँला मुक्ति कसरी पाउँला यो आदि गरेका कुराहरू सबै कुरा बताइदिई बस्योस् हे गुरु भनेर ती कन्याले कसलाई भने दुर्वासा नामरी गुरुलाई भने दुर्वासा गुरुले उनको जति भएको दुःखको जो विलाप गुनासोहरू जब सुन्नु भइराखेको छ जो त्यसै मौकामा अब यतापट्टि के भयो त भने यसलाई भनेदेखि भन्नुहुन्छ दुर्वासा नामरेका गुरु ए छोरी हेर अब कस्तो भयो त भनेदेखि तिमी त के मित छोरी पो पारिदिइरहेछौ त अनि तिम्रो बुबा त मेरो त मित्र हुनुहुन्छ
साथी भनेको तिमी मि छोरी भयौ अब तिमीलाई म ठूलो उपदेश दिन्छु तिमी राम्रो गरेर सुन भनेर त अब यस्ता यस्ता किसिमले गरिकन कार्तिक आदि राम्रोको जो महिनामा मरि व्रत गरेर दामोदर भगवानको पूजा गर्दाखेरिमा पनि त्यस्तो जो फल नमिल्ला भने माघ महिनामा सदा शिवजीको जुन व्रत लिएर श्री स्वस्तानी जो भगवतीको व्रत गर्दाखेरिमा पनि अनिखेरि अब त्यस्तो फल नमिल्ला अनि वैशाखमा अनि माघ भगवानको पूजा गरेर व्रत लिँदाखेरिमा पनि त्यस्तो फल नमिल्ला भनेदेखि अब यस्तै किसिमले गरिकन जस्तै अब एउटा पुरुषोत्तम भगवान हुनुहुन्छ पुरुषोत्तम महिना हुनुहुन्छ त्यो पुरुषोत्तम महिना लागिसकेपछि पुरुषोत्तम भगवानको त्यसरी जो व्रत पूजा गर्नाले गरिकन अनिखेरि सम्पूर्ण गंगामा गासी गयाजी गोदावरीमा गएर स्नान गर्दाखेरिमा अथवा ठूल्ठूला यज्ञादि गर्दा ठूल्ठूलो जो तीर्थ गर्दाखेरिमा जुन किसिमका फल मिल्छ अरे भने त्यो किसिमको फल केले मिल्छ यही जो भगवान पुरुषोत्तमको व्रत गर्नाले गरिकन मिल्दछ यस्ता किसिम परम पवित्र जो पुरुषोत्तम भगवान भएको हुनाले गर्दाखेरि बाबु छोरी तिमीले पनि अब तिनै पुरुषोत्तम भगवानको व्रत गर तिम्रो मनोकामना सम्पूर्ण जो पूर्ण भएर जाने काम गर्छ भनेर दुर्वासा नामरेको गुरुले जब त्यसरी जो भन्नु भइरहेको छ अनिखेरि दुर्वासा गुरुले ती भनेका कुरा जति हुन् ती कन्यालाई जति कुरा त कुनै पनि मन परेन नपरिसकेपछि उनले जर्चा भने त्यो कुरो हेर्नुहोस् भन्नुभयो त्यो कुरो ठिकै छ तर अब तपाईँले भनेको त्यो पुरुषोत्तम भनेको क्या हो को हो कहाँको देवता हो अब दुईटै सग्रातीले जो हेर्नु भएको छ अनिखेरि अब त्यस्ता किसिमले गरिकन तपाईँले जुन अनि औँसीले हिँड्नु भएको छ सग्रातीले हिँड्नु भएको छ त्यस्ता किसिमको जुन पुरुष अब आज त्यस्ता जो पुरुषको व्रत गर्नु भनेर मलाई हजुरले भन्नुभयो दुःख काटिन्छ भनेर भन्नुभयो अनि के त्यो पुरुषोत्तम भन्ने कुरा त्यत्रो हो अब त्यो त सम्पूर्ण जो बाह्र महिनाको जो मैल हो भनेर भनिएको छ सम्पूर्ण अब यस्तो हरेक किसिमको जो तिथि नक्षत्र बार घडी पला इत्यादिको जुन शेषहरू अनि त्यसले गरिकन जो त्यसरी पाइएको भनेर भनिएको छ भनेदेखि के त्यस्तो जुन डर लाग्दो घेन लाग्दो पुरुषको पूजा गर्दैमा व्रत गर्दैमा के त्यत्रो फल मिल्छ प्रभु यो मैले त कहिले पनि जो पुरुषोत्तम भनेको त कहिले पनि सुनेकै थिएन त भनेदेखि त्यो त्यस्ता पुरुषको जो पूजा आज गर्नु भनेर हजुरले भन्नुभयो तर त्यस्ता चाहिँ पुरुषको पूजा म कहिले पनि गर्दिन ल हेर्नुहोस् म गर्दिन मलाई गर्नु केही आवश्यकतै छैन ल हेर्नु त उतापट्टि त्यस्तो जो पुरुष हो जो पूजा आज गर्नु मलाई के उतापट्टि छ र गर्नु आवश्यकतै छैन मलाई भनेर भनिसकेपछि म त त्यो त केही गरे पनि म गर्ने छैन भनेर जब भनेकी थिइन् भनिसकेपछि दुर्वासा नामरेको गुरुलाई त कति भयो कर्दा आग्ने उठ्यो भने कर्दा आग्ने भनेको जो रिस रिसको आगो पल्यो महाराज हेर्नुहोस् बनिसकेपछि त्यहाँबाट अनि कृपा रिसाउनु भयो तरी हाम्रो ठाकुर श्राब्दा दिन थिएन तान तर के भएन मेरो छोरी भएन मेरो छोरी भएको कारणले गर्दाखेरि मैले श्राप दिनु उचित छैन भनेदेखि अब यथा रुचिम तथा कुरु बाबु छोरी तिमी मेरो छोरी भएको हुनाले गर्दाखेरि तिमीलाई मैले श्राप दिन सकिनँ है अब त्यो मेरो मनमा जे इच्छा छ सोही नै गर इच्छापूर्वकको जो काम गर म विदा भएँ भनेर दुर्वासा नामरेका जो गुरु पनि त्यहाँबाट जुरुक्क उठेर अनिखेरि एकदम हिँड्ने काम गर्नुभयो हे सौनक आदि नामरेको 88,000 शेषर हो भनिकन 88,000 शेरलाई गुरु सुतजीले बताउनु भएको र सैनिक चरित्रहरू सैनिक कथाहरू ल्याएर नारदलाई नारायणले बताउनु भएको सैनिक चरित्रहरू ल्याएर हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू जो प्रस्तुत गरियो अब यो कथाले जो धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मिलोस् भनेर भनेर अडैया शनिश्चरहरू शान्ति हुन् साय सात आदि गरेका ग्रहहरू शान्ति हुन् उल्का प्राइमरी शान्ति हुन् राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन् कल्याण होस् मंगल होस् पवित्र होस् उदय होस् भनेर भन्ने यस्ता किसिमको जो शुभकामना शुभ आशीर्वादहरू गर्दै यो श्री नारदीय पुराण पुरुषोत्तम महात्म्यको यो नवौं अध्यायले गरिकन यथामति विस्तार गरियो श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव श्री कृष्ण गोविन्द हरे मुरारे राधे सदामोदर दीननाथ मां पाई संसार समुद्र मग्न नमो नमते पुरुषोत्तमाय नारायण ओ श्रीकृष्णार्पणमस्तु।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: माघा पौवा घर मेरो आहाले पूर्णा गाउँ हो। म टेकबहादुर सुवेडी 78 वर्षको भएँ। म सैलुङ एफएममा एउटा सिलोक भरौँ भनेर अनिखेर आएको। सारा धर्म पुराण बिखाएका कथा सुनि लागे फेरि सुधाउन कन त आइसाउनौ भनेका मने हे सर्वतरे के सुनाउनु भयो है धेरै कथाहरू सुन्छौ फेरि पनि सुनाउनु अहिलेला कथाहरू जो सुन्दा हुँदै तिर्ते छैन कहिले इच्छा बढी आउने सुन्दामा फल पाउने पछि पनि मुक्ति समेत पाउने यस्तो प्रसन्न सुनिसकेर मुनिको बेसाई भगे लाउ भनी आज्ञा गर्नुभयो उसै बखतमा बेस्रामा पारो भने जस्तो श्री सुखदेवदेखि पहिले मैले सुनेको थिएँ त्यस्तै रीतिसितले पुराणहरू कविता गर्दो भए देवी भगवती कथा मेरो सरे बिताराई गर्छु अब देवीको महिमा अपार बुझ अहिले लाउनैको सब यो संसार बनाउँदा भगवती आधार शक्ति बनी प्राणी सृष्टि गरेर पालना गरे संहार गर्दै पनि आधा शक्ति भवानीकै आदिनामा संसारको तब दछ तस्मत कारण यो अनन्त महिमा सम्पूर्ण जो जान्दछ ब्रह्मा विष्णु अन सदा शिव पनि आराधना गर्दछन् नन्ति पनि अपार महिमा लाचारीमा पर्दछ बेग्लै नाम भएर दापर पछि श्रे व्यास भिन्न थिए 27 अघि भएसके 28 भए एकै बेर थियो अगाडि पढाने थिएन केही पनि हुन न ब्रह्म अल्प बुद्धि पछि काइ पढुन् कसरै भने तिमाथि करुणा गरे राजाले एक वेद देखे अनि चारै वेदहरू बनाइदिनु भो होला सजिलो भने त्यो वेदान्त जानै त गर्न नहुने श्री शुद्रलाई भनी गर्नुभयो रचना पुरानो इतिहास तिनका निमित्त पनि यही सम्पूर्ण पुराना व्यास मुनिले जो जो बनाइदिए छोरा श्री सुखदेवले अनि पछि सम्पूर्ण जाने मैले श्री सुखदेवदेखि पहिले सम्पूर्ण जाने जस्तो जानेले अगाडि तिमी मासोही बताए दिए बेग्लै नाम भएर दापर पछि श्री व्यास भिन्न थिए 27 अघि भइसके 28 भए एकै वेद थियो अगाडि पढाने थिएन केही पनि हुन न ब्रह्म अल्प बुद्धि पछि काइ पढुन् कसरै भने तिमाथि करुणा गरे राजाले एक वेद देखे अनि चारै वेदहरू बनाइदिनु भो होला सजिलो भने यही सम्पूर्ण पुराना व्यास मुनिले जो जो बनाइदिए छोरा श्री सुखदेवले अनि पछि सम्पूर्ण जाने मैले श्री सुखदेवदेखि पहिले सम्पूर्ण जाने जस्तो जानेले अगाडि तिमी मासोही बताइदिए बाबा श्री हरिनाम सम्झन हो भन्ने छ छोरो भए गर्ला काज क्रिया पछाडि उसले आफू मरे गए गए आफ्नो वंश रह्यो क्रिया पनि भयो कृते रहे लोकमा पानी पिण्ड चलो उतार भयो स्वर्गादि कै भोगमा संसारी भए जन्मिए पछेवा जतले वंशै भयो त्यसको संख्या यहाँ वहाँ न त कहाँ त जन्म व्यर्थ गयो कष्टहरू दशताले सो पत्रमा पनि पैदा गराउँला अब बन्दै व्यास गए समेरु गिरीमा वहाँ पुगे है जब बिना त बिखे कुमार भएका जो भरमा चारै थिए यस्ता नारदजी उसै बखतमा आई अगाडि भए सोधे चित्त विकार बोकिन भनी ती व्यास लाए अनि सोधे चित्त विकार बोकिन भनी ती व्यास लाए अनि पूजा नारदको गरेर तिनाले भन्दा भए यो पनि हे सर्वतरेखे मलाई अब त आशा भयो पुत्रको कसले खुसी भए दिनन् र वरदानी छापुराई हुन्छ पुत्रोपादनको निमित्त अहिले कुन देवता ध्यान गरौ यसै कारणले बिकारेमा भए सचे पाउँ बरो श्री व्यासको प्रसन्न सुनेर तहाँ भन्दा भए नारद फेरि हे व्यास जो यो तिमीले मलाई सोधिले उनी भक्ति ठुलो लगाई कुन देवता ध्यान गरौ भनेर सोधेऊ तिमीले भ्रमण परेर यस निमित्त भन्छु पहिले भएको श्री विष्णुले जो छ अघि गरेको
2: म मेरो घर गौरीशंकर गाउँपालिका वार्ड नम्बर 4 हो म मेरो नाम सीता उप्रेती हो राजा जङ्गलमा सिकार गर्दै एक्लै गएका थिए तिर्खाले जल खोजी खोजी बनामा हेरेर घुम्दै गए घाँस काट्नु भनेर गए कि भिरा माटीको खस्यो पातैमा जसको थियो लहना उसैको गहना सिन्दुर पर्यो माथैमा काकोइली बनमा ढुकुर जुरेली रानी चरी धोबिनी

가라. 오사바이잔 고다 체가레 우허니 이슬고 나무 발흥니 까모 사바이잔 박다전리 나이노 하전어.

0: काम लाग्छ भने
1: हजुर
0: हो जुन बखतमा हामी धरती मातालाई छोडेर जान्छौ हो त्यस बखतमा कसका छोरा कसका छोरी धन दौलत इत्यादि सारा चाहिँ साथमा केही पनि जाइन हो जानी भनेको दुईटा चाहिँ जो पाप र पुण्य हो त्यस कारणले एक्लै आयो एक्लै जान्छौ।

अथैवरा हरिहर स्वपरे बाचे सप्तमी तकै सात्रो जयात्रा हुँदा हुन्छ।

0: चौवन देखी
1: ढाका
0: ढुसिले भन्छौ भनेदेखि हाम्रा सबै वर पर गाउँ घर चारैतिर भन्छौ भनेदेखि कठै बरा हरिहर चाहिँ गाउने खेल्ने भक्तजनको र वर पर गाउँ घर सबैतिर नारायण।

0: नि भन्छ भन्ने या दाजी भाइ
1: हजुर
0: हामीलाई चाहिँ नि जो हो केही कुचिष्ट आउने छ भनेदेखि देउसिन ठाकुरका चाहिँ नि जो हो निधारमा चाहिँ यो पसिना खरि बगेका हुन्छन् अरे कारणले यसो हेर्दाखेरि अब हामीलाई चाहिँ के कुचिष्ट लाग्छ नि भनिकन हाम्रा चाहिँ नि जो हो पुर्खाले अघिदेखि भनेका कुरा यो साँचै नि हो र अहिले पनि चाहिँ नि जो हो त्यसै गरी पसिना आयो भने केही चाहिँ नि जो हो राजी खलकतिर भयो कतै हो गाउँमा भयो यताउति हो र पर गाउँ घर चारैतिर चाहिँ नि जो यस्तो हुँदो रहेछ र अहिले भन्छौ भनेदेखि चाहिँ नि जो हाम्रा यो भूकम्प पर्यो संसार यस्तो गर्नु त थाहा छैन नि अहिलेसम्म अहिले चाहिँ त्यस्तो भएर त्यो नै अहिले चाहिँ नि जो हो 72 सालमा चाहिँ भनेदेखि चारैतिर भूकम्प आएर हामी सबैको चाहिँ भनेदेखि नाराज

सोरासिर्वा मिर्मन्यो जन्माना गए रानी सुभद्रामा मारिएर नमा कुलची भयो बचेनन् कोही त रानी श्री अभिमन्यु की पनि थिइन् श्री उत्तरा गर्विनी तिनै बाट पछि परिछ